0: देखिए दिउँसो एक बजेसम्म
1: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू
1: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलु बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक, फोन 061-586-5636, मोबाइल 98560-36536, 98560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कवेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कवेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।

0: भर्ना खुल्यो।
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू:
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वाह्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
5: हो र? होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
10: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्येश्वरी ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्येश्वरी ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
12: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था, गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी आर्यन सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल वैशाख 27 गते आइतबार, तदनुसार सन् 2026 मे 10 तारीक नेपाल सम्बत 1146 जेठ कृष्ण पक्ष अष्टमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। द्वितीय सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कन न्यायकर्मीहरूलाई कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लको आग्रह, लड़ाई अझै बाँकी भएको उल्लेख। नेपाली कंग्रेसमा बढ्दै देउवा समूहको सक्रियता, प्रदेश भेलाबाट शक्ति एकत्रित गर्ने रणनीति। नेपालमा उत्पादन हुन थाल्यो 4296 मेगावाट बिजुली, 99% जनसंख्यामा पुग्यो बिजुलीको पहुँच, 12% चुहावट। कंग्रेस एमाले बाहेक प्रदेशमा अर्को सरकार नबन्ने कंग्रेस सभापति गगन थापाको भनाई, अनावश्यक भ्रममा नपर्न आग्रह। यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले लिए अनुमति, 1,07,40,00,000 रूपियाँ संकलन। पर्यटकीय गाउँ ल्वाङमा सिनेमा संवाद कार्यक्रम आयोजना, चलचित्रका विभिन्न विषयमा गहन छलफल। भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह तात्ने क्रम तीव्र र एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोली विजयी, स्कटल्याण्ड डीएलएस नियमका आधारमा 9 रनले पराजित। ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2665 53834।

समाचार विस्तारमा प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राष्ट्रिय सरकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श शुरू गरेको छ। मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले रासोपाले पार्टी संसद तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा परिचालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण शुरू गरेको हो। यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शुरू गरेको छ। ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा शुरू भएको रासोपा संसदीय दलको मन्त्री सांसद पूर्व बजेट अन्तर्क्रियाको तेस्रो श्रृंखलामा शिक्षा मन्त्री सस्मित पोखरेल र कानून मन्त्री सविता गौतमसँग सांसदहरूको अन्तर्क्रिया भएको हो। सो अन्तर्क्रियामा मन्त्रालयका काम क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्व बजेट छलफल भएको थियो। रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा शुरू भएको छलफलमा विभागीय मन्त्रीहरूको प्रस्तुति र सांसदहरूको जिज्ञासा जारी छ। सचेतक प्रकाश चन्द्र परियार र सांसद क्रान्ति शिखा धितालले सहजीकरण गरिरहनु भएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार उक्त कार्यक्रम आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम बजेट र विभिन्न महत्वपूर्ण विधेयकमा केन्द्रित रहेको छ। यही वैशाख 28 गतेदेखि शुरू हुने प्रतिनिधि सभा बैठकमा सरकारको नीति बजेट र कानून निर्माण सम्बन्धी बहसलाई प्राथमिकतामा राखिएको छ। रासोपाले बजेट तयारी मन्त्रालयगत समन्वय र विपद व्यवस्थापनका विषयमा सक्रिय नीति बहस शुरू गरेको हो। संसदको कार्यतालिका अनुसार वैशाख 28 गते राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विभिन्न अध्यादेश तथा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन पेश गर्ने तयारी रहेको छ। रासोपाले नीति तथा कार्यक्रम तथा राष्ट्रिय प्राथमिकतामाथि धारणा प्रस्तुत गर्ने विनियोजन विधेयक तथा अन्य महत्वपूर्ण विधेयकमाथि विषयगत बहस गर्ने जनाएको छ। आउँदो जेठ 15 गते अर्थमन्त्री सोडिम वाग्लेले आर्थिक वर्ष 2083-84 वार्षिक बजेट प्रस्तुत गर्नु अघि र पछि रासोपाले बजेट र नीति निर्माण प्रक्रियामा सक्रिय भूमिका देखाउने गरी आन्तरिक तयारीमा जुटेको हो। रासोपा संसदीय दलद्वारा आयोजित मन्त्री सांसद प्री बजेट अन्तर्क्रियाको तेस्रो श्रृंखलामा शिक्षा र कानून मन्त्रालयका प्राथमिकता बजेट योजना र नीतिगत सुधारबारे छलफल गरिएको थियो। शिक्षा मन्त्री सस्मित पोखरेल र कानून मन्त्री सुविता गौतमले मन्त्रालयका आगामी योजना बजेट प्राथमिकता तथा कार्यान्वयनका विषयमा प्रस्तुति दिनुभएको थियो।

आगामी मनसूनलाई लक्षित गर्दै विपद जोखिम न्यूनीकरण तथा सम्भावित क्षति नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा संगठन र सरकारवाला संस्था तयारीमा जुटेका छन्। नेपालको जटिल भू संरचना, कमजोर भौगर्भिक अवस्था, अव्यवस्थित बस्ती विस्तार, वन विनाश तथा जलवायु परिवर्तनका प्रभावका कारण मनसून जन्य विपदले हरेक वर्ष ठूलो क्षति पुर्याउँदै आएको छ। विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो र तराई क्षेत्रमा बाढ़ी तथा डुबानका घटना दोहोरिने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 10 वर्षमा मात्रै मनसून जन्य विपदका कारण देशभर 3074 जनाले ज्यान गुमाएका छन्। सो अवधिमा 502 जना बेपत्ता भएका छन् भने 4769 जना घाइते भएका छन्। त्यस्तै 33198 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ। गत वर्षको मनसून पनि निकै पीड़ादायी बनेको थियो। प्राधिकरणका अनुसार बाढ़ी पहिरो, भीषण वर्षा र चट्याङका घटनामा मात्र 140 जनाको मृत्यु भएको थियो भने 30 जना बेपत्ता भएका थिए। ती घटनामा परि 300 भन्दा बढ़ी घाइते भएका थिए भने 5995 परिवार प्रभावित बनेका थिए।

सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकारको डर र प्रभावमा न्याय सम्भव नहुने बताउनु भएको छ। 74 औं कानून दिवसका अवसरमा शनिबार सर्वोच्च अदालतले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा वहाँले दुई तिहाई बहुमतको सरकारको डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अगाडि बढ़न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान समेत गर्नुभएको छ। म हाम्रा सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाईको सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित उपस्थित कार्यक्रममा वहाँले भन्नुभएको छ, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अगाडि बढ़न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु। आफू कानून व्यवसायी हुँदादेखि नै जीवनभर विभेद र अन्याय विरूद्ध लड़दै आएको चर्चा गर्दै वहाँले भन्नुभयो, लड़ाई अझै बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा दियोस्। उहाँले अहिलेको अवस्थालाई गम्भीर र कहारी लाग्दो भन्दै यस्तो अवस्थामा संविधानविद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि सबैलाई एकजुट हुन आह्वान समेत गर्नुभएको छ। म आफ्नो जीवनभर विभेद र अन्याय विरूद्ध लड़ाई लड़े, कानून व्यवसाय हुँदादेखि नै लड़ाई अझै बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा दियोस्, कामो प्रधान न्यायाधीश मल्लले भन्नुभएको छ। यस गम्भीर र कहारी लाग्दो घड़ीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संचार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु, उहाँको भनाइ छ। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह प्रदेश भेलाको तयारीमा जुटेको छ। पार्टीले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत प्रदेश स्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेको बेला देउवा समूह आन्तरिक रणनीति तय गर्न प्रदेश भेला गर्ने तयारीमा जुटेको हो। देउवा समूहको नेतृत्व गरिरहेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले सातवटै प्रदेशमा प्रदेश स्तरीय भेलाको तयारी भइरहेको जनाएको छ। देउवा निकट नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार देउवा समूहले प्रदेश स्तरीय भेला आयोजना गरेर आसन्न 15 औं महाधिवेशनको तयारी गरिरहेको छ। विचार समूहको प्रदेश स्तरीय भेलाको उद्देश्य पार्टी संगठन सुदृढ़ बनाउने, 15 औं महाधिवेशनको तयारी अगाडि बढ़ाउने र निराश बनेका साथीहरूलाई पुनः सक्रिय र एकताबद्ध बनाउने हो, विश्वकर्माले भन्नुभएको छ। मुलुकको कुल ऊर्जा जड़ित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतको आधारमा उक्त क्षमता निर्धारण गरिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जड़ित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केवी भन्दा माथिका करिब 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमबीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केवी क्षमताका करिब 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमबीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। सरकारको पहल र सक्रियता, नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ। सबस्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्ट पारेको छ। यसैगरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा
बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठनबारे कंग्रेस र एमाले बाहेक अन्य समीकरण बन्ने सम्भावना नरहेको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै वहाँले प्रदेश सरकारको विषयमा अनावश्यक भ्रममा नपर्न आग्रह गर्नुभएको छ। अहिले 6 प्रदेशमा कंग्रेस एमाले बीचको समझदारीमा सरकार रहेको उल्लेख गर्दै सभापति थापाले नेतृत्व परिवर्तन वा सरकार सञ्चालन सम्बन्धी विषय दुई दल बीचकै छलफलको विषय हुने बताउनु भएको छ। हामी प्रदेश निर्वाचनको सम्मुखमा आएका छौं। अहिले कंग्रेस एमाले बीच संयुक्त सरकार छ। त्यसभित्र नेतृत्व आउने जाने वा सरकार सञ्चालन सम्बन्धी समझदारी कंग्रेस र एमाले बीचकै छलफलका विषय हुन्। कंग्रेस एमाले बाहेक अर्को सरकार बन्छ भन्ने कुराबाट अलमलमा रहन आवश्यक छैन वहाँको भनाइ रहेको छ। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका छन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभएको छ। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। यसैबीच यो सिजनको आरोहणका लागि सरकारको 14 शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाङ्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली 14 शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभएको छ। सगरमाथा आरोहणका क्रममा 14 शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिविरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: सी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचर को बानी लाग्छ
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: आवश्यकता पोखरा दुई हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पोस्ट्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-0067-130 सम्पर्क गर्नुहोला पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ
3: हरेक

0: 1 point sanga sadai rewarded.
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट बैंक नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
5: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
4: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 9856019218, 9808557710।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: फिस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
11: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ
10: विस्तृत जानकारीको लागि
11: 0165736198414 9416 9460 7690
10: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार
12: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
13: सर्टिफिकेट इन डेन्टल साइन्स
14: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
13: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
14: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
13: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
14: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
12: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
14: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 0165838364585825
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
15: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 भर्ना खुलिसकेको छ
16: हाम्रा विशेषताहरू
15: आधुनिक ल्याब सुविधा स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने छात्रवृत्ति तथा होस्टेलको व्यवस्था गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 0165745576 पुनश्च विद्यालय प्रशासन बिहान 9 पूर्वान्न 4 खुला रहने जानकारी गराउँदछौ
14: प्राचार्य पम्फा गुरुङ लिटिल स्टेप मावि सिमलचौर पोखरा
13: भर्ना खुल्यो
14: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा
11: शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुल्यो
14: हाम्रा विशेषताहरू
13: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको
12: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ
14: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
13: फोन 0164349000 मोबाइल 9856707705
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
18: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625163
19: हेलो
20: हजुर नमस्कार
19: हेलो
20: नमस्कार काका सुन्नु भएन
19: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
20: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
19: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
20: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यहीँ गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने।
19: हेर्न, मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ।

0: डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
5: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा,
6: फोन 061-570-210-585-307।
5: Be the Galaxians, be the difference. Dedicated to academic excellence since 1994.
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

विश्वमा पुनः हेलर्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ लुवाङमा भएको सिनेमा सम्वाद चलचित्रका विभिन्न विषयमा छलफल गरी सकिएको छ। सिनेमा सम्वादको चौथो संस्करण नेपाली चलचित्र क्षेत्रका विविध आयाम, चुनौती र सम्भावना बारे चलचित्र कर्मी, पत्रकार र स्थानीय बीच गहन छलफल भएको थियो। कार्यक्रमको दोस्रो दिन शनिबार गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले क्ल्याप गरी उद्घाटन गरेको कार्यक्रममा वहाँले सिनेमा आजको समाजको ऐना मात्र नभई विचारको संवाहक र आर्थिक समृद्धिको इन्जिन भएको बताउनु भएको छ। वहाँले आजको डिजिटल युगमा फैलिएका भ्रमपूर्ण र मिथ्या सूचना चिर्न चलचित्र कर्मीले जिम्मेवार भूमिका खेल्नुपर्ने र कलाकारहरू केवल विज्ञापनका पात्र नभई समाजका रोल मोडल बन्नुपर्नेमा जोड़ दिनुभएको छ। माछापुच्छ्रे गाउँपालिका की उपाध्यक्ष सीता अधिकारी, वडा नम्बर आठका वडाध्यक्ष राम गुरूङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रबन्धनमा टेवा पुग्ने धारणा राख्नु भएको छ। पहिलो दिनको साँझ स्थानीय लुवाङ होमस्टेमा सिनेमा साँझ समेत आयोजना गरिएको थियो, जहाँ कलाकार स्थानीय बीच सांगीतिक र भावनात्मक साटासाट भएको थियो।

सत्रपछि सिनेमाका प्राविधिक व्यावसायिक र सृजनात्मक पक्षमा केन्द्रित रहेर चारवटा छुट्टा छुट्टै सत्रमा संवाद संचालन गरिएको थियो। पहिलो सत्रमा ग्लोबल मार्केटमा नेपाली सिनेमा विषयमा लेखक तथा निर्देशक सामिप्य राज तिमिल सिन्हाले नेपाली सिनेमा बर्लिन र कान्स जस्ता प्रतिष्ठित महोत्सवमा पुगिसकेकाले अब बजार विस्तारमा ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले उनको स्वेटरले विदेशबाट 6 करोड़ र जेरियन टपले 3.5 करोड़को व्यापार गरेको तथ्याङ्क प्रस्तुत गर्दै नेपाली फिल्मको बजार विश्वव्यापी भइसकेको दावी गर्नुभयो। अभिनेत्री बेनिसा हमालले बलियो कथा भए बजेटले सृजनालाई नरोक्ने अनुभव सुनाउनुभयो। दोस्रो सत्रमा नयाँ पुस्ता र नेपाली सिनेमाबारे छलफल भएको थियो। नायिका आचल शर्माले पुराना पुस्ताको कड़ा मेहनत र अनुशासनलाई पछ्याउँदै नयाँ पुस्ताले सृजनात्मकता र फरक विषयवस्तु पस्कनुपर्ने बताउनु भएको छ। नायक सलोन बस्नेतले कथा चलचित्र निर्माणको प्रणालीमा रहेका कमजोरी सुधार्नुपर्ने बताउनु भयो भने नायिका सनिसा भट्टराईले महिला सशक्तिकरणका विषयमा थप चलचित्र बन्नुपर्नेमा जोड़ दिनुभएको छ। तेस्रो सत्र सिनेमामा द्वन्द्व विषयमा केन्द्रित रहयो। अभिनेता निखिल उप्रेतीले द्वन्द्वलाई दार्शनिक ढंगले परिभाषित गर्दै यो केवल कुटाकुट नभई परिस्थितिको स्पष्टता भएको बताउनु भएको छ। अन्तिम सत्रमा कन्टेन्ट क्रिएटर भर्सेस नेपाली सिनेमा विषयमा संवाद भयो। कन्टेन्ट क्रिएटर इष्टु कार्की र महेश भण्डारीले सामाजिक सञ्जाल र सिनेमा एक अर्काका परिपूरक भएको बताउनुभयो। कार्कीले आफू पैसाका लागि भन्दा पनि समाजमा प्रभाव पार्ने पात्र निभाउन रूचाउने बताउनुभयो भने भण्डारीले कलाकारितामा प्यासनसँगै पैसाको हिसाब किताब पनि महत्वपूर्ण हुने यथार्थलाई स्वीकार्न पर्ने अल्याउनु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बराल लगायतले सिनेमा संवाद पछिल्लो समय एउटा स्थापित ब्राण्ड बनेको चर्चा गर्नुभएको छ।

रैंडम रीडर सोसाइटी को नियमित किताब परिचर्चा कार्यक्रम को 126 श्रृंखला में पत्रकार इतिहासकार लेखक अधिवक्ता मनोज घरती मगर का कृतिमाथि चर्चा भएको छ। पठन संस्कृति को विकास को लागि लेखक र पाठकलाई बौद्धिक विमर्श को कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महीना को अंतिम शनिवार परिचर्चा कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा लेखक मेजन पुनले मनोज घरती मगर का दुई पुस्तक मगर जाति को इतिहास र भर्ती को फन्दा किताबमाथि कार्यपत्र प्रस्तुत गरेका थिए। लेखकले गोर्खा भर्तीले नेपाली समाजमा पारेको सकारात्मक र नकारात्मक प्रभाव सहित नलेखिएको इतिहासमाथि कलम चलाएका छन्। कार्यपत्र प्रस्तुत गर्दा मेजनले भनेका छन्, आदिवासी मतवाली जातिका युवालाई उर्दी नै लगाएर मर्नकै लागि भर्ती गरिएको नीतिको बारेमा लेखकले थप तथ्य उजागर गरेका छन्। परिचर्चाकार पुनले अनुसन्धान गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको भए पनि लेखकले ती सबै चुनौतीलाई सामना गर्न तम तयार भई नलेखिएका र उत्खनन नगरिएका विषयमा कलम चलाएको बताएका छनृ।

मिर्गौला पीड़ित 23 वर्षीय सूरज गुरूङको उपचारको लागि शनिबार पोखरामा 15 लाख रूपियाँ सहयोग प्रदान गरिएको छ। तरेली सांस्कृतिक परिवार पोखरा 10 ले संचालन गरेको सूरज गुरूङ बचाउ अभियान अन्तर्गत विभिन्न संघ संस्था तथा व्यक्तिहरूबाट संकलित उक्त रकम बराबरको चेक परिवारका अध्यक्ष एवं अभियान संयोजक राजबहादुर गुरूङले सूरजका बुबा आशबहादुर गुरूङलाई हस्तान्तरण गरेका हुन्। उक्त सहयोग विभिन्न देशमा रहेका नेपाली समुदाय र नेपालमा रहेका विभिन्न संघ संस्था र व्यक्तिबाट संकलित भएको अभियानका अध्यक्ष राजबहादुर गुरूङले बताएका छन्। प्रभावशाली नृत्यकार मोडल एवं कलाकार सूरजको 3 हप्तादेखि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। दुवै मिर्गौलाले काम नगर्ने भएपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुँदा उनको उपचारमा 30 लाख रूपियाँ आवश्यक पर्ने चिकित्सकले जानकारी दिएको सूरजकी दिदी मनमाया गुरूङले बताएका छनृ।

ढाका सांस्कृतिक कार्यक्रमका लागि नेपालको प्रतिनिधित्व गर्दै पोखराबाट बंगलादेश जाने सांस्कृतिक टोलीको विदाई गरिएको छ। शनिबार लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष तथा तरेली सांस्कृतिक परिवारका मानार्थ सदस्य पदमराज ढकालको नेतृत्वमा बंगलादेशको राजधानी ढाका जाने 10 जनाको टोलीलाई विदाई गरिएको हो। टोलीमा ढकाल सहित जीवन दाहाल, राज बहादुर गुरूङ, सृष्टि गुरूङ, नमराज छेत्री, ब्राजिल तामाङ, पवित्रा गुरूङ, कमल बहादुर गुरूङ, दमाया गुरूङ, रोहित गुरूङ र मौसम गुरूङ रहेका छन्। लेखनाथ साहित्य प्रतिष्ठानको तर्फबाट सो टोली यही वैशाख 31 गते बंगलादेश प्रस्थान गर्नेछ। बंगलादेशमा रहेको नेपाली राजदूतावास र बंगलादेश नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा हुने नेपाल फेस्टिभलमा सहभागी हुन ढाका जान लागिएको लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले जानकारी दिएका छनृ।

पोखराको पालिकेचोक स्थित प्रतिभा माविमा गण्डकी प्रदेश स्तरीय नेपाली वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको छ। माध्यमिक शिक्षा परीक्षा एसई दिएर बसेका विद्यार्थीको लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको हो। विद्यालयले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा पोखरा सहित कास्की आसपासका जिल्लाबाट विभिन्न 25 विद्यालयका विद्यार्थी सहभागी भएको प्रतियोगिता संयोजक डाक्टर पुण्य प्रसाद शर्माले जानकारी दिएका छन्। युवा पलायन र यसको प्रभाव शीर्षकमा विद्यार्थीले विचार व्यक्त गरेका थिए। विद्यार्थीमा बोल्ने कला, आत्मविश्वास र विचार प्रस्तुत गर्ने क्षमता विकास गर्नको लागि प्रतियोगिता राखेको विद्यालयका प्राचार्य किरण सापकोटाले जानकारी दिएका छनृ।

0: पोखराको हेमजामा भएको श्रीमद भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ 2083मा पूर्व मन्त्री एवं समाजसेवी दम्पती हरि पाण्डे र श्रीमती तुलसा पाण्डेले ठूलो रकम दान गर्नुभएको छ। पाण्डे दम्पतीले 54,44,442 रूपियाँ दान गर्नुभएको हो। मानव सेवा आश्रमका महायज्ञमा यसअघि पनि उनीहरूले 30,66,666 दान गर्नुभएको थियो। उक्त महायज्ञमै पाण्डे दम्पतीको दान निजी क्षेत्रबाट भएको सबैभन्दा ठूलो दान हो। यसपालि मानव सेवा आश्रम हेमजाको भवन निर्माण सम्पन्नता, लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयको श्रीवृद्धिको उद्देश्यसहित भएको महायज्ञमा आफ्नो वैवाहिक जीवनको 59 वर्षगाँठलाई मानव सेवा र धर्म कार्यमा समर्पित गर्दै पोखरा 8 कास्की निवासी पाण्डे दम्पतीले सहयोग गरेको बताउनु भएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
7: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
8: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
7: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
6: उपचार हुने रोगहरू
7: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचोक, फोन 061-586-536, मोबाइल 98-560-36-536, 98-560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
11: ट्रिंग ट्रिंग जब घंटी बजो
12: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
13: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाई मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
12: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
13: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानी पोवा छ नि।
14: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
15: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
14: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानी पौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
13: फोन 061-578-788 98-461-17-230।
16: आवर स्कुल मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-0729-29।
17: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
17: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
18: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
19: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
18: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
19: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
18: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
19: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
20: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
21: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने
0: नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआईपी शुरू गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
23: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा बाँचेको लागि अफर नै अफर ल्याएको छ नि।
24: के ल्याएर अफर?
23: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
24: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
23: हो त, अझै कार्यालय पुगेर खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
24: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
23: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
25: नेपाल टेलिकम, राष्ट्रको संचार।
26: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
27: 3 दिन भयो।
26: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
27: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
26: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
27: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
28: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
26: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
29: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन हो
6: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
7: थाहा छ सल्लाहकार रुपियरे के हो
8: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
6: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक

बुझाउँछ अनुपमा, स्वागत छ अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू पाँचजना मन्त्रीहरूले पनि शपथ लिनुभएको छ। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाई अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्ता वर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताएको समाचार संस्था एफपीले जनाएको छ। अब खेल समाचार। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपाल खेलकुद पत्रकार मंच गण्डकीले 10 रारा पोखरा स्पोर्ट्स अवार्डका अवसरमा ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ। विक्रम सम्म 2019 सालमा गोर्खाको तापले गाउँमा जन्मिएका बोगटीले एथलेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याए बापत यो सम्मान पाउन लागेका हुन्। गोर्खाका भिराला पाखारमा दौड़दै हुर्किएका उनले 2037 सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढ़ाएका थिए। 2044 सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर आफूलाई अब्बल साबित गरेका छन्। छैटौं माउन्ट अन्नपूर्ण एसी स्पोर्ट्स फेस्टको शुक्रबार समापन भएको छ। पोखरा 3 नदीपुर भीसी मार्गमा रहेको विद्यालयले एसी परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सृजनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौं माउन्ट अन्नपूर्ण एसी स्पोर्ट्स फेस्ट आयोजना गरेको हो। 3 दिनसम्म चलेको फेस्टमा छात्र भलिबल, छात्र छात्रा बास्केटबल र टेबल टेनिसका खेलहरू भएको विद्यालयका प्रिन्सिपल सैन्द्र राजप्रष्टले बताएका छन्। खेल अन्तर्गत छात्र बास्केटबलतर्फ रघु गंगाले उपाधि हासिल गर्दा माउन्ट अन्नपूर्णले दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै छात्र बास्केटबलतर्फ माउन्ट अन्नपूर्णले उपाधि हासिल गर्दा मर्दी खोलाले दोस्रो स्थान प्राप्त गरेको छ। छात्रतर्फको बास्केटबलको विजेताले 30,000, उपविजेताले 20,000 रूपियाँ प्राप्त गर्दा छात्रतर्फको विजेताले क्रमशः 15,000 र 10,000 रूपियाँ पुरस्कार प्राप्त गरेको ईसीए डाइरेक्टर तेज बहादुर गुरूङले बताएका छन्। त्यस्तै छात्र भलिबलतर्फ उपाधि पोखरा युनाइटेडले जित्न सफल भएको छ भने म्याग्दी गलेश्वर टीमले दोस्रो स्थान प्राप्त गरेको हो। त्यस्तै छात्र भलिबलतर्फ पोखरा युनाइटेड बी पहिलो र पोखरा युनाइटेड एले दोस्रो स्थान प्राप्त गरेको छ। छात्र टेबल टेनिसतर्फ एकल विधामा प्रतिस्पर्धामा वेलन एकाडेमीका दीप निशान साई पहिलो हुँदा सगरमाथा स्कूलका स्वर्णिम्ती मिश्रले दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन्। प्रतियोगिताको छात्र बास्केटबलतर्फ मोस्ट भ्यालुएबल प्लेयर रघु गंगाका सचिन पुन हुँदा हाई स्कूलर माउन्ट अन्नपूर्णका सुजन पुनले प्राप्त गरेका छन्। त्यस्तै बास्केटबल छात्रतर्फ मोस्ट भ्यालुएबल प्लेयर माउन्ट अन्नपूर्णकी अनिता गुरूङले प्राप्त गरिन् भने हाई स्कूलरको उपाधि मर्दी खोलाकी स्वर्णा श्रेष्ठले हात पारेका छन्। त्यस्तै छात्र भलिबलतर्फ वेस्ट प्लेयर पोखरा युनाइटेडका निशान नेपालीले प्राप्त गर्दा छात्रातर्फ पोखरा युनाइटेड बी की रसिला आले प्राप्त गर्न सफल भएका छन्। प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरू 2082 सालको एसी परीक्षा दिएर बसेको विद्यार्थीहरू भएको प्लस टू कोअर्डिनेटर तथा कार्यक्रम संयोजक गोविन्द सुविदीले बताएका छन्। प्रतियोगिताको मूल उद्देश्य विद्यार्थीहरूलाई खेलकुद मार्फत सहकार्य, अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रशासक चित्र गुरूङले बताएका छन्।
अन्नपूर्ण हेरिटेजको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। द्वितीय सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कन न्यायकर्मीहरूलाई कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको आग्रह। लड़ाई अझै बाँकी भएको उल्लेख। नेपाली कंग्रेसमा बढ़दै देउवा समूहको सक्रियता। प्रदेश भेलाबाट शक्ति एकत्रित गर्ने रणनीति। नेपालमा उत्पादन हुन थाल्यो 4296 मेगावाट बिजुली। 99% जनसंख्यामा पुगे बिजुलीको पहुँच। 12% चुहावट। कंग्रेस एमाले बाहेक प्रदेशमा अर्को सरकार नबन्ने कंग्रेस सभापति गगन थापाको भनाई। अनावश्यक भ्रममा नपर्न आग्रह। यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले लिए अनुमति। 1,07,40,00,000 रूपियाँ संकलन। पर्यटकीय गाउँ लुवाङमा सिनेमा संवाद कार्यक्रम सम्पन्न। चलचित्रका विभिन्न विषयमा गहन छलफल। भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र। र एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोली विजयी। स्कटल्याण्ड डीएलएस नियमका आधारमा 9 रनले पराजित। ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी आर्यन सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4।
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार। आजको पास त उतै होला हुन्छ यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भन त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
3: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 98568408082, 98461482।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
6: फोन 061-572-648-579।
8: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
9: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
8: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
9: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
10: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
8: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
8: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: डिस्काउंट पॉइंट संग सदे रिवॉर्डेड।
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Admission are open.
12: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
11: phone 061-576-361, mobile 98461-571-44.
12: Contact school administration, GEF Secondary School.
13: Education for enlightenment.

0: नासर्वे कति छाप डिजाइन बे मारेगा ना खिनानी खनी तोला
1: खनाई देवा नासर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नई चाबा मारे दुकान पो मोना नई पेशोलाई नी चाबा चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो नी जगा मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुअल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे
1: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
0: जगा मात्र आंगी रूपाकोट ज्योति सुनचाँदी दुकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: किन आँखा मिचेको मिचेको गरेको
4: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
3: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
4: ए त्यसो भए जोगिन के गर्ने त
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
4: बुझे
3: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
5: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: भर्ना खुल्यो
8: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो हाम्रा विशेषताहरू
7: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको
8: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
4: फोन 061-434-9000 मोबाइल 98-560-70-705
9: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
10: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
9: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
10: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
9: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
11: दिदी म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
17: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार हुने समस्याहरू
17: हृदयघात,
16: हाई ब्लड प्रेसर,
17: हार्ट फेल,
16: छातीको दुखाई तथा थकान,
17: मुटुको भल्भमा समस्या,
16: मुटुको बाथ रोग,
17: हाई ट्राइग्लिसेराइडिटिजी,
16: मुटुको धड्कनमा अनियमितता,
17: हाई कोलेस्ट्रोल,
16: पेसमेकर राखेको वा राख्नु पर्ने
17: एनजिओ। अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ

0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढ़ावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक सिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक, फोन 06856536, मोबाइल 98560036536, 98560005036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: 93.4 समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक।
4: नमस्कार, रेडियो नम्बर 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। प्राविधिक साथी आर्यन सहित म सञ्जय यति बेला उपस्थित छु। आजको बैठक लिएर समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं। यातायात व्यवसायको छाता संस्था नेपाल यातायात व्यवसाय

0: राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन आजबाट पोखरामा शुरू हुँदैछ। आज उद्घाटनसँगै तीन दिन चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ। देशभरका 387 संस्थाबाट प्रतिनिधित्व रहने यस महाधिवेशनमा 1500 भन्दा बढ़ी मतदाता सहभागी हुने महासंघले जनाएको छ। पर्यवेक्षक सहित जम्मा 3500-4000 को हाराहारीमा सहभागी जुट्ने अपेक्षा गरिएको छ। यसपालिको महाधिवेशनमा सहभागीको संख्या 4 वर्ष अघि गोदावरीमा भएको छैटौं महाधिवेशनको तुलनामा झण्डै दोब्बर पुगेको छ। वैशाख 27 देखि 29 गतिसम्म पोखरा इभेन्ट सेन्टरमा महाधिवेशन आयोजन हुँदैछ। यात्रुवाहक तथा मालवाहक सवारी साधनसँग सम्बन्धित संघ समिति कम्पनी प्रणाली पर्यटन तथा सहकारी क्षेत्रका 387 सदस्यीय संस्थाबाट प्रतिनिधिहरू सहभागी हुनेछन्। पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र तथा अन्तिम दिन नयाँ नेतृत्व चयन प्रक्रिया सञ्चालन हुनेछ। महाधिवेशनलाई लक्षित गर्दै होटल संघ पोखरा नेपालले सहभागी व्यवसायीका लागि होटल आवासमा 25% छूटको व्यवस्था गरेको जनाएको छ। महासंघका अनुसार पोखराको पर्यटन प्रबन्धनसँगै व्यवसायीलाई सहज आवास व्यवस्थापन गर्ने उद्देश्यले छूटको व्यवस्था गरिएको हो। महाधिवेशनबाट नयाँ नीति तथा नेतृत्व चयन गरिने महासंघले जनाएको छ। अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष द्वय सरोज सिटौला र हरिशरण केसी आकांक्षी देखिनु भएको छ। अर्का वरिष्ठ उपाध्यक्ष एन कुमार साई पुनः सोही पदमा दोहोरिने तयारीमा हुनुहुन्छ भने गण्डकी प्रदेश संयोजक केदार पौडेल पनि वरिष्ठ उपाध्यक्षका दावेदारको रूपमा रहनु भएको छ। यस्तै गण्डकी प्रदेश सचिव योगेन्द्र बहादुर केसीले उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गर्नुभएको छ। वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दावी गर्नुहुने भएको छ। आगामी यातायात व्यवसायको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबारे कुराकानी गर्दैछौ। यसको तयारी र नयाँ नेतृत्व चयन तथा यातायात क्षेत्रको समस्या र समाधानका विषयमा कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार साई। नमस्कार, यहाँ स्वागत छ।
1: हेलो,
0: हजुर नमस्कार, स्वागत छ।
1: हजुर
0: नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, हामी उहाँसँग टेलिफोन सम्वाद गर्ने कोशिश गरिरहेका छौँ र प्राविधिक रूपमा हामी यो विषयलाई मिलाउँदैछौ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष एन कुमार साईसँग हामी कुराकानीलाई जोड्दैछौ। एकैछिन विश्राम लिन्छौ, विश्रामपछि हामी उहाँसँग जोडिनेछौ।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी शुरू गर्नुहोस्, तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
3: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नाच्नुहोस्।
4: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
4: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू
4: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचो, फोन 0865685636, मोबाइल 9856036536, 9856000536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक।
0: हामी रेडियो अनुपूर्ण 93.4 मेगाहर्जको यो बिहानको प्रसारण आजको बैठकमा रहेका छौं र आज हामी कुराकानी गर्दैछौ आजबाट शुरू हुन लागेको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको यो सातौं महाधिवेशनको सन्दर्भमा हामी कुराकानी गर्दैछौ जसको लागि हामीसँग नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार साई हामीसँग हुनुहुन्छ त नमस्कार यहाँ स्वागत छ कार्यक्रममा आजबाट शुरू हुन लागेको यो सातौं महाधिवेशनको तयारीको सन्दर्भलाई जोड्न चाहन्छु तयारी कसरी अगाडि बढ़िरहेको छ
6: आज तयारी भइरहेको छ तयारी त अब सम्पूर्ण तयारी भएर आज 11 बजे प्रदेश सरकारको मुख्यमन्त्रीज्यूको अध्यक्षतामा आज उद्घाटन सत्र हुँदैछ अरू त छ तयारीमै छौँ के अरे हामी अहिलेसम्म
0: कार्यक्रममा के हुँदैछ आज के हुन्छ भोलि के हुन्छ पर्सि के हुन्छ
6: आज चाहिँ उद्घाटन सत्र हुन्छ त्यहाँपछि भोलि चाहिँ बन्द सत्र अब
0: अनि नेतृत्व चयन हुन्छ
6: पछि चुनावको कुरा हुन्छ अनि
0: यसपटक चाहिँ मतदाताको संख्या अलि अघिल्लो महाधिवेशन भन्दा दोब्बर भएको हो
6: धेरै छ धेरै छ यसपालि चाहिँ दुईटा महासंघ दुईटा भन्ने फ्याक्सनमा थियो त्यो दुईटा महासंघका पनि धेरै साथीहरू चाहिँ यसैमा पुरानो महासंघमै राष्ट्रिय महासंघमा नै आवृद्ध भएको हुनाले लगभग लगभग 400 हारिमा चाहिँ हाम्रो कम्पनी छ अहिले नेपालभरिका र अब अहिले चाहिँ लगभग लगभग 1500 भोटरको लिस्ट छ अब यसले चाहिँ अब महाधिवेशनलाई चाहिँ अलिकति पोखरा सुन्दरनगरी पोखरा गरिरहँदा हाम्रो पनि एउटा चाहिँ शोभा बढ्ने हिसाबले हामी चाहिँ महाधिवेशन यहाँ ल्यायौँ र ल्याएपछि सफल गर्नलाई अब तपाईँ हामी सम्पूर्ण लाग्नुपर्ने नै छ महाधिवेशनको पूर्ण तयारी पनि आज सक्दछ हिजो बेलुकासम्म हामी तयारी गरेर भ्याइसकेका छौँ आज 11 बजे उद्घाटन हुन्छ आज उद्घाटन पछि कार्यक्रम फेरि हाम्रो महासंघको कार्यक्रम तयार हुन्छ
0: अब यो पटकको नेतृत्व चयनको लागि कसरी तपाईँहरू अगाडि बढ्नुहुन्छ सहमति खोज्नुहुन्छ या लोकतान्त्रिक प्रतिस्पर्धाको तयारी छ
6: अब खास त अहिलेको बेलामा चाहिँ लोकतान्त्रिक प्रतिस्पर्धाको तयारीमा हुनुपर्ने हो तैपनि अब यो परम्परा हो कि के हो मैले बुझेको छैन अहिले पनि यो 3-4 पार्टी नै लागिरहेका छन् सर्वसम्मत कुनै पदमा गर्न सकिन्छ कि भनेर शीर्ष नेताहरू हाम्रा बसिराख्नु भएको छ आज पनि 8 बजेबाट कतै बस्दै हुनुहुन्छ अरे भन्ने कुरा सुनेछु अब उहाँहरूले चाहिँ कुन कुन पदलाई चाहिँ सर्वसम्मत गर्न सक्नुहुन्छ अब सकेन भने आफ्नो आफ्नो च्यानल बनाएर अगाडि बढ्ने अथवा गठबन्धन गरेर अगाडि बढ्ने होला दुईटा विकल्प भन्दा त देखिन्न चुनावी पर्दा लोकतान्त्रिक धारणा जानलाई पनि सहज परिस्थिति चाहिँ अलिक उहाँहरूले खोलिदिनुहुन्छ होला अहिले उम्मेदवारीले चाहिँ आफै स्वतः घोषणा गर्नेहरूले गरिरहेछन् नगर्नेले गराएनन् त्यही छ
0: अहिले ठ्याक्कै देखिनु भएको चाहिँ 3 चाहिँ नेतृत्वका दावेदार हो सितौला केसी छेत्री
6: हजुर हजुर अब होइन अब मैले सुनेको त अब वर्तमान वरिष्ठ उपाध्यक्ष सरोज सितौला अनि पहिलाको निवर्तमान वरिष्ठ उपाध्यक्ष केदार छेत्री अनि अहिलेको उपाध्यक्ष सानु काजी महर्जन तीनटा अध्यक्षको प्रत्यक्षदर्शी छन् अब पार्टीले आफ्नो पार्टीले को कोलाई गर्छ भन्ने मलाई त्यो यकिन त भएको छैन अब उहाँहरूले शीर्ष नेताहरू बसेपछि यकिन गर्लान् अहिले देखेको अध्यक्षमा त्यही नै छ
0: हजुर हरिशरण केसी पनि हुनुहुन्छ क्यारे
6: ए सरी हरिशरण केसी पनि छ सरी हरिशरण केसी पनि छ हरिशरण केसीले त अब उहाँले त फेसबुक मार्फत र कहीँ के अरे सूचना मार्फत उहाँले बोलिसक्नु भयो हालिसक्नुहुन्छ उहाँ ब्याग हुने अवस्थामा छैनन् उहाँहरू अरू 3 मध्ये अब को हुन्छ कोलाई सर्वसम्मत गरेर जाने भन्ने कुरामा
0: अब सबैजनाले आफ्नो आफ्नो किसिमले आफ्नो आफ्नो एजेन्डाहरू होइन अहिले चाहिँ भन्नुभएको छ अब अनलाइन क्याशलेस जीपीएस प्रणाली वर्गीकृत सहभागी व्यवस्थापन बीमा नीति सुधार पेशागत मर्यादा वैज्ञानिक भाडादर यी यावत कुराहरू वा टुटी फुटेका यातायात महासंघ एकीकरण लगायतका आफ्नो आफ्नो एजेन्डाहरू चाहिँ उहाँहरूले भन्नुभएको छ खास गरी अब नेतृत्व चयनमा गर्दाखेरि चाहिँ तपाईँहरू मुख्य आधार चाहिँ केलाई मान्नुहुन्छ के बनाउनुहुन्छ
6: मुख्य आधार त अब नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढिरहेको यो यातायात व्यवसाय हो. हामी सरकारको भन्दा सरकारको निगरानी भन्दा यो बाहिर पनि छैनौ. सरकारले चाहिँ जे निर्णय गर्यो, सरकारले यातायात व्यवसायले जे निर्णय गर्यो त्यो निर्णयमा नै हामी चाहिँ अगाडि बढिरहेका छौँ. वास्तवमा भन्यो भने यातायात व्यवसाय भनेको सरकारको लागि चाहिँ एउटा टेवा दिएको मात्र हो. सरकारले गर्नुपर्ने काम एउटा यातायात व्यवसाय भएर हामीले एउटा प्राइभेट सेक्टरमा चाहिँ सरकारलाई सहयोग गरेको हो. खास विदेशीले हेर्ने हो भने त्यो हो. अब हाम्रो सरकारले चाहिँ यातायात व्यवसायलाई यो दर्जा चौथो दर्जा पाँचौ दर्जा अब कुनै दर्जै नभएको यातायात व्यवसाय हो कि भन्ने जुन मानसिकता बोकिरहनु त्यो गलत भयो कि भन्ने कुरा हो. अब नयाँ सरकार आइरहेछ, नयाँ सरकारलाई धेरै कुराहरू चाहिँ सम्झाउनु पनि पाएको छैन. उहाँहरूले चाहिँ अलिअलि बुझ्नु खोज्नु भएको छ. अलि केही परिवर्तन भएर जान्छ कि यातायात हेर्ने दृष्टिकोण चेन्ज भएर जान्छ कि भन्ने आशावाद छौँ.
0: अब यसको तपाईँहरूले धेरै पटक धेरै समयदेखि लामो समयदेखि होइन यसका चाहिँ समस्या र समाधान निराकरणका उपायहरूका विषयमा धेरै गन्थन मन्थन वा भनौँ न धेरै किसिमको आन्दोलन पनि गरिसक्नु भएको छ. यातायात क्षेत्रमा रहेको 13 खर्ब भन्दा बढ़ीको लगानीका विषयमा पनि तपाईँले आवाज उठाउनु भएको छ. अहिलेको सन्दर्भमा चाहिँ यो तपाईँले धेरै समयदेखि हुन्छ नि यो जोखिममा छ भन्ने खालका कुराहरू गरिराख्नु भएको थियो नि, अहिले कतिको जोखिममा छ भन्ने चाहिँ लाग्छ तपाईँहरूलाई?
6: जोखिम त अब यातायात व्यवसायको चाहिँ लगानी जोखिममा छ भन्ने कुरा त हजुरहरूलाई स्पष्ट थाहा पनि होला. अब नेपालको बाटोघाटो चाहिँ पहाड़ी क्षेत्रको बाटो सम्पूर्ण बाटोले गर्दा दुर्घटनाबाट पञ्जी हुँदा बिमाबाट चाहिँ हामीले चाहिँ सहुलियत नपाउँदा सरकारबाट सहुलियत नपाउँदा हामी जोखिममा त त्यसै जोखिममा छौँ. हामी त अहिले जोखिममा भन्नै पर्दा भने त तपाईँको 70% भन्दा बढी त हामी जोखिममै छौँ. जोखिममा हामी त्यो कामको पेसा गरिरहेका छौँ. त्यो पेसालाई सरकारले अलिकति बुझिदिएको मर्यादित बनाइदिएको भए हुन्थ्यो भन्ने चाहना हाम्रो हो. जोखिम न्यूनीकरण गर्न त सरकार हामी सबै लाग्न पर्ने हो. यसमा चाहिँ सरकारले यातायातलाई हेर्ने दृष्टिकोण चाहिँ फरक भएको छ भन्ने कुरा चाहिँ उदाहरणमा आइरहेको छ. हजुरहरूले सायद हजुरहरू मिडिया मार्फत धेरै कुराहरू बुझ्नु भएको छ, देख्नु भएको पनि छ. अब हामी त्यसैमा चाहिँ टेकेर अगाडि बढ्दैछौँ. जोखिमको कुरा गर्नुहुन्छ भने एउटा गाडी दुर्घटना हुन्छ, अब तपाईँले इक्जाम्पल दिनु पर्दैन. इन्डियाको गाडी चाहिँ यहाँ दुर्घटना भयो आबु खैरेनीमा होइन भिरमा, उहाँको यातायात मन्त्री आएर हेलिकप्टरबाट मान्छे लिएर गयो. हाम्रा चाहिँ यहीँ दुर्घटना भयो भने हाम्रो सरकारले चाहिँ हाम्रो सरकारको यातायात मन्त्री स्वयं मन्त्री यातायात सचिवहरू पनि कोही आएर चाहिँ सान्त्वना दिने काम पनि छैन कि उल्टो चाहिँ व्यवसायलाई 3 लाखको बिमा छ, 1 करोडसम्मको बिमा तपाईँ दबाईहरू मूलक गर्नुपर्छ भन्ने कुरामा त्यसमा दबाव दिएको हुनाले हामी कतिको जोखिममा काम गरिरहेका छौँ भन्ने कुरा सरकारले बुझ्न पर्ने कुरा हो यो.
0: अब यो कहिले बिमाको कुरा गर्नुहुन्छ, कहिले बैंकको ब्याज दर कटौती होइन कर्जा पुनर्संरचनाका लागि सरकारसँग माग गर्नुहुन्छ, यो चाहिँ यो सन्दर्भमा के भन्नुहुन्छ?
6: अब यस्तो सरकारले चाहिँ यो नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघ उद्योग बढी वाणिज्य महासंघ दुईजना फ्याक्टर चाहिँ सरकारको आफ्नै तरिकाबाट चाहिँ दर्ता भएका र रिनु हुने संस्था हुन् अटोमेटिक रिनु हुन नपर्ने संस्था हुन्. उद्योग वाणिज्य संघको र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको चाहिँ एउटै दर्जामा चाहिँ दर्ता छ. सरकारले एउटै पाटामा हेर्न पर्ने ठाउँमा उद्योग वाणिज्य संघलाई हामीहरूभन्दा धेरै अलिक कम भएका लगानी कम भएको उद्योग वाणिज्य संघलाई हाइलाइट गरिरहेको छ. यातायात व्यवसाय उद्योग वाणिज्य संघ त दुईगुना लगानी भएकोलाई चाहिँ अलिकति हरेसमान गराउने काम भइरहेको छ. त्यसमा चाहिँ सरकारले के बुझ्नु थाहा छैन. अब कुनै बजेट भएको नआयो भनेदेखि उद्योग वाणिज्य संघको चाहिँ अध्यक्षलाई चाहिँ सामेल गरेर त्यहाँ चाहिँ लिएर चाहिँ उहाँहरूलाई कुरा गर्नुहुन्छ नि. हामी यति 13 खर्बको लगानी गरेकोलाई हामीले व्यवस्था छ सरकार, यसमा चाहिँ सरकारले सोच्ने र ध्यान जाओस् भन्ने पनि यही मिडिया मार्फत भन्न चाहन्छु म.
0: अब सबैभन्दा पेचिलो बन्ने हरेक पटक चाहिँ अलिकति आवाज उठिरहने यो भाडा समायोजनका सन्दर्भहरू उठिरहन्छ. अहिले विशेष गरेर पेट्रोलियम पदार्थको भाव आकाशिएको छ, पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मारमा परेको व्यवसायलाई चाहिँ राज्यले कसरी सहुलियत दिन सक्छ भन्ने लाग्छ तपाईँहरूलाई?
6: अब यो धेरै पहिला चाहिँ निर्णय भएको कुराहरू छन्. यो 47 भाडा जाने भन्ने कुरा अब हामीले चाहिँ 65% 35% छुट्याएको छौँ. फ्युलमा र चाहिँ अन्य लुब्रिकेसनमा अरूमा पार्ट पूर्जामा छुट्याइरहेको छौँ. त्यसमा चाहिँ सरकारसँग पटक पटक भएको हाम्रो के भने हामी चाहिँ व्यवसायलाई हामीले बढी भाडा लियो घटीबाट लियो भन्ने कुरा होइन, यो सरकारले हाम्रो सम्पत्तिमा सम्पत्ति सरकारलाई बुझाएछौँ, सरकारले यति भाडा लिनुपर्छ भन्ने कुरा, भाडा त सरकारले तोकिदिएछ नि हामीलाई, त्यो तोक्ने भाडामा पनि तेल बढ्यो भने बढाइदिनु, तेल घट्यो भने घटाइदिनु भन्ने सोचाले भाडा गर्नु भनेर हामी योभन्दा पहिलाको धेरै सरकारलाई हामी भन्दा यो सुनाइ भएको छैन। अहिलेको सरकारले धेरै थोरै पर्सेन्ट बढाएर पनि भाडा समायोजन गरेको अवस्था छ। अब यसलाई चाहिँ अलिक निरन्तर दिएर या त व्यवसाय र सरकार बसेर कसरी जाने भन्ने कुरा चाहिँ मूलधारमा जाने, उहाँहरू सरकार पनि नयाँ हुनुहुन्छ, अब हाम्रो लागि त सरकार सबै बराबर हो, तै पनि अहिले आएको सरकार नयाँ छ, केही काम गर्छु जोस गर्छु देशलाई केही बनाउँछु भनेर आउनुभएको छ, या त व्यवसाय पनिलाई पनि केही सुधार गर्छु भनेर आउनुभएको छ, पक्का सुधार पनि हुने पनि हामीले चाहिँ आशावादी छौँ, र सरकारले तोकेको भाडा तलाउनु सुचालित भाडा गरिदियोस् भन्ने हाम्रो चाहना छ। यातायात मन्त्रालय लगायत सम्पूर्णलाई जति तेल भाडा बढ्यो, जति लुब्रिकेसन बढ्यो, कति पर्सेन्टले बढाउनु पर्ने, कति पर्सेन्टले घटाउनु पर्ने, भाडा बढ्यो, तेल बढ्यो, लुब्रिकेसन सबै सामानहरू बढ्यो बढ्यो भने बढाइदिने, घट्यो भने घटाइदिने, यो मन्त्रालयबाट होस् भन्ने हाम्रो चाहना छ। अहिलेको मन्त्री अहिलेको बालवाला मन्त्रीज्यूले चाहिँ त्यो यातायात व्यवस्था विभाग दिदीलाई चाहिँ त्यो सम्पूर्ण अधिकार प्राप्त गर्ने गर्नुभएको छ। अब दिदीले अलिकति आफ्नो चाहिँ ठोस कदम चाहिँ चाल्नलाई अलि हिचकिचाइरहेको अवस्था देखिएको छ अहिले।
0: अघि तपाईँले बिमाको सन्दर्भ कुट्याउनु भयो, चाहे मध्यम होस् चाहे निम्न मध्यम वर्गका व्यवसायीहरू होस्, यो सबैभन्दा भनौँ न अलिकति तपाईँहरूको खोतल्न पर्ने विषय र सुरक्षित हुनुपर्ने विषय भनेको बिमा भनेर भन्नुहुन्छ होइन, बिमा नीतिमा चाहिँ कस्तो सुधारको आवश्यकता देख्नुहुन्छ?
6: अब बिमा हेर्नुहोस्, बिमा भनेको नेपाल सरकारले तोकेको बिमा हामी चाहिँ प्रिमियम तिर्छौ, अहिले सरकार निकायका जिल्लाका चाहिँ प्रमुख व्यक्तित्वहरूले के भनिरहेको अवस्था छन् कुनै कुनै ठाउँमा, यो बिमा भनेको त 5 लाख बिमा मान्छे डेल भयो, मान्छे डेल त अब सरकारले टोक्यो, हामीले टोक्यो होइन, फेरि अब बिमा डेल भयो 5 लाख रुपियाँ, मेडिकल इन्सुरेन्स 3 लाख रुपियाँ छ, अब त्यो हामीले पनि प्रिमियम तिरेपछि सरकारले गरेको नियममा बिमा 5 लाखभन्दा बढी तिर्नु नपर्ने, 3 लाख रुपियाँभन्दा चाहिँ मेडिकल गराउनु नपर्ने, त्यो चाहिँ सुनिश्चित गर्नु पर्यो भन्ने हाम्रो माग हो। ठिकै छ, मान्ने मान्छेको मूल्य हुँदैन, मान्छेको मूल्य कहिले पनि हुँदैन, तर यो एक्सिडेन्ट भनेको भवितव्यलाई कुन हिसाबमा जाँदा सबैको मर्यादित हुन्छ र सबैलाई चाहिँ समेट्न सकिन्छ भन्ने कुरो सरकारले त्यसमा जाओस्, र बिमा भनेको चाहिँ सरकारले चाहिँ प्राइभेट हस्पिटलमा गर्ने होइन, सरकारी हस्पिटलमा गराउनु पर्ने सरकारले बाध्यता गरोस्, र अब त्यहाँ 3 लाखसम्मको हामीले प्रिमियम तिरेछौँ भने 3 लाखसम्म भन्दा बढीको चाहिँ यसमा चाहिँ सरकारले पार्टिसिपेट गर्ने कि बिमा गर्ने कि या त व्यवसाय गर्ने कि भन्ने कुरा हामी यावत कुराहरू लिएर हामी धेरै पटक चाहिँ सरकारलाई टेवा पनि दिइरहेछौँ, सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने हामीले प्रतिबद्ध पनि जाहेर गरेछौँ, हाम्रो धेरै बुझाइसकेछौँ, हामीले धेरै बुझाउहरूमा चाहिँ हामीले चाहिँ ज्ञापन पत्र बुझाइसकेछौँ, त्यो ज्ञापन पत्र पढेर हेर्नुपर्ने सबै कुराहरू त्यहाँ एक क्लियर छ, सरकारले पनि गर्नुपर्ने काम, यातायात व्यवसायले गर्ने पनि काम, विद्यालयले पनि गर्नुपर्ने काम, बिमाले पनि हामीसँग पैसा मात्रै लिएर विदेशमा मात्रै लगेर पैसा छोएर काम त भएन नि त, त्यसको सदुपयोग यहाँ हुनु पर्यो भन्ने कुरा हो मेरो सम्पूर्ण यातायात व्यवसायको माग नै त्यही नै हो अहिले फिलहाल।
0: हजुर, अब तपाईँहरू छाता संगठन हुनुहुन्छ देशभरका यातायात व्यवसायहरूको, अब सबै भनौँ न यस क्षेत्रमा भर्खरै प्रवेश गरेकाहरूको पनि लगानी सुरक्षित गर्नुपर्ने दायित्व तपाईँहरूको हो, वा लामो समयदेखि यो क्षेत्रमा लागिरहेकाहरूको पनि लगानी सुरक्षित गर्ने दायित्व तपाईँहरूको
6: पर्छ?
0: अब यो मध्यम र निम्न मध्यम वर्गका व्यवसायहरूको लगानी सुरक्षित गर्न महासंघले के गर्छ?
6: महासंघले मध्यम योलाई सबैलाई हेर्ने दृष्टिकोण बराबर छ हाम्रो, त्यो अब यो तपाईँको कुनै कम्पनी छ, हामीलाई चाहिँ कुनै बेला चाहिँ हामी समिति थियौँ, कुनै बेला समिति भएकोमा सिन्डिकेट गर्यो भनेर हामीलाई चाहिँ कम्पनीमा लाद्यो, कम्पनीको अहिले केही नियम सियम यताउलो केही बनाएको छैन, तै पनि हामीले चाहिँ 5 वटा कम्पनी भए पनि एउटै हो, 1500 गाडी भएको पनि कम्पनी एउटा, सबैलाई बराबर त हिसाब हुन्छ, त्यहाँ कुनै यो मिनिमम क्लासको यो फर्स्ट यो सेकेन्ड भन्ने हाम्रो द्वारा छुट्टिएको अवस्था छैन, हामीलाई केवल छुट्टिन्छ के भने ठुलो गाडीहरूको संस्था सानो गाडीहरूको संस्था भन्ने कुरो छुट्टिएर होला, त्यो तर तिनीहरूको हैसियत बराबरको चाहिँ सबैको त्यो नेतृत्व चाहिँ महासंघले गर्छ, महासंघमा गर्छ।
0: हजुर, अब अलिकति यो प्रविधिले फड्को मारिरहेको छ, तपाईँहरूले भन्न त भनिरहनु हुन्छ सार्वजनिक यातायातलाई प्रविधि मैत्री बनाउने भन्नुहुन्छ, यसलाई व्यवहारिक रूपमा यसलाई कार्यान्वयन गर्न तपाईँहरूको पहल कस्तो छ होइन? त्यसपछि अब अनलाइन टिकटिङका कुराहरू वा क्यासलेस नगद रहित भुक्तानीका कुराहरू, यो प्रणाली लागू गर्न के कस्ता चुनौतीहरू छन्?
6: होइन, हामी शुरूआत गरिसकेका छौँ यो अहिले सरकारले, अहिले त हजुरले सोधिरहनु क्वेसन त हामी अनलाइन टिकटिङ गरिसकेका छौँ। हामी अनलाइन टिकट गरेको लगभग तीन वर्ष चाँदो हामी भइसकेका छौँ। नेपालभरि अरूले पनि गर्छ, ठुलो संस्थाहरूले सबैले गरिसकेका छन्। जो 1500 गाडी पाल्नेहरू कम्पनी छन् यिनीहरूले चाहिँ यी टिकटमा गइसक्यो। क्यासलेसमा जाने कुरामा हामी चाहिँ अहिले पनि सरकारले पनि क्यासलेसमा जानुपर्छ भन्ने कुरा आइरहेछ। क्यासलेसमा जाँदाखेरि के के अपनाउनु पर्ने हो त्यो कुरामा चाहिँ हामी तयार गर्दैछौँ। अब छिटै चाहिँ हामी क्यासलेसमा जान सक्छौँ, एउटा कम्पनीको चाहिँ नीति बनाएर कहाँबाट कसरी जाने हो। अब क्यासलेस भन्नाले तपाईँले जुन गाडी चढे पनि तपाईँको चाहिँ एउटा कार्ड भएपछि त्यसले पेमेन्ट गर्न सकोस् होइन, त्यो पेमेन्ट तपाईँले मेरो कम्पनीको गाडी चढेको भनेको त्यो पेसेन्जरले चाहिँ क्यासलेसमा मेरो कम्पनीमा चाहिँ त्यो पैसा जम्मा होस् भन्ने चाहना हो नि त सबैको, क्यासलेस भन्ने त्यही होला। त्यो सेन्टरलाई अस्ति सरकारसँग पनि बसेर यो मोटामोटी प्रधानमन्त्री कार्यालयमा सुशासनको सचिवज्यू, मुख्य सचिवज्यू र उपसचिवहरूसँग बसेर यो कुरो भइरहेको छ। अब सुरुवात काठमाडौँबाट गर्ने क्यासलेसको हकमा भ्यालीमा गर्ने, भ्यालीपछि चाहिँ अलिक सबै कुरो चाहिँ फराकिलो गर्दै जाने भन्ने कुरा भइरहेको छ, त्यसमा हाम्रो सहमत छ। र अब अघि तपाईँले भने जस्तै जीपीएस राख्ने, क्यामेरा राख्ने, यो सबै कुराहरू पनि हामीले चाहिँ गर्दैछौँ। समय अनुसार परिवर्तन हुनुपर्छ भन्ने कुरा हामी लागिरहेका छौँ।
0: प्रविधिसँगै आधुनिकीकरणका कुराहरू पनि भइरहेका छन्। जीपीएस प्रणाली जडान गर्ने काम पनि भइरहेको छ।
6: इकोनोमीको कुरामा चाहिँ अब हामीसँग त आय स्रोत त केही पनि छैन। एउटा क्यामेरा राख्नलाई, एउटा क्यामेरा राख्नलाई 50,000-75,000 लगानी गर्नुपर्ने भयो। अब हामीसँग 1500 गाडी भएकोलाई त 7-7.5 करोड पैसा चाहिँ हामीले कहाँबाट ल्याउने? अब त्यसको दुधमा चाहिँ कमसेकम यहाँ चाहिँ व्यवसायलाई चाहिँ त्योमा जानु भन्दा सरकारको पार्टिसिपेट हुनुपर्छ भन्ने कुरा हाम्रो माग छ। सरकार यसमा के मापदण्ड बनाइरहेको छ, कार्यविधि के बनाइरहेको छ, त्यो आउला आउला। अब अहिले आएको अहिले हिजो आजबाट बल्ल निवर्तमान हुँदै गरेका अध्यक्ष लगायत पदाधिकारीहरूले अगाडि पुर्यायो भने अब आउने पदाधिकारीहरूले त्योलाई फलो गरेर अगाडि बढ्छ भन्ने चाहिँ आशा अनि विश्वास व्यक्त गर्न चाहन्छु म। किनभने अब गर्ने अब आउने नेतृत्वले त गरे त्यही नै हो, पहिलाको नेतृत्वले गरेको अधुरो कामहरू पुरा हुन्छ र गर्न सकिन्छ भनेर हात लिएर जाने साथीहरू चाहिँ तयार हुँदै हुनुहुन्छ होला त्यो कामहरू।
0: अब यो पुराना सवारी साधन विस्थापन र विद्युतीय सवारी इभी प्रबन्धन का लागि चाहिँ महासंघको धारणा के छ, वा भनौँ न लामो दूरीका चाहिँ यो रूटमा चाहिँ होइन ठूला सवारी साधनको सम्भावना रहन्छ कि रहँदैन? हुन त साना सवारी साधनहरू त सार्वजनिक सवारी साधनहरू अहिले पर्याप्त मात्रामा गुडिरहेका छन्, ठूला सवारी साधनको सम्भावना के छ वा यसमा महासंघको धारणा चाहिँ के रहन्छ?
6: महासंघको धारणा त अब सरकारले चाहिँ अब यो सानो गाडीको ट्याक्सीमा चार पाँचको हकमा चाहिँ 20 वर्ष लाज भइरहेछ। 20 वर्ष हकमा पनि हामीलाई चाहिँ त्यो आपत्ति होइन कि 20 वर्ष भएपछि थाल्नुपर्छ भनेर डिस्पोजल गर्नुपर्छ भनेर आपत्ति होइन, तर 20 वर्ष गाडी र अहिले पनि 20 वर्ष गाडीहरू 30-25 वर्ष पुगेको गाडीहरू चाहिँ एकदम तन्दुरुस्ती छन्, तिनीहरू चाहिँ एकदम हेल्दी छन् भने त्यो हेल्थ चेकअप गराएर मात्रै त्यो गाडी चलाउनु पर्ने हो, नत्र हाम्रो देशमा चाहिँ सियो नबन्ने देशमा चाहिँ हामीले बाहिरबाट आयात गर्दै काट्दै विदेशी पैसा विदेश पठाउनु पर्ने चाहिँ हामीले जरुरत देख्दैनौँ। त फिटनेसको आधारमा 20 वर्ष लागू गरे सरकारले, हामी त्यसमा सहमत छौँ, तर फिटनेसको आधारमा चल्न सक्ने गाडीहरूलाई चल्न दिनु पर्यो भन्ने हाम्रो माग छ। र अब तपाईँले भ्यालीको चारपटि हकको कुरा गर्ने, लामो दूरीको हकमा कुरा गर्नुहुन्छ भने हामीसँग सरकारको 20 वर्ष छ, हामीसँग 15 वर्ष भन्दा पुरानो गाडी हामी राख्नै सक्दैनौँ। किन सक्दैनौँ भने त्यो जोखिम यात्रा हो, ती पुरानो गाडी भने जोखिम हुन्छ, सबै कुराहरू खतम हुन्छ। त्यहाँ त एकजना एउटा गाडीले पनि 40-50 मान्छे बोकेर गएको अवस्था छ, ती चाहिँ लामो गाडीलाई हामी मुस्किलले अहिले 15 वर्ष भन्दा पुरानो गाडी हामीसँग छैन होला, 12-13 वर्षसम्मको गाडी चाहिँ हामी ठुलो संस्थाहरूले यसलाई चाहिँ ट्रान्सपोर्ट गर्दैछन् छाड्दैछन् हिँड्दै छन् त्यो गाडीलाई डिस्पोजल गरेर त्यो सट्टा अर्को गाडी लिएर आएर हामी चाहिँ राम्रो चाहिँ गाडी चलाउँदैछौँ।
0: अब यो अहिले विशेष गरेर पछिल्लो समय ग्रामीण भेग वा भनौ न लामो दूरीका सवारी साधनमा पनि वा भनौ न हरेक दिन हामी दुर्घटनाका समाचारहरू सुन्ने गर्छौं र त्यसबाट मानवीय भौतिक क्षति भएका समाचारहरू सुन्ने गर्छौं। सड़क दुर्घटना न्यूनीकरणका लागि चाहिँ महासंघले आफ्ना सदस्यहरूलाई कस्तो निर्देशन दिने गरेको छ वा सड़कको भनौ दयनीय अवस्थाका कारण हुने दुर्घटना र सवारी क्षतिबारे राज्यको जिम्मेवारी तपाईहरूको जिम्मेवारी कस्तो हुनुपर्छ?
6: अब यो हजुरले भनेको ठिक हो, ग्रामीण सड़कमा चाहिँ पहिला चाहिँ गोरेटो बाटो खन्यो, त्यहाँपछि ट्याक्टर जान्छ, त्यहाँपछि जीप जान्छ, त्यहाँपछि बल्ल बस जाने हो। अब हाम्रो त जीप ट्याक्सी जम्मै हामीसँग साधन हामी महासंघले लिइरहेछौँ जिम्मा लिएको छ भने त्यहाँ कुरो चाहिँ हाम्रो मात्रै जिम्मेवारी भएन कि दुर्घटना हुने कुरामा चाहिँ अब यातायात व्यवसाय स्वयं जिम्मेवारी पनि हुनु पर्यो, त्यसमा चाहिँ त्यहाँ सरकारको निकाय हुनु पर्यो, सरकारले जीपमा चाहिँ सातजनाको चाहिँ पर्मिट छ भने त्यहाँ बिसजना चढाउँदाखेरि नेपालको सरकारको चाहिँ ट्राफिकहरूले चाहिँ कारवाही गर्ने हो कि चिक मात्रै काट्यो भन्ने कुरा उहाँहरूले बुझ्नुपर्ने कुरा हो। ओभरलोड भन्ने कुरा हो र हामीले ओभरलोड बोग्यो भने ओभरलोडको के हो भागीदार? ओभरलोड भनेको रसिद काटेर मात्रै जानु पर्यो ओभरलोड हो कि ओभरलोड भनेको गाडीले क्षमताभन्दा बढी भएपछि झार्नु पर्छ त्यसलाई रोक्नुपर्छ भन्ने कुरा त सरकारले पनि यो नीतिमा चाहिँ अगाडि बढ्नु पर्यो नि। हामीले मात्रै हाम्रो व्यवसायलाई हाम्रो व्यवसायलाई तिमीहरूले सातजनाको सिट छ क्षमता बढी बढी नहोला भने त हामी पटक पटक हामी त भन्छौँ उहाँहरूलाई र उहाँले बढिरहे भने यो एउटा व्यवसायको एउटा कम्पनी छ त्यो कम्पनीले तपाईँहरूलाई त्यो सुविधा दिँदैन भनेर हामी कम्पनीबाट बजेट पनि गरिरहेको छ भने सरकारमा यसको दायित्व के हो त? फेरि बाटो मात्रै बनाउने, बाटोको निगरानी छैन, जहाँ तपाईँ उता चाहिँ यातायात व्यवस्था कार्यालयले पर्मिट दिन्छ जारी गर्ने जुन रुटमा हामीले पर्मिट दिएछ बाटो हेर्नु छैन, बाटो कायम गर्नु छैन, त्यतिकै भरमा चाहिँ एउटाको भरमा चाहिँ एउटा गाविस एउटा चिठी लिएको भरमा चाहिँ गाडीलाई पर्मिट दिने त्यो जुन परिपाटी छ यो सरकारले सुधार गरेर ल्यायो भने मात्रै यो सरकार हामी या त हाम्रो मजदुरहरू सम्पूर्णले चाहिँ दुर्घटना गर्न सकिन्छ।
0: अब चालक सहचालकहरूलाई दक्ष बनाउन र मर्यादित पेसाको रूपमा स्थापित गर्न चाहिँ तपाईँहरूले के कस्ता कार्यक्रमहरू गर्नुहुन्छ, के कस्ता कार्यक्रमहरू गर्दै हुनुहुन्छ?
6: हामी त अब मजदुरहरूलाई अब सहायक मजदुरहरूलाई हामी सबै तीन तीन महिनामा हामी हाम्रो आफ्नो आफ्नो कम्पनीले बोलाएर उहाँहरूलाई क्लास पनि दिन्छ, ट्राफिक बोलाएर चाहिँ एउटा क्लास पनि दिन्छ, दुर्घटना न्यूनीकरण बारे पनि सिकाउँछ, गाडीको बारेमा नि यो सिकाउँछ, सबै दक्ष बनाउने चाहिँ हामी काम गर्छौँ। तर अहिले तपाईँले भन्नै पर्दाखेरि नेपालमा दक्ष चालक नै हामीले भेट्न गाह्रो छ, किनभने दक्ष चालकहरू छन् लाइसेन्स पाउँदैन, लाइसेन्सको अवधि छोटो कोही कहिले एसएलसी पास गरेर चाहिन्छ भनेछ, कहिले के भनेछ, देश चलाउनु आठ सय पढेको हुन्छ, गाडी चलाउनलाई एसएलसी पास चाहिन्छ भनिरहेको अवस्था छ। त्यो कुरा हजुरहरूले पनि मिडियामा बोलिराख्नुपर्छ, अझ व्यापक बोल्नुपर्ने अवस्था पनि छ। गाडी चलाउन जानेछ उसले ट्राई पनि दिन्छ, लाइसेन्स चाहिँ कहिले आउँछ थाहा छैन, लाइसेन्स एउटा चाहिँ एउटा कम्पनीको हातमा एउटा झोलीको हातमा गइरहेको अवस्था छ। अब सायद यो अहिले परिवर्तन होला भन्ने आशावादी मात्रै छौँ, तर अब के हुन्छ भन्ने कुरा चाहिँ अब हामीले पनि थाहा छैन। तर दक्ष ड्राइभर उत्पादन गर्न त हामी चाहिँ एकदम सक्षम छौँ, फेरि गरिरहेका छौँ, फेरि हामीले अहिलेसम्म हामीले त्यो कहीँ छोडेको छैन। हामीलाई हाम्रो हो, फेरि हजुरले भने जस्तै हाम्रो त सहचालकहरू चालकहरू हेल्परहरू अलिकति भोलिमा भाषामा अलिकति उहाँहरूको चाहिँ अलिकति अशब्द व्यवहार बोल्ने भएको हुनाले हामी पटक पटक सम्झाउँछौँ। तर यो फिल कस्तो रहेछ भनेदेखि आमा बाउले सम्झाउन नसकेका, पढाउन नसकेका, गाउँमा बस्न नसकेर अनि पोखरा आएर हाम्रो गाडीमा चाहिँ जीविकोपार्जन गर्ने धेरै भएको हुनाले अलिक गाह्रो हो, तर उहाँहरूलाई पनि समेटेर हामीले चाहिँ अगाडि बढिरहेका छौँ। ज्ञान बुद्धि सिप जम्मै दिइरहेको छ हामीले, त्यो लिएर धेरै कुराहरू छन्। अब अहिले नेपाल सरकारले पनि त पार्टी पनि हुनु पर्यो नि त, नेपाल सरकारले पनि त यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ लगायत लिएर कमसे यातायात व्यवसायलाई पनि यो दिनु पर्यो, कमसे यो क्लास दिनु पर्यो, यो गर्नु पर्यो भनेर त आर्थिक पनि आर्थिक पाटो पनि छुट्याउनु पर्यो, हरेक ठाउँमा चाहिँ छुट्टिन्छ। उल्टो राज्यले राज्यलाई धान्ने भनेको यातायात व्यवसाय, हजुरले बुझ्नुभयो होला, नेपालमा सबभन्दा अग्रिम कर बुझाउने भनेको यातायात. अहिले तपाईँको 83 चलिरहेछ, हामी अहिले साउनमा 84 बजेर हामी कर तिर्दैछौँ. हामी अग्रिम कर तिर्ने पनि हामी हामीलाई नै फेरि यो देशका नागरिक होइन कि भनेर चाहिँ सरकारले यो पक्षपात बनाउने. यो हामी कतिको मर्कामा छौँ, कति दुखी छौँ हामी भन्ने कुरा त याद केसो गरेपछि मात्र थाहा हुने हो. याद केसो नगरेनलाई थाहा हुँदैन कि हेर्नुहोस्.
0: हजुर,
6: त्यो भएर अनि छिमेकी देश इन्डियामा जानुहोस्, चाइनामा जानुहोस्, सरकारले गाडी चलाइरहेछ त, चलाइदिए भयो. हामीलाई त हाम्रो गाडीहरू सम्पूर्ण सरकारले जिम्मा लिएर एउटा प्राधिकरण गठन गराएर जिम्मा दिए भने चाहिँ सरकारले चलाइदियो भयो नि त, राम्रो हुने हो नि त. हामीले चाहिँ हाम्रो खोजी भाडा बढाउनु पनि परेन, हाम्रो खोजी स्टाइल गर्नु पनि परेन, केही त गर्नु परेन. अब त हजुर हजुरले भन्नुभयो, हजुरहरूले धेरै चर्चा आन्दोलन गर्नुभयो, हामी आन्दोलन नै गरेको छ. हामी त अर्कोको लागि त्यो पुरानो दलको अर्काको लागि पनि आन्दोलनमा हामी सामेल भएछौँ. हाम्रो गाडी तोडफोड हुन्छ, पोलिन्छ, सबै गरिन्छ, तर हामी आफ्नै लागि या चाहिँ व्यवसाय लागि गरेको छैन. अस्ति परदेश सरकारमा राखिया दिनको बारेमा हामी दुई दिन बन्द गर्यौँ, तर पनि सरकारले हामीलाई टेर्नेवाला भएन. हामी चाहिँ जनतालाई दुःख हुन्छ भनेर हामी आफैले पनि कल्चर बनाएर हामी सुधार गऱ्यौँ. सरकार यस्तो छ, हजुरले बुझिराख्नु भएको छ.
0: अब यो प्राधिकरणको सन्दर्भ उठाउनु भयो तपाईँले, सार्वजनिक यातायात प्राधिकरण गठनको विषय चाहिँ कहाँ पुग्दैछ?
6: अब यो प्राधिकरणको एउटा त्यौहार बनाएर हामी सरकारसँग बुझाइसकेका छौँ. सरकार र हामी बसेर सरकारले पनि प्राधिकरण के हो भनेर सायद बुझ्नु पनि सक्छ. हामीले पनि बुझाउनु पर्ने वातावरण त बन्नु पर्यो नि. प्राधिकरण भनेको त तपाईँको यही इन्डियामा गएर हेरे पनि थाहा हुन्छ, दिल्लीमा गएर प्राधिकरण के चलाइरहेको छ भन्ने कुरा छ, बङ्गलादेश गएर हेरे पनि थाहा हुन्छ. नेपाल सरकार इन्डिया बङ्गला सरकारले त्योभन्दा धेरै पहिला चाहिँ एउटा निर्णय गरेछ, सार्वजनिक भएको सार्वजनिक सवारी साधन सबै सरकारले लिएर पनि उसले म चलाउँछु भनेर प्राधिकरण गठन गर्यो, तर चलाउन सकेन. अहिले के भन्छ त्यहाँ बङ्गलादेशमा भन्यो भने 70% व्यवसायले त्यहाँ सेवा दिन्छ, अनि 30% सरकारले त्यहाँ त्यो यातायात व्यवसायलाई यो दिन दिन्छ उसले. जत्रभरि यहाँ सरकार यहाँ नेपालभरि आफ्नो देशभरि चाहिँ सेवा सञ्चालन गरेको राम्रो गरेको अवस्थामा भनेर सरकार छुट्याएको छ. इन्डियामा के छ, हाम्रो नेपालमा के छ, हामी नेपालमा त हाम्रो सम्पत्तिमा धावा बोलिरहेछ सरकार. जनआन्दोलन हिजोको मात्रै उहाँ नाउरुङमा छाङकोटमा हाम्रो गाडी रोकियो, वृद्धहरूलाई चाहिँ छुट दिएन भनेर 50% छुट दिएन भने वृद्धहरूलाई छुट्टा दिने, जनआन्दोलनको घाइतेलाई छुट दिने, एकल महिलालाई छुट दिने, एकल पुरुषलाई छुट दिने, अब तपाईँको विद्यार्थीलाई 45% छुट दिने, त्यो छुट दिएको हाम्रो सम्पत्तिबाट छुट दिएको त हामीलाई के पाउने त? हामीले उहाँले परमिटमा के अरे जातपासमा बिलबुकमा छुट दिएको थियो पहिलाको सरकारले 40%, त्यो पनि त दिएन अहिले. अब हाम्रो सम्पत्तिमा सरकार धाबा बोले चाहिँ हामी चुप लगाएर बसेर मौन बस्नुपर्ने अवस्था छ. हेर्नुहोस् हामी कति मर्काउ छौँ, हाम्रो व्यवसायहरू कति मर्काएका छन्, एउटा ब्याङ्कको किस्ता तिर्न सकेको छैन. ब्याङ्कको हेर्नुहोस् तपाईँले अस्ति भर्खर हेर्नुहोस् त्यो 7% लिएको ब्याङ्क ब्याज 14% सब पुऱ्याउँदाखेरि सरकारमा आउँछ, कसरी चल्छ यसरी?
0: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ. म फेरि तपाईँहरूको महाधिवेशनतर्फै फर्कन चाहन्छु. यो महाधिवेशनले चाहिँ खास गरी नेपालका टुटे फुटेका विभिन्न यातायात महासंघहरूलाई चाहिँ एकीकरण गर्ने एजेण्डा कसरी अगाडि बढाउँछ?
6: अब एकीकरण गर्नेमा तयारीमै छैन. अब दुईटा महासंघ एकीकरण गर्ने भनेको त विधान अब संशोधन भन्ने पनि भोलि चाहिँ पारित हुन्छ बन्द सेसनमा. दुईटा महासंघले एउटै महासंघ गर्ने भनेको लगभग लगभग तयारीमा छ. अब यो फर्म एउटा कुरिरहेको थियो आजको त्यो बन्द पहिलो सत्र उद्घाटन सत्र सिद्धेपछि भोलि बन्द क्षेत्रमै छलफल हुन्छ र विधान तयारी नै अवस्थामा छ. अब अर्कोचोटिको 6 महिना 1 वर्ष तब समय होला के होला. अब अर्को कार्यकालमा चाहिँ अर्को चाहिँ उसमा चाहिँ अधिवेशनमा चाहिँ यो महासंघ एउटै भएको एउटै भएर जाने चाहिँ पूर्ण आशा र विश्वास छु म.
0: तपाईँको सन्दर्भमा पनि खास गरी अब नेतृत्वमा पुगेको हेर्न चाहने व्यवसायी शुभचिन्तकहरू रहेका थिए. यो पटक तपाईँको नाम त्यति चर्चामा आएन, होइन वरिष्ठ उपाध्यक्षमै रहने भन्ने आयो, किन?
6: होइन यस्तो हो, प्रश्न अस्ति पनि पत्रकार सम्मेलन हामी प्रदेशले पत्रकार सम्मेलन गरेर पत्रकार मित्रहरूले सोधिराख्नु भएको थियो, मैले त्यहाँ पनि बोलेको थिएँ. तर यस्तो हो, हाम्रो विधान अनुसार हाम्रो पनि विधान त्यस्तै छ. अब एउटा महासंघको अध्यक्ष भइरहँदा यहाँको चाहिँ अध्यक्ष छोड्नुपर्ने हुन्छ र त्यो विधान संशोधन हाम्रो अहिले अब बन्द सेसन जान्छ आज भोलि त्यो हिसाबले पनि हामी चाहिँ अगाडि बढ्न नसके। अब मेरो हकमा कुरा गर्नुहुन्छ नि म वरिष्ठ बाजे भइरहँदा र अहिले भर्खरै छ महिना मात्रै पृथ्वी राजमार्गको चाहिँ नेतृत्व सम्हालेको हुनाले आम व्यवसायी र महासंघको भनाइ के भने आफ्नो नेतृत्व भएको बेलामा पुरा क्लियर राम्रोसँग गरेर जानुपर्छ भन्ने त्यो हिसाबले पनि म अगाडि बढ्न सकेन र एउटा पार्टीगत हिसाब र एउटा जातिगत व्यक्तिगत हिसाबले पनि मैले छोड्नुपर्ने स्थिति हो। अहिले म अध्यक्ष लड्न मेरो क्यापेबल भएर हुँदा हुँदा पनि मैले कुनैलाई चाहिँ समर्थन गर्नुपर्ने मेरो बाध्यता पनि भयो, विधानको पनि दायरामा रहनु पर्यो। हामी जस्तो वरिष्ठ उपाध्यायले सबै कुरो पेलले जानु त मिलेन फेरि, र अब अर्को कार्यकालमा चाहिँ हामी तयार हुनेमा चाहिँ
0: शुभकामना छ। अन्त्यमा आम यात्रु र व्यवसायहरूलाई यो महाधिवेशन मार्फत के भन्न चाहनुहुन्छ?
6: सम्पूर्ण यातायातबाट आउनुभएका सम्पूर्ण व्यवसायहरूलाई अब यो सुन्दरनगर पोखरामा हामीले चाहिँ हजुरहरूलाई चाहिँ वेलकम गर्न पाउँदा हामी सबै हर्षित पनि छौँ, खुसी पनि छौँ। र तपाईँको यो नेतृत्व चेन हो, नेतृत्व चेनमा चाहिँ तपाईँहरूले चाहिँ त्यताखेरि एकदम स्पष्ट बोल्ने वक्ता र उहाँ पनि काम गर्न सक्ने छ भन्ने हिसाबले चाहिँ तपाईँहरूको अमूल्य भोट चाहिँ हालिदिनु होला र अब देशैभरि छरेर आएका व्यवसायहरूलाई अब हाम्रो पोखरामा चाहिँ हामीले वेलकम गरेको कुनै साथीहरूलाई चाहिँ हाम्रो पहुँच पुगेन होला, चाहिँ सुत्न बस्न खान असुविधा भएको क्षमा पार्दैछौँ। हाम्रो फोन नम्बरहरू धेरै ठाउँमा छोडेछौँ हामीले, हामी सातवटा प्रदेशका संयोजकलाई हामीले चाहिँ यो सरप्लग गरिसकेका छौँ, उहाँहरूले चाहिँ हामीसँग पुगेको जति चाहिँ हामीले चाहिँ व्यवस्था सबै गराएका छौँ। यदि व्यवस्था कम भएको भयो भने पनि यही मिडिया मार्फत मैले हजुरहरूलाई जानकारी गराउँथे। म पृथ्वी राजा वस्त्र कम्पनीको अध्यक्ष पनि भएको नाताले, मेरो घर पोखरै भएको नाताले, म नेपाल यात्रा व्यवसाय राष्ट्रिय महासंघको वरिष्ठ भइरहेको नाताले र अब हुनेवाला पनि क्यान्डिडेटको नाताले पनि मैले हजुरहरूलाई हरेक कुरामा चाहिँ कहीँ कमी कमजोरी भएको भने चाहिँ मलाई खबर गरिदिनु होला, त्यो कुरामा चाहिँ म हजुरहरूलाई राम्रो सुविधाको उपलब्ध गराउने प्रतिबद्धता पनि म जाहेर गर्छु। मेरो व्यवसाय मित्रहरूलाई, मलाई चिन्नुहुने सम्पूर्ण व्यवसायीहरूलाई, नचिन्ने सम्पूर्ण व्यवसायीहरूलाई पनि लगभग 400 कम्पनी छौँ हामीहरू, 400 कम्पनीका प्रतिनिधिहरू आफ्नो आफ्ना प्रतिनिधिहरू आफ्नो आफ्नो सबैले चेन भएर आइरहेको अवस्था छ। अब हजुरहरूलेको हजुरको अमूल्य भोट कसलाई दिने कसलाई नदिने भन्दा तपाईँहरूको हातमा छ, त्यो चाहिँ अमूल्य भोट चाहिँ कति व्यक्तिलाई कस्तो व्यक्तिलाई दिँदा छ भन्ने कुरा तपाईँहरूले हेरेर विचार गरेर अर्काको कुरा सुनेर यो पार्टीगत कुरा सुनेर निर्णय नगरिदिनु होला भन्ने पनि म यहाँहरूलाई आवेदन गरे, बिन्ती पनि चढाए। अब म वरिष्ठ उपाध्यक्षको चाहिँ उम्मेदवारी पनि हुँ, त्यही भएर चाहिँ अब वरिष्ठ उपाध्यक्ष भइरहँदा अब मैले महासंघको वरिष्ठ उपाध्यक्ष भइरहँदा यहाँ आएर हामीले के सुविधा पाएन भने चाहिँ हजुरहरूले अहिले मैले बोलिरहेको तपाईँहरूको काम पऱ्यो भने मलाई तुरन्त फोन गर्नु होला, यो भयो भनेर म त्यसलाई तुरन्तै किनकिने तपाईँहरूलाई सहयोग गर्न तयार छु।
0: हजुर हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ अनि त्यसपछि महाधिवेशन सफलताको शुभकामना पनि।
6: ल हजुरलाई पनि अन्नपूर्ण एफएम परिवार सम्पूर्णलाई जुन यति समय दिनुभयो त्यसको लागि पनि आभार व्यक्त गर्न चाहन्छु। अब यो हजुरहरू भनेको चाहिँ यो देशको चौथो अङ्ग हो, हजुरहरूले चाहिँ कसलाई के गर्न सक्ने हो भनेर एउटा पक्षपातको कुरा होइन कि नेपालमा आवश्यकता परेको के हो भन्ने कुरामा हजुरहरूले उजागर गरिदिनुहुन्छ भन्ने कुरो कुनै विश्वास पनि छ, भइरहेको पनि छ। फेरि पत्रकार साथीहरू नभइदिएको भए, चौकाउ नभइदिएको भए हामी के हुन्थ्यौँ होला, हाम्रो बोली कहाँ पुग्थ्यो होला, हामी त सिंहद्वारा जाने पनि हैसियत छैन त हामीसँग, त हाम्रो सिंहद्वारा भनेर हजुरहरू नै हो, त्यही मिडिया जाने हो भन्ने कुरा पनि यहाँहरूलाई राख्न चाहे।
0: हस्, धन्यवाद, नमस्कार। त्यहाँ त्यो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार साई हुनुहुन्थ्यो। आज हामीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी आर्यन सहित सञ्जय विदा हुन्छु, नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: Report.
1: Good morning and very warm welcome to our guest, audience and listeners. It's me, Sangeeta, technically supported by Aryan. You are tuned 93.4 MHz. समसामयिक विषयमा कुराकानी गर्ने क्रममा आज अत्यन्त लोकप्रिय अनि चर्चित विषय छ स्वास्थ्यको कुरा. स्वास्थ्य अनि स्वास्थ्यमा विभिन्न विधामा स्वास्थ्यको कुरा गर्छौ, खानपिनका कुरा होस् अनि जीवनशैलीका कुरा होस्, अनि यही क्रममा कुराकानी गर्नका लागि भनेर आजका युवाहरू मात्र नभइकन वयस्कहरू पनि जाने गरेको जिम आज यति चर्चित छ र जिमको यो चाम यति बढ़िरहेको यो क्षणमा आज हामी कुराकानी गर्नका लागि डियर जिमका प्रोप्राइटर, ओनर अनि ट्रेनर एभ्रिथिङ मिस्टर लक्ष्मण गुरुङ ल्याक्स पनि सबैले भन्दाखेरि सबैले चिन्छन् होइन. स्वागत छ यहाँलाई
2: कार्यक्रममा.
1: आज स्वास्थ्य सबैभन्दा ठूलो विषय बनिसकेको छ. मान्छेहरू जीवनभरि खाई नखाई अर्न गर्छन्, कमाउँछन् र एउटा सर्टन उमेरमा गएपछि त्यो पैसा फेरि रोगको लागि हस्पिटल धाउँदा धाउँदा धेरै सकाउँछन् होइन. त्यो बाट माथि उठ्नका लागि भनेर तपाईँको आफ्नो कर्म गरिरहँदा पनि स्वास्थ्यलाई सँगै सँगै लानका लागि आजका युवा अलिकता वयस्कमा जाँदाखेरि योगा प्राणायाममा जान्छन् भने युथहरू चाहिँ नि जिमलाई असाध्य एट्र्याक्सन भएको हामीले पाइरहेका छौँ. अनि यहाँलाई ठ्याक्कै सोध्नु पर्दाखेरि कहाँबाट यो यहाँलाई इन्ट्रेस्ट हुन्छ नि, यो जिम त अब तपाईँ आफूले कसरी आफूलाई लाग्यो र अरूलाई पनि यस्तो यो प्लेटफर्म क्रिएट गर्नुपर्छ भन्ने सोच चाहिँ कसरी आयो?
2: फर्स्ट अफ अल त थ्याङ्क यू सो मच दिदी, थ्याङ्क यू टु अन्नपूर्ण एफएम यसरी प्लेटफर्म दिनुभएकोमा. जिम भन्दा नि पहिला चाहिँ सुरुमै स्वास्थ्य आयो तपाईँले भन्नुभयो जस्तै. यो स्वास्थ्य भन्दा नि हामी पनि यङ्स्टर हुनेहरूमा अब यस्तै लगभग 23-24 वर्ष पहिला चाहिँ हामी मैले फर्स्ट टाइम मैले फिटनेसमा अब एज अ जिम क्लाइन्टको हैसियतले चाहिँ म जिम जोइन गर्दा चाहिँ 23-24 वर्ष अगाडि चाहिँ हामी यतिकै त्यो बेला चाहिँ एउटा कस्तो छैन भने ट्रेन स्वास्थ्य भन्दा नि ल अलिकति स्मार्ट बनाऊँ भन्ने तरिकाले कि अब दाईहरूलाई हेरिदिएर नि बल्कहरू त्यस्तो, तर हामीलाई चाहिँ त्यो बल्कहरूमा इन्ट्रेस्ट नहुने तर यतिकै एउटा अलिक स्वास्थ्य भन्दा नि
1: अलिकति
2: किनभने अब कलेज सुरु भइसक्यो, कलेज लाइफमा जान्थ्यो नि अब सबैजनाले चाहिँ इट वाजन्ट सो मच फेमिलियर एज कम्पेयर टु अहिलेको अहिलेको जेनेरेसन अनुसारले. त्यो बेला चाहिँ जिम जाने भनेको चाहिँ एकदम सजिलो पनि थिएन, हो अहिले पनि सजिलो अब कमर्सियल वाइजबाट अहिले नै सजिलो त छैन, अब महँगो छ जिम पनि, अब भनौँ स्वास्थ्य बनाउनु नि आफ्नो शरीर बनाउनु नि महँगो छ. तर त्यो बेला पनि कस्तो थियो अब चिनजान भए मात्रै जिम जाने त्यस्तो त्यस्तो चलाउँथ्यो. अनि गर्दा गर्दा चाहिँ वान्स यु जोइन त्यसपछि चाहिँ अलिकति कस्तो 3-4 महिनापछि चाहिँ रेगुलर भइसक्यो चाहिँ एउटा एडिक्टेड हुँदो रहेछ जिम. अनि त्यसपछि कस्तो हुन्छ भने शरीरमा बनावटहरू चेन्ज हुँदै जान्छ अलिकति आफूलाई नै. अब भन्दाखेरि म स्वास्थ्यको लागि हिँडेको यसो यसो भन्न त किन एकदम फ्याक्ट भन्नुपर्दा त्यो बेला स्वास्थ्यलाई त हिँडेन तर गुड लुकिङ. तर अहिलेको जेनेरेसनमा चाहिँ त्यो गर्दा अहिलेकोले चाहिँ युवाहरूले चाहिँ फर्स्टमा चाहिँ हेल्थ प्रायोरिटी दिन्छ, त्यसपछि चाहिँ बडी मेकिङतिर होइन त्यतिखेर चाहिँ हामीले मैले चाहिँ त्यसरी गर्दा चाहिँ गर्दा गर्दा जिम गर्दा. तर जिम खोल्ने प्लानिङहरू चाहिँ जस्तै इन बिट्विन यो अहिले लास्ट 12-13-14 इयर्स अगाडि चाहिँ हामीले एउटा साथीभाइ मिलेर हामीले चाहिँ एउटा स्वास्थ्यको लागि चाहिँ एउटा सानो एउटा क्लब इन्भेन्ट गरेको थियो हामीले. भन्नाले यतिकै गफ गर्दा गर्दा मिल्दा मिल्दा हामीले पुरानो हाम्रो सानैदेखिको साथीहरू मिलेर पोखरामा हामीले चाहिँ एउटा बुल्समेन क्लब भनी हामीले चाहिँ एउटा इन्भेन्ट गर्यो. त्यसले चाहिँ गर्दा गर्दा पछि सुस्तरी हामीले स्वास्थ्यलाई हेर्दा हेर्दा सुस्तरी हामीले नेसनल बडी बिल्डिङ मिस्टर बुल्समेन भन्ने हामीले त्यो चाहिँ कार्यक्रम चाहिँ गराइरहेको छ एभ्री 2 इयर्समा. तर यो साल हाम्रो गर्ने साल थियो तर ड्यु टु अब यस्तो क्राइसिसहरूले गर्दा हामीले चाहिँ अलिकति पोस्टपोन गरिदिन्छौँ. त्यो हिसाबले चाहिँ अनि गर्दा गर्दा साथीभाइ मिलेर हामीले रङ्गशालामा हामीले एउटा भनौँ न एउटा सरकारको त्यो भित्र बसेर हामीले चाहिँ एउटा खोलौँ न एउटा सिम्पल हराउने सामान ल्याउँ, किनभने वी वर इन्टु जिम एक्टिभिटिजहरूमा धेरै हामी इन्भल्भ थियो. त्यही भएर नै हामीले इक्विपमेन्टहरू पनि हामीले अब कम्पनीहरूसँग राम्रै कन्ट्याक्ट थियो हाम्रो, त्यसरी ल्यायो. त्यसपछि हामीले जिम आफूले जिमको जताततै जिम गर्नुभन्दा नि आफूले जिम खोलिदिएर अरूलाई चाहिँ हामीले एउटा स्वास्थ्यको पार्टमा हामीले इन्भल्भ गराउन पाउँदा र हामीले जानेको कुरा डेलिभर गर्न पाउँदा चाहिँ इन सर्ट नोटिसमा त्यसो गर्नु त एकदम अर्कै खुसी के दिदी अर्कै खुसी अनि होइन ल ठिक छ दे इज अ कमर्सियल पार्ट आफ्नो ठाउँमा छ होला तर कस्तो हुनाले एउटा हामीले यो डेलिभर गर्न पाउँदा चाहिँ एकदम खुसीको कुरा नि अनि गर्दा गर्दा अहिले चाहिँ मेरो म चाहिँ अहिले हस्पिटल चोकमा बस्छु न हस्पिटल चोककै घरकै छेउमा चाहिँ एउटा बिल्डिङ स्पोर्ट्स प्लेक्स बन्दै थियो हाम्रै भूगोल गुरुङ भाइको हिज एन इन्टरनेसनल नेसनल इन्टरनेसनल ब्याडमिन्टन एथलिट हो पनि ब्याडमिन्टन प्लेयर हो अनि उसको चाहिँ ड्रिम पहिल्यैबाट एउटा ब्याडमिन्टनको चाहिँ एकाडेमी खोल्छु त म मेरो ड्रिमै छ मैले नगरे अरू कसले गर्ने भन्ने तरिकाले चाहिँ अनि उसले त्यसरी गर्दाखेरि चाहिँ तल चाहिँ उसले चाहिँ मलाई जिम पनि मनपर्छ त है तर म चाहिँ जिममा त्यति मलाई आइडिया छैन नलेज छैन त्यही भएर तपाईँ त मेरो पहिलेदेखि मैले मानिराखेको त है त्यही माथि नेक्स्ट टु नेक्स्ट तपाईँकोबाट होइन घर पनि भएको हुनाले चाहिँ प्लिज दाइ यसमा सहयोग गर्नु नि त है आउनु यसो भनेर मैले पहिले जिम चलाइरहेको छु मलाई अहिले त्यति इन्ट्रेस्ट अहिले त लागेको छैन अन्त भनेर उसले चाहिँ मलाई धेरैचोटि रिक्वेस्ट गरेको हुनाले मैले नि एकदम राम्रो प्रोजेक्ट पनि हो अनि उसले मलाई राम्रै प्रोजेक्ट प्रिफर गरेको त्यसपछि देन वी केम हियर अनि यहाँ चाहिँ मैले चाहिँ अहिले त्यो तपाईँले भने जस्तै एउटा हेल्थलाई चाहिँ फर्स्ट प्रायोरिटी दिएर नि सबैलाई चाहिँ फर्स्ट इज हेल्थ एन्ड देन रेस्ट
1: गुड लकिङ सेकेन्डरीमा आउने भयो हुन त भनिन्छ इज द्याट ट्रु यो फिटनेसको लागि 5 days a week and 30 minutes अ डे इज अब मिनिमम पनि चाहिन्छ भन्ने चाहिँ नि भनाइरहेछ होइन
2: भनाइ
1: छ इज द्याट ट्रु
2: द्याट्स भेरी ट्रु
1: एउटा कुन एजबाट कुन एजसम्मकोले तपाईँको जिममा जोइन गर्न सक्नुहुन्छ
2: देज नो एक्चुली भन्नुभयो त देज नो भेरियर तर कस्तो हुनाले हामी 70 एट द सेम टाइम हामी अब पढाइलाई नि फोकस हाम्रो अरू किनभने जिम त इट्स अबाउट फिटनेस हेल्दी हुनलाई जिम मात्र भएन अब खानपिनको कुरा नि हो घरको वातावरण आफ्नो साथीसङ्गीको होइन आफ्नो इन्भाइरोमेन्टहरू अनि कस्तो हुनाले मेन्टल हेल्थहरू हेल्थ भनेर अब बडी मेकिङ मात्र होइन मेन्टल हेल्थको पनि कुरा त्यो चाहिँ अब घरबाट कति कसरी परवरिस भइरहेछ त्यस्तो कुराहरू लिएर त्यही भएर जिमलाई चाहिँ देज नो आई हामीले चाहिँ बेरियर भनेर फेरि एकदम अन्डरेज जान नि भएन भनेको भन्दा 16 इयर्स एन्ड एबभले चाहिँ जोइन गर्नु मिल्छ सबैले एउटा सबैको पहिला पहिला के थियो भने सबैको एउटा उस चाहिँ मिसकन्सेप्सन के थियो भने जिम गरेपछि हाइट बढ्दैन यस्तो त्यो चाहिँ छैन स्पोर्ट्स साइन्सले त्यो चाहिँ भन्दैन देज नथिङ लाइक द्याट इन स्पोर्ट्स साइन्समा चाहिँ
1: Okay, fitness is lifestyle.
2: Exactly.
1: And then it's like you're taking a bath or brushing your teeth.
2: Exactly.
1: Is that important? Aile yo nai implement huncha ni
2: aile. Implement huncha
1: ti. Okay. Ani tapai ko ma aba 16 cross bhayeko yuwa haru ta aunu huncha ani महिलाहरूको इन्भल्भमेन्ट कस्तो छ अनि पार्टिसिपेसन कस्तो पाउनु भएको छ उहाँहरूको डेडिकेसन कस्तो पाउनु भएको छ
2: हो दिदी यो चाहिँ मलाई एकदम एकदम मजाले एक्सप्लोर गर्न मन लागेको थियो हाम्रो पोखरावासीहरूलाई एन्ड थ्याङ्क यू सो मच यो प्लेटफर्म अहिले भन्नुभयो मैले इट्स वी आर रनिङ इन 2 months होइन अहिले हाम्रो जिम चाहिँ त्यही भएर यो मलाई एकदम भन्न मन लागेको थियो अब इन्डिभिजुअली भनिरहेको छु मैले तर अहिले मैले एकदम राम्रो प्लेटफर्म पाएकोहरूले दिनुभएकोमा थ्याङ्क यू सो मच अनि यो चाहिँ कस्तो हुँदा मैले हामी चाहिँ अहिले देयर आर लट्स अफ जिम दिदी अहिले पोखरामा मोर देन 45 छ अनि सबैमा आफ्नो तरिकाको छ दे आर डुइङ गुड आफ्नो आफ्नो बेसिकको हिसाबले होइन बेसिसको हिसाबले कसैले चाहिँ जस्ट अब ओल्ड स्कुल स्टाइलमै छ कोही चाहिँ राम्रै जिम खोलेछ तर उनीहरूको चाहिँ कस्तो छ उनीहरूले किप ए ट्रेनर अनि गाइड गरिदिनु भए सक्यो होइन अनि कसैले अनि हामी चाहिँ अलिक युनिक बनाउनु खोजेको होइन हामी अलि डिफ्रेन्ट हो भन्न नि खोजेको होइन जस्तै अरूले पनि गरिरहेछ हामी जस्तै तर म चाहिँ के चाहन्छु भने म चाहिँ अलिक वेलनेसतिर लानु
1: खोजिरहेछ
2: होइन वेलनेस मिन्स लाइक एउटा लाइफस्टाइल जानैपर्छ होइन जस्तै कस्तो भने मैले अहिले ट्रेन गराइराखेको मेरो उसमा चाहिँ मेरो फ्यामिली र भूगोल भाइको फ्यामिली मिलेर यो खोलेको हुनाले चाहिँ अहिले ट्रेनरहरू हाम्रो जति नि अब उस टिम छ स्टाफहरू मैले मेरो फ्यामिली मेम्बर जसलाई चाहिँ मैले पहिल्यैबाट गाइड गरिरहेको थिएँ स्टडी गरिरहेको थियो फिटनेसको बारे उनीहरू इन्भल्भ भएको उनीहरूले मलाई सजिलो भयो अहिले अनि उनीहरूले चाहिँ मैले चाहिँ अहिले त्यो मेरो क्लाइन्टहरूलाई चाहिँ मैले मेरो जति नि कस्टमरहरू क्लाइन्टहरू आउनुहुन्छ उहाँलाई चाहिँ मैले सकेसम्म चाहिँ वेलनेसतिर लान खोजिरहेको छु वेलनेस अब इट्स देयर चोइस उनीहरू आउँछ बडी बिल्डिङ गर्नुहुन्छ या कुनै पावर लिफ्टिङ गर्नुहुन्छ हामीले इक्विपमेन्ट छोड्दैछु सबै छोड्दैछु उसको बारे नै हामी ट्रेन गराउन सक्छौँ तर एकदम मोस्ट चाहिँ हामीलाई अहिले अहिले अहिले यो वर्ल्डमा हामीलाई अहिले चाहिएको छ अहिलेको प्रेजेन्ट सिचुएसनमा अहिले चाहिएको छ हामीलाई तपाईँले भन्नुभयो नि सुरुमा हाम्रो हेल्थ भने तर अहिले हामीले वेलनेसबाटै जाउँ भनेको वेलनेस माइन्डबाट जाउँ होइन शरीरबाट जाउँ इन्टरनल अर्ग्यानबाट जाउँ सबैबाट जाउँ अनि एउटा नर्भ टु नर्भबाट पनि जाउँ भनेतिर वेलनेसमा ल्याउँदाखेरि चाहिँ हामीले उनीहरूलाई चाहिँ हामी त्यही भएर मैले त्यो वेलनेस म लानलाई चाहिँ अहिले चाहिँ हामीसँग चाहिँ म्याक्सिमम् चाहिँ द भेरी एकदम बिगिनरहरू मात्र छ क्या जो चाहिँ कस्तो छ उनीहरूले म्यारिड एन्ड देन अब भने कलेज लाइफ सकिएकोहरू त्यस्तोहरू अरू पनि छ, तर मेन सेक्टर चाहिँ यही बढी भएछ. त्यही भएर वे आर भेरी ह्याप्पी उनीहरूसँग चाहिँ हामी यो डिल गर्न पाउँदा कि उनीहरूले चाहिँ, अनि अहिलेसम्म 2 months भए पनि उनीहरूले एकदम एप्रिसिएट गरेछ, किनभने हामीले जानेको सिकेको चाहिँ हामीले सकेसम्म चाहिँ उनीहरूले चाहिँ कस्तो छ अब इट्स जे चोइस होइन, मलाई यस्तो टाइपको लाइफस्टाइलमा जानु लाग्छ सबैले, कसैले यो कसैले भने, अनि तपाईँले हजुरले भन्नुभयो नि त कि फिटनेस इज लाइफस्टाइल, एन्ड उनीहरू सबैले बुझिसकेको छ कि अहिले किन लाइफस्टाइल हो यो भनेको एउटा लाइफस्टाइल ठिक छ, हामीलाई चाहिन्छै हो, हामी रोग आउँछ त्यो त्यो पनि छ, तर सबैको शरीर बन्दै गयो रोगहरूबाट पनि मुक्त हुँदै गएपछि देन बिकम्स अ लाइफस्टाइल के प्योर लाइफस्टाइल. अनि त्यस्तो हुनाले चाहिँ अहिले चाहिँ मलाई चाहिँ एउटा कस्तो हुनाले एउटा मैले एक्सप्रेस गर्ने बाटो चाहिँ एक्सप्लोर गर्ने बाटो चाहिँ वेलनेसको एक्सप्रेस गर्ने बाटो चाहिँ मैले एउटा माध्यम पाएको हुनाले चाहिँ म एकदम खुसी छु दिदी.
1: ओके सो गुड, इट डजन्ट मिन द हेल्थ चाहिँ एक्सटर्नल हेल्थलाई मात्रै भन्दा पनि इन्टरनल हेल्थ अनि इमोसन्स अनि त्यसपछि एकदम होइन यो वेलनेसको कुरा गरिरहँदा चाहिँ नि इट टचेस अझ स्पेसली भन्दा लेडिजहरूलाई इट टच होइन, अनि अझ एउटा कस्तो हुन्छ भने सर्टन एजमा पुगिसकेपछि चाहिँ नि अब यो गुड लुकिङलाई भन्दा पनि गुड हेल्थ मै गइजान्छ होइन. त्यसले गर्दाखेरि युथहरू समय अब सबैजना आफ्नो आफ्नो एउटा एउटा उद्देश्य लिएर जिम जोइन गर्नुहुन्छ भने अबको आवश्यकतै भइसकेको छ कि सबैका लागि आरोग्यता वेलनेस भन्ने कुरा चाहिँ अब सबैको लागि आवश्यकता भइसकेको छ. अनि भनिन्छ नि होइन हाम्रो दिदी बहिनीहरू कतिजना जिम जोइन गर्नुहुन्छ त्यसपछि यसो उहाँहरू चाहिँ नि कुराकानीमा जोड्दाखेरि के भन्नुहुन्छ, अब 30 अन्डा खाऊ भन्छ अनि यो भन्छ, इज द्याट ट्रु कि भन्दाले कि त्यो मतलब खानपिनमा लाइक कतिको ब्यारियरहरू कस्तो हुन्छ यो जिम गरिसक्दाखेरि.
2: हजुरले भन्नुभएको त्यो ट्रु पनि हो, त्यो अब कस्तो उनीहरूले म कसैलाई पोइन्ट आउट गर्न चाहन्न, कसैलाई त्यो अब इन बिट्विन ल्याउन चाहन्न, तर कस्तो हुन्छ उनीहरूले एउटा छ नि दिदी एउटा भन्ने भनाइ छ नि लिटल नलेज इज डेन्जरस भन्छ नि. हामीले चाहिँ के छ भन्नाले हाम्रो फिटनेस इन्डस्ट्रीमा चाहिँ पहिला पहिला जति नै सिनियरहरू आउनुभयो जति नै हाम्रै टाइमको साथीभाइहरू नै आउनुभयो बिचरा उनीहरूले दे आर ट्राइङ टु एक्सपिरियन्स होइन उनीहरू बेस्ट दिन खोजिरहेछ तर थोरै नलेजबाट उनीहरू आइरहेछ कतिजना के
1: कस्तो हुन्छ यो जिम गरिसक्दाखेरि.
2: हजुरले भन्नुभएको त्यो ट्रु पनि हो, त्यो अब कस्तो उनीहरूले म कसैलाई पोइन्ट आउट गर्न चाहन्न, कसैलाई त्यो अब इन बिट्विन ल्याउन चाहन्न.

0: फर्स्ट त पढाइ इट्स मस्ट दिदी प्र्याक्टिकल त सबै आइदिन्छ पढाइ गर्नै पर्छ पढाइले धेरै चिज सिकाउँछ अनि कस्तो हुन्छ मैले चाहिँ त्यो वेलनेसको कुरा जोड्दाखेरि चाहिँ कस्तो हुन्छ जस्तै मसँग अहिले पनि आउँदै क्लाइन्टहरू आउँदै योभन्दा पहिला पनि आउँदै क्लाइन्टहरू आउँदै मैले कस्तो हुनाले तपाईँलाई कस्तो चाहिएको तपाईँलाई शरीर बनाउन मन लाग्छ कोही सिनियर दाइहरू छोरा मान्छेहरू नि आउँदैन उनीहरूलाई नि डोले डोले बनाउन मन लाग्यो भनौँ न अब त्यो त्यो बाइसेप्सहरू होइन त्यस्तोहरू अनि अहिले नि सिनियर दाइहरू अनि हाम्रै लेभलको म्याडमहरू पनि अनि दिजुहरू पनि होइन सिनियरहरू पनि सबै आउँदैन नि अब कोही मिलेर आएछ कोही शरीर बिग्रेर आएछ बिचरा होइन तर मैले उनीहरूलाई चाहिँ के एउटा कन्फिडेन्स दिन्छु भने चाहिँ तपाईँ वेट घट्दैमा तपाईँ हेल्दी हुन्छ भने जरुरी छैन
1: होइन
0: तपाईँ दुब्लो हुनुहुन्छ त्यहाँ दुब्लो पनि आउनुभएको छ कि उसलाई हेल्थ इस्यु छ हेल्थ इस्यु हुनाले रोगहरू होइन कि उसलाई भनौँ भनौँ न अब टाइममा निन्द्रा नलाग्ने टाइम खेल्न सबै कोल्याब गरेर मात्र बल्ल हेल्थ प्रब्लम चाहिँ हामीले लड्न सक्छ भन्ने कुरो हो त्यही भएर तपाईँको आफ्नो स्ट्रेसदेखि लिएर सबै त्योहरू यो सबैलाई एउटामा समेट्दाखेरि चाहिँ वेलनेस हामीले वेलनेस ल्यायो भन्ने कुरा नि हुन्छ अनि त्यो उसमा चाहिँ हामीले अब तपाईँको वेट घटेन तर तपाईँले युआर फिलिङ गुड युआर एडेप्टिङ द गुड हेल्दी लाइफ होइन तपाईँलाई हिँड्न लाग्छ राम्रो खाना पचन पाचन भएछ स्टुलहरू राम्रो भइरहेछ तपाईँको ब्लड स्केलहरू यिनीहरू सबै अपडेट भइरहेछ तपाईँले अब भनौँ न अब यो रेगुलर चेकअपहरू गर्दै जनरल चेकअप गर्दै तपाईँ ठिकै छ भने चाहिँ तपाईँ त्यसमा धेरै प्रेसर नदिनु भनेर मैले त्यो त्यो पनि भन्छु कि अदर एभ्री वान थिङ्स कि वेट घटाएकोलाई मात्र त्यो होइन त्यही भएर त्यो चाहिँ म त्यो मिसकन्सेप्सन चाहिँ हटाउन चाहन्छु कि
1: इन्डिभिजुअललाई चाहिँ डिफरेन्ट इन्डिभिजुअल डाइट सेड्युलमा लैजानु भन्नाले जिम गर्छु भन्नेमा त्यो डिफरेन्ट टाइप अफ फुड खानुपर्छ भन्ने छैन हामी रेगुलर घरमा जे खान्छौँ दाल भात तरकारी मासु होइन अन्डा लिमिटेड आफ्नो एउटा क्राइटेरिया मिलाएर खानु
0: यो चाहिँ कसरी भएको दिदी यो प्रथा चाहिँ कसरी सुरु भयो भनेदेखि पहिला पहिला हामी जति नै अब जस्तै अब हामी अब पर्सनल ट्रेनर लिन्छौँ भने अनलाइन लियो अरे इन्टरनेसनल बेस्ड टिचरहरू लिन खोज्छौँ कि अब अहिले नेपालमै इन्डियाको इन्डियामै नेपालको नेपालमै ट्रेनरहरू आएछ नि त इन्डियन ट्रेनरले पनि राम्रै ट्रेनरहरूले रोटी नै खुलाउँछ हाम्रो नेपाली राम्रै ट्रेनरहरूले भात नै खुलाउँछ कि बिकज हामी किन हामीलाई अनि हामीले भन्छ नि त हाम्रो साइन्समा के भन्छ भने सकेसम्म सिजनल फ्रुटै खाऊ भन्छ हाम्रो सिजनलमा जे फ्रुट आएको छैन त्यो सकेसम्म नखाऊ भन्छ तर कहिले कहिले हाम्रो भाइटामिनहरूदेखि लिएर के अब ल्याकिङ भएको हुनाले हामीले एक्स्ट्रा अर्डर गरेर किन्न पनि छुट्टै गरेर हुन्छ अन्त त्यही भएर त्यो हामीले नि अहिले अब डाइट प्लानहरू गर्दैन हामीले जे छ नेपाली फुडमै लान्छौँ तर कोही कमी कोही के कोही यो यसलाई अलिक कम गरेर यसलाई धेरै भन्ने तरिकाले
1: त्यो चाहिँ हामी जोइन गरेपछि यहाँहरूले त्यसमा हामीलाई ट्रेन गर्नुहुन्छ
0: होइन
1: इट रिड्युस हेल्थ प्रब्लम अनि अर्को भनेको जिम जोइन गरिसकेपछि तपाईँ स्ट्रङ हुन्छ तपाईँको लिगामेन्ट्सहरू स्ट्रङ हुन्छ अहिले सबभन्दा प्रब्लम लिगामेन्ट्समा प्रब्लम आइरहेको छ अनि मसल्स विक हुँदाखेरि अलिकता केही पनि एउटा बाल्टिन उचाल्न पनि नसक्ने खालको विकनेस आइरहेको छ त्यही भएर मसल स्ट्रेन्थ गर्न लिगामेन्ट स्ट्रङ बनाउन र गुड हेल्थ अनि इन्टरनल सिस्टमहरूलाई चाहिँ कुनै पनि हेल्थ प्रब्लम इस्युहरू नआउनका लागि चाहिँ हामी जिम गर्न
0: जरुरी
1: अनि अब यो सबै गरिराख्दाखेरि अब एउटा अब अहिले त एकदम ट्रेन्ड भइसक्यो इन्टरनेसनल त थियो नै अहिले हाम्रो नेपालमा पनि ट्रेन्ड भइसक्यो सबैजना चाहिँ स्पोर्ट्समा इन्भल्भ हुनुभएको छ अनि यो स्पोर्ट्समा इन्भल्भ भएकोहरूलाई भनेर के गर्नुहुन्छ तपाईँहरूको जिममा केही यस्तो डिफरेन्ट अब त्यो क्याटेगोरीको त्यो भेराइटिजको ट्रेन्ड हुन्छ कि हुँदैन
0: स्पोर्ट्सको चाहिँ स्पोर्ट्सम्यानहरू स्पोर्ट्स किड्सहरू जति छन् अब नेसनल इन्टरनेसनलमा सेलेक्ट भएको अब स्पेसिफिक गेमहरूको जस्तै अब टेनिस भयो ब्याडमिन्टन भयो फुटबल प्लेयरहरू यिनीहरूलाई चाहिँ उनीहरूको चाहिँ के हुन्छ भन्दाखेरि मेन उनीहरूको चाहिँ मसल इन्जुरीहरू होइन रिह्याब बढी इम्पोर्टेन्ट हुन्छ उनीहरूलाई चाहिँ कस्तो उनीहरूले एउटा स्टेबिलिटी त्यस्तोहरूको नि हामीसँग चाहिँ उपलब्ध छ हाम्रो जिममा चाहिँ अहिले हामीसँग त्यस्तो अप्पर लेभलको क्वालिफाइड नभए नि एउटा मिडल लेभलको एउटा क्वालिफाइड एउटा हामीसँग चाहिँ ट्रेनरहरू चाहिँ हामीले उपलब्ध गराएको छ किनभने स्पोर्ट्सलाई चाहिँ स्पोर्ट्स थेरापीमै जानुपर्छ स्पोर्ट्स भन्नाले अब फुटबल प्लेयरले फुटबल आफ्नो एक्सर्साइज गरिरहेको हुन्छ तर वाट दे निड उनीहरूको के भइरहेको हुन्छ इन्टरनेसनल हुँदै गएपछि उनीहरूको मसल ग्रोथ भइरहेको हुन्छ मसल कुन भागमा उसको स्पेसिफिक इन्डिभिजुअली कस्तो हुन्छ भने कसैको अब ऊ दुईवटा फुटबल प्लेयर हुनुहुन्छ अरे खेलाडीहरू एउटाको दुइटैले दुइटैको एउटै एक्सर्साइज हुन्छ तर समवेयर उसको चाहिँ अब जिन्सबाट उसको लेग विक छ उसको थाई विक छ बट हिज प्लेइङ गुड तर त्यसले पछि फ्युचरमा समस्या आउँछ भनेर त्यही भएर उसले चाहिँ एक्सर्साइजहरू प्रपरली स्ट्रेन्थ ट्रेनिङहरू प्रपरली गर्नुपर्छ मोर फोकस अन स्ट्रेन्थ ट्रेनिङ किनभने स्ट्रेन्थ ट्रेनिङ भनेर एकदम बलियो हुने भनेको नि इन्टरनल स्ट्रेन्थ आउनै पर्छ भन न मसलको स्ट्रेन्थहरू हुन चाहे त्यो मसल ठुलो नहोस् सानै होस् तर देयर हेज टु बी
1: स्ट्रेन्थ यो जिम गरिराख्दा जस्तै हामी योगा प्राणायामहरू गर्दा त ब्रिदिङलाई प्रायोरिटीमा राखिन्छ नि होइन जिममा यो ब्रिदिङ कनेक्सन हुन्छ
0: एकदम एकदम अहिले नि म यो यही अहिलेको यही हाम्रो यही अन्नपूर्ण एफएम को मार्फत र

0: को यो शोको मार्फत चाहिँ म सबैलाई भन्न चाहन्छु, अहिले पनि जति नै मेरो साथीहरूले नि सुनिराख्नु भएको र पछि सुने पनि जहिले पनि सुने उनीहरूलाई पनि थाहा छ यो कुरा, तर यङ जेनेरेसनलाई चाहिँ यङ जेनेरेसन अहिले त इट्स अल अबाउट टिकटक इन्स्टाग्रामहरू पनि कति छिटो लिन्छ नि, त्यो सर्ट नोटिसहरूलाई चाहिँ अहिले झ्याप्पै एकदम ध्यान नदिनु, बेसिकबाटै जानु भन्छु म। अनि यो के हुन्छ भन्दाखेरि ब्रिदिङले गरेर नि, जस्तै दुईटा साथी छ, दुइटाले एउटै टाइपको क्याटेगोरी टाइपको स्टुडेन्टहरू, उनीहरूले चाहिँ जिम गरे, जिम जोर गरे, एउटाको राम्रो तरिकाले भएर चाहिँ एउटाको स्लो भएछ, इट अल बिकज अफ द ब्रिदिङ स्केलहरू होइन, एकदम हुन्छ त्यो। जस्तै हाम्रो यहाँ चाहिँ के हुन्छ भने हामीले फोर्स एप्लाई गरिदिएर चाहिँ भनौँ न हामीले के अरे स्ट्रेन्थ तान्दिएर केही कुनै पनि एउटा तान्दिएर चाहिँ हामीले इनहेल गरेर रोक्छौँ कि, अनि त्यसपछि भनौँ न छोडिदिएर चाहिँ बल्ल अनि छोड्छौँ, त्यस्तै त्यो एकदम जरुरी हुन्छ।
1: यसले अब ब्रिदिङसँग पनि एउटा स्ट्रेन्थबाट आयो र ब्रिदिङमा आयो, अब यहाँ गर्दा गर्दै मेन्टल हेल्थमा पनि यसले धेरै सपोर्ट गर्छ होइन, एन्जाइटी डिप्रेसन हुन लागेका भइराखेका यो यी खालका बिरामीहरूलाई जिम गर्दाखेरि यो वेलनेसको तपाईँहरूकोमा जोइन गर्दा के फाइदा हुन्छ एकचोटि बताइदिनुहोस् न।
0: उनीहरूलाई चाहिँ एउटा कस्तो हुनाले एउटा थर्ड ह्यान्ड सपोर्ट भन्छ हामीले होइन, के छ भने वी हेभ टू ह्यान्ड्स, तर अर्को थर्ड ह्यान्ड सपोर्ट चाहिँ कस्तो हुनाले हामी दुइटा हातले नसकेको अलिकति थर्ड ह्यान्डले, यो दुइटा ह्यान्ड भनेको त नेचुरल ह्यान्ड भयो, यसको पुस भनेको त नेचुरल पुस, तर थर्ड ह्यान्डको त्यति पुस नहोला तर स्लाइटली भयो भने उसले नि पुस गरोस्, पुस गरेपछि ताकि यो दुइटा हातमा अर्को नेचुरल एनर्जीमा अझै बल आओस् भन्ने तरिकाले हामीले चाहिँ
1: सपोर्ट गरिरहेको,
0: त्यसलाई चाहिँ वेलनेसको हिसाबले लान्छौँ।
1: अहिले हाम्रो यो अब युट्युब हेरेर अनलाइन क्लासेसहरू लिएर फिटनेसको जिम घरमा गर्नेवाला छ नि, यस्तोहरूलाई चाहिँ कस्तो खालको सजेसन दिनुहुन्छ कि मतलब यो गर्दा चाहिँ नि भन्दा तपाईँहरूकोमा एकदमै फिजिकल क्लास लिँदा के फाइदा हुन्छ?
0: यो चाहिँ म चाहिँ के आग्रह गर्न चाहन्छु सबैमा चाहिँ के भन्दाखेरि, एकदम जो युट्युबर हुनुहुन्छ भनौँ, जसको फलो गरिरहेको छ नि युट्युबर प्लस इन्स्टाग्राम, जसको चाहिँ जो चाहिँ अब फिटनेस आइकनहरू हुनुहुन्छ, एकदम सोचेर बुझेर चिनेर मात्र फलो गर्नु उसको बारे सबै गरेर मात्र, किनभने वाट काइन्ड अफ स्टडिज हिज बिन डिस्ट्रिब्युटिङ होइन, स्क्याटर कसरी गरिरहेछ उहाँले, अनि पैसा सबैले पैसा कमाइरहेको हुन्छ, कमर्सियल पनि छ, तर एट द सेम टाइम कसैले राम्रै नलेज दिइरहन्छ, ज्ञान दिइरहन्छ, उसलाई चाहिँ चिन्न सक्नुपर्छ, नत्र म त त्यही फ्रेङ्कली भन्नुपर्दा सिन्सियरली भन्नुपर्दा चाहिँ सबैले चाहिँ त्यही चाहिँ गर्छ भन्दा छैन।
1: ओके, भनेपछि अहिलेको समय कस्तो भयो भने युट्युब टिकटक हेरेर आज एउटाले यो भन्छ यसलाई फलो गर्यो, भोलि अर्कोले फेरि होइन भन्छ, भन्छ एभ्री वान इन एकदम पजलमा छ, अनि कसले के हेर्यो त्यसलाई एकदमै बिलिभ गरिरहेको अवस्था छ, यु डोन्ट जस्ट मुभ अराउन्ड गर्नु भएन, उनीहरूको पछि लाग्न चाहिँ भएन, आफ्नो चाहिँ नै भगवान बुद्धले भन्नुभयो, जस्तै भगवान बुद्धले भन्नुभएको शिक्षा त उहाँले के भन्नुभएको छ, मैले भन्यो भन्दैमा पत्याउन जरुरी छैन, तपाईँ आफू अप्लाई गर्नुहोस्, तपाईँलाई ठिक लाग्यो भने अप्लाई गर्नुहोस्, होइन भने छोडेर जानुहोस् भन्नुभएको छ, भने हामीले यो युट्युब टिकटकलाई नै फलै गर्नुपर्छ भन्ने छैन, त्यसलाई सुन्ने, आफूलाई इम्प्लिमेन्ट गर्ने, ठिक लाग्यो मात्रै गर्ने होइन त।
0: हो, किनभने युट्युब टिकटकले चाहिँ कस्तो गर्छ भने कहिले कहिले हामी हामीलाई चाहिँ अब भनौँ न एज अ इक्जाम्पल एउटा इक्जाम्पल दिनु पर्थ्यो, एबिसिडिईएफ हामी जीसम्म आइपुग्यो, जीको आकार बनाउन हामीलाई गाह्रो भइरहेको छ, कहिले कहिले आकार बनाउन राम्रो तरिकाले सिकाउन जान्ने टिकटक उसमा इन्स्टाग्राममा भेटिन्छ, हो त्यो चाहिँ सही चाहिँ चिन्नु भन्ने कुरा, नत्र त दे हेभ गुड नलेज त्यहाँबाट राम्रो माध्यम हो, किनभने टिचरहरूसँग हामी इन पर्सन भेटेर सधैँ सकिन्न,
1: अनि
0: त्यहाँ राम्रो राम्रो टिचरहरू पनि भेटिन्छ, त्यही भएर
1: अहिले हाम्रो यो जुन सोसियल मिडियाको हामीले सदुपयोग गर्न सक्नु पर्यो, दुरुपयोग हुनबाट आफू पनि जोगिनु पर्यो, अरूलाई पनि
0: जोगाउनु
1: पर्यो। लास्ट भन्दाखेरि यो फिटनेसको कुराहरू गरिराख्दा, स्पोर्ट्स फिटनेस एथलेटिक्स यो सबैको कुरा गरिराख्दा, अन्त त डिसिप्लिनको कुरा, यो अनुशासन, यो भरिमा अनुशासन र यो तपाईँको फिटनेसलाई कसरी कम्बाइन गर्नुहुन्छ तपाईँ?
0: यो जानी त एउटै रोडबाट हो दिदी होइन, तर तपाईँले भन्नु एकदम सही कुरा हो, यो चाहिँ कसरी फिटनेस भन्दा पहिला डिसिप्लिन ल्याउन पर्छ, हामीले क्लाइन्टलाई नि फिटनेस भन्दा पहिला ल है भनेर स्कुल लेभल जसरी कसरी ल प्रिन्सिपल र टिचर र स्टुडेन्टहरू जसरी त्यो डिसिप्लिन सिकाउन त हामीले सक्दैन, तर उनीहरू डिसिप्लिनमा बसेन भने उनीहरूले छिटै समात्न सक्छ फिटनेसलाई चाहिँ भनौँ न, त्यही हो, अनि त्यही भएर हामीले कहिले कहिले क्लाइन्टहरू लिएको हुन्छ, अनि सकेसम्म उनीहरूलाई चाहिँ अब हामीले त्यो पार्ट लान खोजिरहेको हुन्छ, कहिले कहिले ट्रेनर नै डिसिप्लिनमा हुन्न होइन, त्यो चाहिँ हो ट्रु, किनभने मैले ट्रेनर मात्रै सब अल द टाइम ट्रेनर इज अलवेज राइट पनि भन्दिनँ, किनभने ह्युमन बिङ हो जस्तो भयो नि होइन, जस्तो भयो नि, त्यही भएर उनीहरू चाहिँ कहिले कहिले ट्रेनरले त्यही पार्ट दिएको हुन्न डाइरेक्ट एकैचोटि भनौँ न ल हुन्छ, त्यही भएर कतिजना यहाँ चाहिँ भनौँ न अब क्लाइन्टहरू कतिजना बडी बिल्डरहरू अहिले त्यो अवस्थामा पनि छ कि भन्नाले, उनीहरूको उनीहरूले जे सिके त्यही भइरहेछ, किनभने डिसिप्लिनमा चाहिँ छैन, उनीहरूले राम्रै गरेछ बडीहरू, त वन्स देयर इज नो डिसिप्लिन ऊ फेलियर त एनी हाउ ढिलो चाँडो जसरी नै आउँछ फेलियर त
1: भने, भन्दाखेरि फिजिकल एन्ड मेन्टल हेल्थ अनि लुक्स गुडमा मात्रै सीमित नरहिकन हामी अनुशासनसम्म पनि यो जीवनशैली बन्न सक्छ, जसले गर्दा रिलेसनसिप राम्रो हुन्छ, फ्रेन्डसिप राम्रो हुन्छ, अनि भनेको फ्यामिलीको एउटा बन्डिङ पनि राम्रो हुन्छ, ग्रो राम्रो हुन्छ। तपाईँले आफ्नो प्यासनलाई करियर बनाउनु भयो, कतिको खुसी हुनुहुन्छ? अनि आजसम्मको दिनमा तपाईँले आफूले जे जे गर्नुभयो आफ्नो करियर बिल्डिङमा आफूलाई पनि इन्भल्भ गरेर, पक्कै पनि तपाईँ आफू पनि यसमा रेगुलर आफू नै यसमा इन्भल्भ हुनुहुन्छ?
0: हजुर,
1: आफू नै गरिराख्नु पनि हुन्छ।
0: कहिले कहिले म पनि फेल भन्दा नि कहिले कहिले म पनि कहिले कहिले अब यो बाहिरको वर्ल्डले कहिले कहिले हाम्रो यो यो नेचुरल डिजास्टरहरूले गर्दा कहिले कहिले म पनि अब कहिले कहिले हामी पनि अब ह्युमन बिङ हो, कहिले कहिले ट्रमा पनि गइन्छ, स्लाइड ट्रमा पनि गइन्छ, त्यस्तो गर्दाखेरि अनि फेरि फिटनेसमा आउन अलिक टाइम लाग्छ। तर वान्स फिटनेस ग्राप गरेपछि फेरि त्यसपछि फिटनेसले चाहिँ धेरै के अब सोच्ने शक्तिहरू त्यस्तोहरू भनौँ न सबैलाई चाहिँ स्ट्रङ नै बनाउँछ
1: भने। युवाहरू त अब एक अर्का साथीहरू देखेर अनि फिट अलिकति हेल्दी बडी अनि मदगर लुकिङ देखेर पनि फलो गर्नुहुन्छ होला, तर पनि हाम्रो स्पेसियली अझ यो वेलनेसतिर गएको भएर महिला दिदी बहिनीहरू अब अलिकता 50 क्रस भएका दिदी बहिनीहरू 40 क्रस भएका दिदी बहिनीहरू पनि युवाहरू मेलहरू त हुनु नै भयो, हाम्रो फिमेल दिदी बहिनीहरूलाई पनि हामी आग्रह गर्छौ, वेन एभर एन्ड वेयर एभर यु हेभ टु स्टार्ट इज हुँदैन, भोलि जान्छु भोलि जान्छु इट नेभर कम्स। अनि एउटा प्रविधि हामीले सुन्ने गरेका छौँ, फिटनेस जोइन गर्छौँ अनि यति अफर भन्छ अनि अब इयरली अफर्स होइन त्यो अफरहरू हुन्छ, ओ इट्स अ गुड अफर भनेर सबैले एन्ट्री गर्नुहुन्छ, फी तिर्नुहुन्छ, अनि उनीहरूले चाहिँ एकदमै छोटो समयमै कोही 15 दिन गएर कोही महिना दिन पनि नपुर्याउँदै उहाँहरूले ड्रप आउट गर्नुहुन्छ, यो चाहिँ किन हुन्छ?
0: यो ड्यु टु त्यो हाम्रो अब जिमकै एउटा कस्तो भन्नाले जिम र त्यो भित्रको ट्रेनर र स्पेसलिस्टहरू उनीहरूकै एउटा डिसिप्लिन ल्याकिङले हो, किनभने उनीहरूले किनभने त्यहाँ त आउँछ उनीहरू आफ्नो एउटा फी तिर्छ, उनीहरूले चाहिँ कसरी उनीहरूले नि अब उनीहरूले पनि थाहा हुन्छ, अहिलेको जमानाको मान्छेहरूले पनि थाहा हुन्छ कि ल म त ल आएँ त्यहाँ सुत्यो ल अब मलाई बनाइदेऊ भनेर त त्यस्तो भएन, उनीहरूले पनि थाहा छ त्यो कुरा त, उनीहरूले पनि बिचरा जे छ त्यो फलो गरिरहेको हुन्छ, उनीहरू त कम्प्लिटली उसको डिपेन्डमा आएको हुन्छ नि त, होइन गरेको हुन्छ, कसले पिटी लिएको पर्सनल ट्रेनर लिएको हुन्छ, पर्सनल ट्रेनरले त अझै एकदम गहिरोमा गएर गराइरहेको हुन्छ, तर कस्तो हुन्छ भने त्यहाँ चाहिँ जिमकै स्टाफहरू जिमकै सञ्चालकहरूबाट चाहिँ त्रुटि भएकै हो, त्रुटि भएर नै त्यो 15 दिनमा जाने, तर कोही कोही चाहिँ अब एकदमै गर्दा गर्दाखेरि केही अब घरेसी प्रब्लमहरू कसैको केही प्रब्लमहरू गरेर उनीहरूले 15 दिनमा छोडेर जाने त्यस्तो हुन, नत्र प्राय पहिला देख्दा चाहिँ त्यस्तो हुने त्यस्तो गरिदिन्छ, राम्रो छ खै केही भएन ठिकै छ गइहाल्यो एक महिनाको मात्रै तिरेको भनिरहेको बाहिर त्यस्तो सुनिन्छ कि पहिला पहिला कि, तर अहिले चाहिँ एकदम अलि कमिस हुन्छ, अहिले हाम्रो पनि कसो अब मैले अरूको नभन्दा हुन्छ आफ्नै भन्दाखेरि अहिलेसम्म चाहिँ त्यस्तो नि 15 दिन एक महिना त्यस्तो चाहिँ अहिलेसम्म दुई महिनासम्म रेगुलर छ, जति नै आएको छ नि आउनुभएको छ जति नै हाम्रो त्यो चाहिँ भएको छ, त्यही भएर त्यो पार्टले नि म खुसी भइरहेछु
1: भनौँ न। भन्नुहुन्छ नि तपाईँको दुई दिन पहिलो दिन जाँदा एक्साइटमेन्ट भयो, दोस्रो दिनबाट चाहिँ जिउ दुख्न थाल्यो अनि तेस्रो दिनबाट जानै छोडे भन्नेवाला हुन्छ, त्यस्तोहरूको लागि किनभने प्री इन्फर्मेसनको लागि के भन्नुहुन्छ?
0: उयो उनीहरूको लागि चाहिँ कस्तो हुनाले अब एउटा क्राम्प पेन भनेको छुट्टै होइन, अनि मसल डेलिभर हुने, मसल ग्रोइङ हुने, मसल अब हलचल हुने त्यो पेन भनेको चाहिँ इट्स अ गुड पेन होइन, अनि सबैलाई मैले त्यही भन्छु किनभने वन्स युर जस्तै अब हामीले भनौँ न इट्स नट ओन्ली अबाउट जिम, इट्स कुनै पनि स्पोर्ट्समा लङ टाइम पछि एन्ट्री गरेर गऱ्यो भने त 2-3 दिन त उसलाई त्यहाँ स्ट्रेचिङ भइहाल्छ, अनि उसले चाहिँ कस्तो गर्छ भन्दाखेरि इफ देयर इज अ क्राम्प यु स्टप इट, बट इफ द्याट्स अ गुड साइन अफ पेन देन कन्टिन्यू गर भन्छ, रेस्ट टाइममा रेस्ट गर होइन, त्यही हो जिम पनि त्यही हो, त्यही भएर जिममा चाहिँ इट्स अबाउट अब जे जहाँ गए पनि थोरै उठाऊ, सानो उठाऊ, ठुलो उठाऊ, म फलामै उचाल्ने दिदी
1: भने पछाडि मिठो पेन हुनु पर्यो, मिठो पेन छ भने यु हेभ टु कन्टिन्यू, अनि दुखाइवाला पेन छ भने यु निड
0: दुखाइ चाहिँ इफ देयर इज एनी सिग्नल अर साइन होइन, ताकि हात कस्तो हुनाले यहाँको कुनै हड्डीमै प्रब्लम आइरहेको छ त्यस्तो फिल भएछ भने चाहिँ यु हेभ टु स्टप इट अनि बरु रेस्ट नै गर्नु, नत्र मसलहरूमा दुखाइ सुखाइ छ भने चाहिँ कहिले कहिले यस्तो हुन्छ फेरि त्यो सुरुमै अब बिगिनरलाई नै बिगिनिङ एक्सर्साइजहरू पनि उल्टो पाल्टो भएछ भने नि द्याट्स अ ब्याड साइन है, फेरि उनीहरूले के सोध्छ भने होइन यो
1: भनेपछि यसमा वार्म अप र कुल डाउन कतिको इम्पोर्टेन्ट हुन्छ?
0: भेरी इम्पोर्टेन्ट थियो किनभने अहिले हामीले त कस्तो छ भने अब म नाम लिन दिदी अनि एउटा बिचरा उसले नि पहिला त वेट घटाएको रहेछ एकजना बहिनीले, ऊ त हाउस वाइफ होइन अनि अहिले आउनुहुन्छ डेमा आउनुहुन्छ, अनि ऊ चाहिँ पहिला राम्रै जिममा गरेको राम्रै जिम हो तर त्यहाँ चाहिँ ऊ ट्रेनर पिटी लिएर गरेको रे मेरो चेन्जेस भएको थियो त है, तर अनि देन यहाँ आयो, यहाँ आएर उसलाई चाहिँ मैले के भन्नाले म एकैचोटि ऊ चाहिँ अब जिम गरिरहेको त थ्री मन्थ्स होल्ड भइरहेछ उसको, अनि त्यसपछि अब फेरि म ब्याक टु जिम हुन चाहन्छु दाइ, अलिअलि मोटायो यसो यसो अलिकति पछि रोगसोग त केही छैन भने केही छैन त्यो चाहिँ दाइ, अनि त्यसपछि गरिदिएर चाहिँ उसले चाहिँ गराए मैले चाहिँ डन्को फर फिटी स्ट्रेट होइन, किनभने अहिले वान टू विक्स गरेर हामी सपोर्ट गर्छौँ तिमीलाई, त्यसपछि यो फिल लाइक तिम्रो पहिलाको एक्सर्साइजले तिमीलाई भइरहेछ नि वाइट यु गर्नु वाइट वाइट वेस्ट मनी होइन, पिटी छ हामीसँग छ ट्रेनरहरू छ पिटी दिनु है तिमीलाई कुन तिम्रो आफ्नो अभाइलेबल टाइमलाई चाहिँ, तर कसैले टू विक्स चाहिँ तिमी जाऊ तिम्रो आफ्नो वार्म अप हामी त्यसमा सपोर्ट गर्छौँ भनेदेखि गर्दै उसलाई चाहिँ मैले कुलडाउन भनेर यतिको ल सक्यो अब अलिअलि द्याट्स नट ओन्ली कुलडाउन, कुलडाउनमा कस्तो हुन्छ भने सेम एक्सर्साइज पहिलाको चाहिँ हाम्रो डाइनामिक वार्मअप भन्छ पछिको स्ट्याटिक भन्छ अन्त तर सेम सेम हुन्छ दिदी, सेम सेम एक्सर्साइज तर कस्तो यति मात्र फरक हुन्छ कि अलिकति चेन्जेसहरू एक्सर्साइज हुन्छ तर प्रायः एउटै एउटा हुन्छ, कस्तो हुन्छ भने सुरुको डाइनामिकमा चाहिँ हामी चाहिँ अलिक क्विक क्विकवालाहरू गर्छौँ होइन एकदम अब उफ्रिनेहरू त्यस्तोहरू स्ट्रेचिङहरू नि वान सेकेन्डमै अल्टरनेट एक्सर्साइजहरू स्ट्रेचिङहरू गर्छौँ, तर कुलडाउनमा चाहिँ हामी कुनै पनि स्ट्रेचिङ एटलिस्ट 5 seconds होल्ड गर्छ सो द्याट मसलहरू रिकभर होस्, मसलहरू आफ्नो ठाउँमा जान दिनुपर्छ हामीले, अनि त्यो गरे बापत चाहिँ हामी आफै यसमा आफै एक्सपिरियन्स भएको हुनाले अनि हामीले धेरैलाई त्यो गर्छौँ, कतिले त्यही भन्छ हो नत्र अलिअलि दुख्छ तर कसरी रिल्याक्सको दुख्छ है भन्छ, किनभने त्यो कुलडाउन राम्रो
1: आज कुरा गरिरहनु पर्दा विशेषतः 40 क्रस भएको दिदी बहिनीहरूलाई अनि अर्को भनेको मेनोपजको कारणले गर्दा पनि उहाँहरूलाई मतलब बोनहरू विक भइरहेको फिल गर्नुहुन्छ र उहाँहरूलाई स्पेसली मोस्ट एकदमै 90%लाई चाहिँ नी एन्ड ब्याक पेन, नी पेन र ब्याक पेन तपाईँहरूसँग यसको सल्युसनहरू अलिकता सपोर्टिङ सल्युसनहरू छ कि छैन?
0: राइट, सल्युसन भन्दा नि सपोर्टिभ यसमा सपोर्टिभ कुराहरू राख्नु पाउँदा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले प्रायःसम्म जे पनि गर्दाखेरि हाम्रोमा यो एउटा कस्तो हुनाले अननोन बुद्धिमा चाहिँ हाम्रो के हुन्छ नर्मल बुद्धिमा चाहिँ हामीले नपढेको बुद्धिमा चाहिँ के हुन्छ भने खुट्टाले जे गर्ने काम पनि घोडाले प्रेसर दिइसकेको हुन्छ हामीले, जब कि हाम्रो नर्भहरू हाम्रो काम गर्ने चाहिँ सबै पाइतालाबाट पाइताला हाम्रो ग्लुट्स एन्ड देन ब्याक, इफ द्याट स्ट्रङ देन तपाईँ एकदम फिट हो, त्यही भएर हामीले चाहिँ के हुन्छ जे गर्छ जस्तो अहिले हामीले आउँदै बिरेको कहिले अब सुस्तरी भनौँ न अब बडी वेट स्क्वाटहरू होइन आफ्नो बलियो बनाउनलाई ओल्ड बडी गर्नलाई बडी वेट केही वेट नगर्न बडी वेट स्क्वाट गर्ने कि उनीहरूले सुरुमै जसको नि छ सुरुमै जो पनि नट अन्ली नेपाली होइन जति सब जब पनि इन्टरनेसनल नेसनल हाम्रो डोमेस्टिक जति भए पनि सबैले घुँडाबाटै गर्छ कि, अनि त्योबाट हामीले के थाहा पाउनुपर्छ भने हाम्रो जीवनशैलीमा कति बोझ घुँडाले लिइरहेको हुन्छ कि, तर अनि एक्सर्साइज गर्न आउँदो रहेछ हामीले चाहिँ उनीहरूलाई चाहिँ अब कस्तो हुन्छ भने सकेसम्म घोडालाई चाहिँ प्रेसर नदिनु, घोडाको काम छुट्टै हुन्छ, घोडा भनेको एउटा बिचको बेस हो र त्यसले धेरै ठुलो काम गर्छ, तर अनावश्यक घोडालाई चाहिँ घोडाको यो काम खुट्टा र थाई र ग्लुट्सले गर्नुपर्ने काम ब्याकले गर्ने काम नि घोडामा दिन्छौँ हामी हो, त्यो बुझाइ मात्र लिएर आउनुहोस् त्यसपछि देन देयर इज अ ट्रेनर देयर इज अ गुड जिम अनि त्यही हो त्यसपछि
1: ओके सो गुड हैन। अहिलेको यो समस्या अहिले अब हामीले हरेक कुरामा पनि समस्याको समाधान भन्दा पनि त्यसैलाई नै एकदमै पखेडा बनाउने जुन प्रचलन छ हाम्रो शरीरलाई पनि हामीले त्यहीबाट नै सुरु गरिरहेको छ, समस्या एकातिर छ समाधानको बाटो एकातिर छ भने जगल ट्याउने काम भइरहेको रहेछ सबैलाई एकै ठाउँमा, र एकदमै खुसी लाग्यो कि हाम्रो दिदी बहिनीहरूलाई जो जसलाई नी र ब्याक पेनको समस्या छ त्यो उहाँहरूले पनि यसमा दुख्यो भनेर एउटा पेनकिलरको सहारा लिइराख्नु भएको अहिलेको अवस्था छ, अनि अर्को भनेको उहाँहरूले चाहिँ नि एक्सर्साइज गरिराख्दाखेरि पनि उहाँहरूलाई एक्सर्साइज गर्दाखेरि पनि त्यसको द वे नदेखेको त्यो अब युट्युब टिभी हेरेर गरिराख्नु भएको अवस्थामा चाहिँ नि यो चाहिँ इट्स नट गुड, जस्ट तपाईँले चाहिँ नि जोइन गर्दाखेरि 50 क्रस 60 क्रसलाई पनि यु क्यान जोइन एकदमै वेलनेस डियर जिममा चाहिँ जोइन गर्न सक्नुहुन्छ। तपाईँको यो मोर देन 45 जिमहरू पोखराभरि छन्, तपाईँकोमा त्यस्तो के छ सो द्याट आजको हाम्रो श्रोताहरूले सुन्नु भएको छ कि के छ त्यस्तो तपाईँकोमा आउनका लागि भनेर केही भनिदिनुहोस् न?
0: हजुर दिदी, हाम्रोमा चाहिँ कस्तो भने इट्स एज अ जिम चाहिँ अरूको जस्तै नर्मल सबै चिज पनि छ, प्लस त्यसमा चाहिँ हाम्रो प्रिमियम सामानहरू अहिले इक्विपमेन्टहरू हामीले चाहिँ युरोपियन बेस्ड इक्विपमेन्टहरू र अनि 30 जस्तो भनौँ न हाम्रो अब 70% हाम्रो युरोपियन बेस्ड सामान छ, युरोपियन कम्पनी छ, अनि 30% चाइनाको छ हाम्रो, अनि त्यो हुनाले चाहिँ हामीले चाहिँ सकेसम्म चाहिँ चाइनाको पनि राम्रै कम्पनीहरू भनौँ न, सो द्याट कस्तो हुनाले हामी कुनै मसँग चाहिँ सामानहरू पनि मैले अझै ठाउँ पाएन अझै मैले स्पेस पाएन अझै गर्थेँ होला, तर कस्तो हुनाले स्पेसिफिक एउटा मसलको लागि भनेर मैले त्यसरी छुट्टाएर मेसिनहरू ल्याइरहेको छु होइन, अब मान्छेले भन्छ वी डोन्ट निड मेसिन होइन, वी आर नट हियर टु, हामी यहाँ चाहिँ मेसिन चलाउन आएको होइन भाइ, हामी त दिदी यही मेसिनले बडी बिल्डर नै बनाउँछ, यही मेसिनले तपाईँलाई ठिक्कको गरेर तपाईँको फिट पनि बनाउँछ, अनि मान्छेको एउटा सोचाइ के हुन्छ भने डम्बेल उचाल्यो भनेर बडी बिल्डर हुन्छ भन्यो, बडी बिल्डिङ स्टाइलमा जान्छ होइन, बडी ठुल्ठुलो हुन्छ त्यो, अँ त्यही मेसिन त्यही पाँचको डम्बेल उठाएको छ दिदी, त्यही पाँचको डम्बेलले एउटा बडी बिल्डरै भनेको छ, त्यही पाँचको डम्बेलले एउटा फिट लिन भएछ कि, इट्स अल अबाउट होइन रेस्ट डाइट एन्ड देन एक्सर्साइज, तर त्यही सेम चिज सेम सामान हो, त्यही स्पेसिफिक मेसिनहरू हामीले दिन
1: सक्छौँ। त्यसमा साथसाथै ब्याडमिन्टन कोर्ट,
0: ब्याडमिन्टन कोर्ट माथि अनि माथिको त एकदम अहिलेको काइन्ड अफ भनौँ न, म त भन्न म त्यति इन्भल्भ भएन तर मैले म त्यहाँ भाइहरूसँग एकदम इन्भल्भ भइरहेको हुनाले चाहिँ त्यो चाहिँ वान काइन्ड अफ वर्ल्ड क्लासको एउटा ब्याडमिन्टन हल बनाएको छ उसले चाहिँ, उसको नि ड्रिमै हो, एउटा एकाडेमी खोलेछ उसले भूगोल गुरुङले, एउटा हाम्रो बिल्स ब्याडमिन्टन उसको हजुरबाको बाजेको नाममा बिल्स ब्याडमिन्टन भन्ने, तर फिट नेपाल स्पोर्ट्स फ्लेक्स हुन्छ नि, इट्स अ स्पोर्ट्स फ्लेक्स जसभित्र जिम आयो, डियर जिम आयो होइन, बिल्स ब्याडमिन्टन आयो, त्यसपछि स्टिम साउन भेरी सुन हुँदैछ उसको, अनि माथि चाहिँ उसले चाहिँ स्पोर्ट्स टुरिज्मलाई चाहिँ एकदम फोकस गरेको
1: इट्स भेरी गुड। पोखरा पोखरेलीले पनि यो पाउनु भनेको पोखरेलीको सौभाग्य हो। पोखरामा हरेक कुराको सुविधा छ भन्ने एउटा नमूना पनि बनेको छ। टुरिज्म आफ्नो ठाउँमा छँदैछ अनि एउटा ओपन म्युजियम पोखरा आफ्नो ठाउँमा छँदैछ। हिमाल, फेवा ताल, खोला नाला, एभ्रिथिङ, इट डजन्ट, हामी कुनै कोठालाई बन्द गरेर म्युजियम भन्ने गर्नु पर्दैन। हरेक पर्यटन एयरपोर्टबाट झर्ने बित्तिकै, बस पार्कबाट निस्कने बित्तिकै उहाँहरूले चाहिँ यो ओपन म्युजियम हेर्न सक्नुहुन्छ इन द फ्री अफ कस्ट,
0: होइन,
1: कुनै कस्ट नलागिकन। यसको साथसाथै आरोग्यताको भनेर केही समय अगाडि मात्रै युएनले यसलाई पनि अप्रुभ गरिसकेको अवस्था छ, त्यसले गर्दाखेरि अब वेलनेसको टुरिज्म पनि नेपालमा स्पेसियली अझ नेपालमै यसको चाहिँ एकदम बढ्दो माग छ। र साधना अनि यो मेडिटेसनको कुरा आउँछ हिजो आज, अनि अहिले एकदम वर्ल्ड वाइड नै मान्छे एकदमै स्ट्रेस तनावमा बढी भएको पनि भएर पनि हुनसक्छ। यो मेडिटेसन अनि यो साधना गर्ने स्थल नेपालमा इण्डियाका पनि ठूला ठूला गुरूहरू साधनाका लागि नेपाल हुँदै कैलाश पुगिरहेको यो हामीले देखिराखेका छौं, सुनिराखेका छौं। त्यसले गर्दाखेरि आज डियर जिमले पनि एउटा नयाँ प्रविधि अनि एकदमै प्रिमियम सामानहरू राखेर रा, अनि एउटा राम्रो ट्रेनरहरूको माध्यमबाट तपाईँहरूलाई पुस आउट गर्ने एउटा व्यवस्था गरेको छ भने अझ स्पेसली भन्दा पर्दा उहाँले वेलनेसको कुरा गरिराख्नु भएको छ। हाम्रो दिदी बहिनीहरू पनि ढिलो भएको छैन, यु क्यान स्टार्ट फ्रम टुडे, तर एउटै कुरा कि भोलि भन्ने चाहिँ शब्द आफ्नो डिक्सनरीबाट डायरीबाट नै निकालिकन एकदमै हामी वी हेभ टु स्टार्ट भनेर स्टार्ट गर्नुहोस्। न त्यसले गर्दाखेरि तपाईँको न कि एउटा बडी बनाउने अनि एउटा गुड लुकिङको लागि भन्दा पनि हेल्दी बडी हेल्दी माइन्ड विथ गुड एन्भाइरोमेन्ट क्रिएट गर्न सक्नुहुन्छ, जसको बडी मात्र होइन हेल्थ एभ्रिथिङ हेल्दी हुँदाखेरि चाहिँ उहाँले चाहिँ एउटा आफ्नो फ्यामिली एउटा सोसाइटी अनि एउटा राष्ट्रलाई पनि एउटा राम्रो सपोर्ट होइन पोजिटिभ सपोर्ट दिन सक्छ किनभने आजको यो आवश्यकता पनि बनिसकेको छ। अन्तमा जाँदा जाँदै हाम्रो आजको प्रोग्राम सुनेर बसिरहनु भएको अनि हामीलाई फेसबुक मार्फत लाइभ पनि हेरिरहनु भएको हाम्रो श्रोताहरूलाई केही कुरा तपाईँको आफ्नो मनमा लागेका कुराहरू राखिदिनुहोस् न।
0: मेन कुरा त म सबैलाई चाहिँ यही स्टुडियो मार्फत चाहिँ सबैलाई चाहिँ घर बसिराख्नुभएको छ होइन, माइन्ड दिमागमा अनावश्यक कुराहरू खेलाइराख्नु भएको छ, डल भइराख्नु भएको छ, स्ट्रेस लिइराख्नु भएको छ। अब मैले स्ट्रेस त हामी म भनौँ न हामी जति नै जिम सञ्चालक हामीले स्ट्रेस त आउट गर्न नसक्ला, तर कसैले इट्स इन हर हि हिमसेल्फ होइन जसले चाहिँ स्ट्रेस आउट गर्ने हो, तर हामीले एउटा माध्यम दिने एउटा बाटो देखाउन सक्ने भने किनभने यो जिमको माहौलहरूमा आएर मात्र भुलेर मात्र स्ट्रेस आउट हुनु भन्ने कुरो होइन, उसको आफ्नो इन्टरनली उसले जुन ज्ञानहरू क्याप्चर गरेको हुन्छ नि, जस्तै हामीलाई चाहिँ आउनु तपाईँहरू आउनु अनि हामी चाहिँ हामीले जानेको कुराहरू हामीले जानेको ज्ञानहरू तपाईँलाई सिकाउनु पाउँ बिझाउनु पाउँ, किनभने ज्ञान भनेको त जति सिक्यो जति बाँड्यो त्यति आफूले झन् त्यति रिसिभ गर्ने हो भनेको हामीमा चाहिँ त्यो एउटा सोच चाहिँ छ। त्यही भएर हामीले जानेको कुराहरू चाहिँ तपाईँहरूमा जस्तै पहिला जस्तो जिम खोल्यो जिम गऱ्यो ल सामान आएछ ल गर्नुहोस् यस्तो त्यस मात्रै होइन, यु फाइन्ड इट डिफरेन्ट, तपाईँहरूले अलि अलग अलग स्टाइलकै भेट्नुहुन्छ।
1: अनि तपाईँको जिम बिहान कति बजेदेखि साँझ कुन टाइमिङ के हुन्छ, बिचमा बन्द हुन्छ अथवा के हुन्छ टाइम?
0: बिहान हाम्रो जिमको चाहिँ बिहान 5 AM बिहान 5 बजे खुलेर बेलुका 9 बजे क्लोज गर्छौँ, अनि 9 to 1.5 hours चाहिँ 10:30 हामी डिप क्लिनिङ गर्छौँ, इन बिट्विन दिउँसो पनि हामीले एउटा सफ्ट क्लिनिङमा चाहिँ गर्छौँ, अनि त्यहाँ इमर्जेन्सी के स्पिलहरू भयो भने चाहिँ त्यो चाहिँ हामीले आफै गर्छौँ हाम्रै भित्रकै स्टाफले तर अनि नत्र त होल डे ओपन अनि स्याटरडे इट्स क्लोज.
1: ओके, थ्याङ्क यू सो मच. यति धेरै इन्फर्मेसन्सहरू राखिदिनु भयो. गुड हेल्थ एन्ड गुड इन्भाइरोमेन्ट एन्ड गुड सबै कुराको लागि भनिकन यति धेरै कुरा राखिदिनु भयो. अझै वास्तवमा भन्नुपर्दाखेरि त चेन्जिङ लाइफ फर बेटरमेन्ट यो कुराहरू राखिदिनु भयो र हाम्रा श्रोताहरू हामीलाई सुनेर हेरेर बसिरहनु भएको सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु. र आज पनि तपाईँहरू अब पहिला जस्तो अब घरको काम गरेर नै एक्सर्साइज हुन्छ भन्ने दिन गइसकेको छ किनभने हाम्रो घरमा त्यो खालको काम हुँदैन. हिजो आज सबैजना अफिस जाने पसल जाने यो खालको हाम्रो डेली सेड्युल भइसकेको हुनाले फिटनेस इज लाइफमा सबभन्दा मोस्ट इम्पोर्टेन्ट भइसकेको छ. इज अ पार्ट अफ लाइफ. बिहान सक्नुहुन्छ दिउँसो अथवा साँझ तपाईँ आफ्नो जब अफिस सबै कुराबाट पनि निस्किएर तपाईँ जान सक्नुहुन्छ. र डियर जिम तपाईँलाई हार्दिक स्वागत गर्दछ जुन हस्पिटल चोकमा अत्यन्तै सुविधा सम्पन्न ठाउँमा रहेको छ र यहाँ धेरै कुराको सुविधा छ भन्दै मलाई टेक्निकली सपोर्ट गर्नुहुने आर्यन प्रति धेरै आभार व्यक्त गर्दै हामीलाई सुनेर साथ दिनुभएको सबैलाई पनि धेरै धेरै धन्यवाद. हाम्रो ल्याक्स भाई जो व्यस्त रहनुहुन्थ्यो आफ्नो जिममा आज कति धेरै कामलाई आफ्नो मिटिङहरूलाई पनि पोस्टपोन गरेर आज स्टुडियोसम्म आइदिनु भयो यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: थ्याङ्क यू सो मच दिदी. अनि एउटा चिज मात्र म फेरि लास्टमा भन्न चाहन्छु. जस्तै अघि दिदीले भन्नुभयो दिदीलाई मैले दिदीलाई भनेको दिदीबाट पनि मैले धेरै चिज सिकिरहेको
1: छु.
0: कस्तो फिटनेसलाई लाइफस्टाइल बनाउनु.
1: थ्याङ्क यू सो मच. अनि तपाईँको दिन शुभ रहोस्. थ्याङ्क यू.

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648 572-849
4: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि
5: होइन कसले भन्यो
4: ल गाउँभरि हल्ला चलिरहेछ त
5: अरे हल्लाको पछि लागेर नि हुन्छ कै कागले कान लग्यो भन्दैमा
4: कागको पछि लाग्ने त
5: एकचोटि त्यो दिन सम्झौ त बुढी हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी
4: कस्तो मन छ नि कुरा गर्यो बुढा खोला तरेपछि लौर बिर्सन त भएन नि हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ
5: हो त अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ
4: हो नि अब यो कुरा सबैले बुझ्नु पर्छ
6: सदस्य बनाऊ बचत गरौं कर्जा लिऊ समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ
7: आजको बचत भोलिको भविष्य तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य
6: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड
8: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
9: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
8: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
9: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
8: नेपाल आदिवासी जनजाति महासंघ

0: 1.1 संग सदैव रिवॉर्डेड।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: फिस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
1: भर्ना खुल्यो।
7: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
1: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
7: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ।
1: फोन 061-434-9000, मोबाइल 98-560-70-705। सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी
8: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
1: फोन 061-590-162-590-163।
10: डिजिटल ठगीबाट बचौ।
11: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
10: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
11: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबारमार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np Landmark Hotels and Resort तपाईको यात्रा अब नयाँ तरिकाले। Landmark Hotels and Resort Corporate Office गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, visit www.landmarknepal.com।

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिपी नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि, भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्ट MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध। पर्दा रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार हुने समस्याहरू
12: हृदय घात,
11: हाई ब्लड प्रेसर,
12: हार्ट फेल,
11: छातीको दुखाइ तथा थकान,
12: मुटुको भल्भमा समस्या,
11: मुटुको बाथ रोग,
12: हाई ट्राइग्लिसेराइडिटिजी,
11: मुटुको धड्कनमा अनियमितता,
12: हाई कोलेस्ट्रोल,
11: पेसमेकर राखेको वा राख्नुपर्ने,
12: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
11: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
13: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
11: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
12: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
0: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना शुरू गर्नुहोस्।
14: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614 गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट

0: मुटु थाइराइड तथा मधुमेह रोग
1: न्यूरो सर्जरी सेवा
0: बाल रोग
1: नाक कान तथा घाँटी रोग
0: मानसिक तथा स्नायु रोग
1: प्रसूति तथा स्त्री रोग
0: छाला यौन तथा कुष्ठ रोग
1: नेत्र रोग
0: दाँत तथा मुख रोग
1: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
0: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
1: सुविधा सम्पन्न आईसीयू सेवा
0: डिजिटल एक्सरे
1: सिटी स्क्यान सेवा
0: भिडियो एक्सरे इको कार्डियोग्राफी
1: इन्डोस्कोपी इसीजी इइजी पीटीए
0: फिजियोथेरापी युरोफ्लोमेट्री
1: केमोथेरापी
0: सुरक्षित गर्भपतन सेवा
1: होल बडी चेकअप हेल्थ प्याकेज
0: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
1: फोन 061-572-648 572-849
2: 2000 यत्रा वर्षा देखु मरिमेटेर बचत गरे पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
3: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
4: मरेको के हो
5: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
4: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
5: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
5: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625961363। होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्य

0: विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454689, 452715।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
7: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061574513552976। पुनश्च विद्यालय प्रशासन बिहान 9 पूर्वान्न 4 खुला रहने जानकारी गराउँदछौ।
9: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
10: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार। कम ब्याज, सहज प्रक्रिया, 5 करोड़ आकर्षक सुविधा, नलिनुहोस् अब कुनै चिन्ता। उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
11: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9556019218 9808557710।
4: ट्रिङ ट्रिङ जब घण्टी बज्यो
5: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो, आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
6: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
5: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
6: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
7: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
8: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसरीमै जानुहोला।
7: बीएम मोन्टेसरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धरबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
6: फोन 061-578-788 9841-17230।
9: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
15: होइन, कसले भन्यो?
14: गाउँभरि हल्ला चलिरहेछ त।
15: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
14: कस्तो मन छाने कुरा गर्यो बुढा। खोला तरेपछि लौ बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
15: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
14: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
16: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
17: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
16: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
18: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
19: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
20: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
19: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
18: उपचार हुने रोगहरू:
19: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचो, फोन 061-586-536, मोबाइल 98-560-36-536, 98-560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: Maria Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Lines, 01-597-0611.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 10 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4
8: हरे

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
3: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: रेडियो अन्नपूर्ण 93.4।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: सय, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति, यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
9: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभलक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
10: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
11: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
12: फोन 061-570-2 10 585 307
13: Be the Galaxy Ends. Be the Different. Dedicated to academic excellence since 1994.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: रेडियो अन्नपूर्ण 93.4।
1: सोह्र वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: Admission are open.
8: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
7: phone 061-576-361, mobile 98461-57144.
8: Contact school administration, GEF Secondary School. Education for enlightenment.

0: IME Life Ensuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।
4: रेडियो अन्नपूर्ण 93.4।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: घुट्टु घुट्टु पियो या सिपमा रमायो, अब गर्मी लागि चीजको हरि, चीजको हरि,
5: गर्मी हैन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चीजको हरि।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधी हालेको
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन

0: टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाटपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाटप, सब ठिक ठाक।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

आज बिहान करीब 3:30 बजे को समय में दुईवटा यात्रुवाहक बस बगे चितवन जिला प्रहरी कार्यालय ने जनाएको छ। माथिबाट खसेको पहिरोले बगाउँदा दुवै बस त्रिशुली नदी में खसेको छ। यसैगरी सोही सड़क खंड को 17 किलोमा अर्को यात्रु बस में पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
3: Bats kam, sudhi da dam dar, avagari kinne garam vichar.
4: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
5: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
4: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
5: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमौ गाउँ शहर फरर।
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 हेलो पोखरा कलिङ। हेलो पोखरा कलिङ।

हेलो हाई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएमएनको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रको एप नेपाली पात्रको एप सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल वैशाख महिनाको 27 गते आज आइतबार हो। अंग्रेजी तारीख अनुसार मे 10, 2026 रहेको छ। यहाँलाई जानकारी गराउनु पर्दा र आज यो आइतबारको बसाई अब सबैजना आफ्नो आफ्नो घरमै अथवा कामतिर हुनुहुन्छ होला। आज सार्वजनिक बिदा छ। नेपाल सरकारले इन्धनको खपत कम गर्नको लागि दुई दिन सार्वजनिक बिदा दिने आएको छ। त्यसमा पनि हिजो शनिबार भइ नै हाल्यो यथावत रूपमा हुने बिदा, तर आज भने सरकारले दिएको बिदा हो। यो तेल जुन नेपालमा त उत्पादन हुँदैन, सवारी साधन चल्नको लागि होइन, खाना पकाउनको लागि लगायत धेरै कुराहरू नेपालमा केही पनि उपलब्ध नभइसके पछाडि विदेशबाट ल्याउनु पर्यो होइन। त्यो पेट्रोलियम पदार्थको खपत कम गर्नको लागि अब महँगोमा किन्नुभन्दा खपतै कम गर्यो भने राम्रो होला भन्ने हिसाबले दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ। सबैजना आफ्नो आफ्नो काममै व्यस्त हुनुहुन्छ होला, कोही फुर्सदमै हुनुहुन्छ भने कल पनि गर्दै राख्नुहोला। एकैछिन पछाडि 0615340040 मार्फत तपाईँको सहभागिता पनि म लिने गर्छु। र पोखरा आसपासमा बिहानबाटै घाम लागिरहेको छ, तपाईँको गाउँतिर ठाउँतिर के हुँदैछ त्यो भन्नुहोला। आज आइतबार हो, आइतबारको श्रृङ्खलामा म गाउँखाने कथाका केही प्रश्नहरू राख्छु। 10 प्रश्न छन्, त्योमध्ये जसले सही जवाब दिनुहुन्छ उहाँलाई हामी हार्दिक बधाई दिन्छौँ, ताली बजाएर है। ओके, यो थोरै ब्याकग्राउन्ड मैले जोडेँ, अब सबैजना आफ्नै आफ्नै धुनमा हुनुहुन्छ होला। सुरुवातमा एउटा गीत राखिहालौँ, केवर मागी फर्क्यौ भन, त्यस पछाडि म थप अपडेट कुराकानी र प्रश्न सँगै रहनेछु। अहिलेको लागि केवर मागी फर्क्यौ भन, तिमीले बुझ्ने देउतासँग दुनियाँलाई नभने नि भन्नुहुन्छ एउटासित।

अघि दुनियाँलाई नभने नि भन्नुहुन्छ एउटासित केवल मागी फर्क्यौ भन तिमीले बुझ्ने देउतासित दुनियाँलाई नभने नि भन्नुहुन्छ एउटासित एउटासित भन्नुपर्छ केही कुरा दुनियाँलाई त भन्न आवश्यक छैन केही कुराहरू तपाईँ कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकैसाथ लाइभमा छौं

0: ओके एकदमै यो के भन्छ हतार हतार हतार हतार हतार हतार एघार बजे दुई मिनट जाँदाखेरि मैले टाइम चेक बजाइरहेको थिएँ कि होइन त्यो एकदमै अलि थोरै म व्यस्ततामा छु त्यसले भएको कारणले गर्दाखेरि पनि तलमाथि भइरहन्छ कि तपाईँले बुझ्नुहुन्छ होइन धेरै समय त बीचमा ग्याप पनि भयो र अहिले भने केही निरन्तरता छ भनौँ तर पनि एकदमै यो के भन्छ यसलाई व्यस्तता के यो पछि यस्तो यस्तो यस्तो भन्ने हुन्छ नि त होइन 0163540040 मार्फत तपाईँसँग कुराकानी गर्ने क्रममै छु म 11:13 गएको छ स्टुडियो घडीमा कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ फ्रिक्वेन्सी मोडुलेसन एनकी एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं र आजको यो श्रृंखलामा पनि हामी कुराकानी गर्छौं तपाईँसँग टेलिफोन लाइन मार्फत केही गाउँखाने कथाका प्रश्न उत्तर सँगै रहन्छु म तपाईँ टेलिफोन लाइन मार्फत आउनुभयो भने हामी मजासँग कुराकानी गर्न सक्छौं म लाग्छु एसईई तर्फ एसईई तर्फ लाग्छु यो भनेको राष्ट्रिय परीक्षा बोर्डले 2082 सालमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ परीक्षा नियन्त्रण कार्यालय सानो ठेबीले नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची समेत सार्वजनिक भइसकेको छ परीक्षा बोर्डका सदस्य सचिव हुनुहुन्छ जंगबहादुर अर्यालले अबको चार दिन अर्थात वैशाख महिनाभित्रै एसईई को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताउनु भएको छ कुनै प्राविधिक समस्या नआएमा अबको चार दिनमा एसईई को नतिजा प्रकाशन हुन्छ अब खासै त्यस्तो डराउनु पर्ने यो होइन यस्तो हाउगुजी पहिला जस्तो मेरै पालामा पनि त्यस्तो खालको थियो कि होइन अब एक दुईजना पास हुँदाखेरि पनि एकदमै नौलो हुने खालको प्रवृत्ति थियो होइन तर अहिले त्यो छैन अब रिजल्ट थाहा पाउन पनि मैले बेलाको अहिलेको एसई भयो होइन पहिला एसएलसी थियो रिजल्ट थाहा पाउन पनि बिहान रेडियोमै सुनियो होइन त्यस पछाडि त्यो लगभग बेलुकीतिर बल्ल थाहा भयो कि बिहानको बिहानै थाहा पाउनु पनि सकिएन अब त्यो बेलामा त्यति धेरै सञ्चारको माध्यमहरूबाट पनि थिएन तर सिम्बल नम्बर भन्ने चलन चाहिँ थियो रेडियोबाट होइन गोर्खापत्र त अब हामीले कहाँबाट हेर्नु अनलाइन कहाँबाट हेर्नु अहिले जस्तो यो ट्याक्क ट्याक्क ट्याक्क एसएमएस भए त भइहाल्थ्यो नि होइन फोन त खासै थिँदै थिएन भन्दा नि भयो त्यही भएर पछिल्लो समय पो हो एकैचोटि यो जुन आइटीको क्षेत्र यो सञ्चारको क्षेत्र एकदमै डेभलप भएको पछिल्लो समय मात्रै हो त्यही भएर पनि पहिला जस्तो छैन एक दुईजना पास हुने प्रायः जस्तो स्कुलै निल हुने त्यस्ता खालका अवस्थाहरू हुन्थे मैले जानेको होइन मैले पढेको स्कुल पनि पटक पटक निल भएको थियो हाम्रै छिमेकी गाउँका स्कुलहरू पनि पटक पटक निल भएका थिए त्यही भएर यस्ता खालका कुराहरू हुन्थे भने फेरि त्यो बेला कस्तो थियो भन्दा एसएलसी पास भइसके पछाडि लगभग जागिर फिक्स हुन्थ्यो कि होइन अलि पहिला धेरै पहिला कुरा हो एकदम कमले एसएलसी पास गर्थे होइन त्यस पछाडि प्लस टू पास गर्ने मान्छे त अब ऊ त खतरनाकै भयो नि त्यस्तो टाइट थियो कि परीक्षा एकदम कलेजमा पीसीएल लेभल हुने थियो प्रायः जसो यो कलेजहरू पढ्नको लागि यो अहिले जस्तो होइन अब स्कुलमै प्लस टूहरू आए होइन प्लस टूको धारणै थिएन होइन गाउँ गाउँमा प्लस टूहरू थिएनन् सहर बजारमा यस्तरी छ्यापछ्याप्ती प्लस टू नै थिएनन् भन्दा नि हुन्छ तर विकसित भयो धेरै कुराहरू अहिले सहज भएको छ अब एकै रिजल्ट केही दिन मात्र कुर्नु पर्यो होइन त्यस पछाडि त अब रिजल्ट आयो पब्लिस भइ नै हाल्ने भयो लगभग एक महिना पनि कुर्नु परेन होइन त्यस्तो खालको समस्या उहरू भइरहेको छ ओके कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ 0163540040 मार्फत तपाईँसँग कुराकानी गर्ने क्रममै छु म रेडियोको टेलिफोन नम्बर हो 0163540040 एकैछिन कमर्सियल ब्रेक लिउँ होला ब्रेक पछाडि म फेरि कुराकानी गर्नको लागि आउनेछु अहिलेको लागि सर्ट कमर्सियल ब्रेक कार्यक्रम पोखरा कल इन आज स्पेसल्ली आइतबारको बसाई
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
1: उपचार हुने समस्याहरू
2: हृदय घात
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छाती को दुखाई तथा थकान,
2: मुटु को भल्क मा समस्या,
1: मुटु को बात रोग,
2: हाई ट्राइग्लिसेराइडीजी,
1: मुटु को धड़कन मा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखे को वा राख्नु पर्ने,
2: एंजियोग्राफी एंजियोप्लास्टिक गरे को वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-578-2665-53-834।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9972-77।
5: डिजिटल ठगीबाट बचौं।
6: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
6: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हटे,
9: गर्मीमा नयाँ स्विच
10: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
11: चिसो हटे।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2729।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
12: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
12: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा
11: कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 01 6590162, 590163।

अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।

0: Hello, Pokhara calling.
1: ओके कमर्शियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ. सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन. आउने गर्छ पूर्वान्न 11 बजेबाट मध्याह बाह्र बजेसम्म स्टुडियो रेडियो नम्बर 93.4 मेगाहर्ज पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला म प्रत्यक्ष बोलिरहेको छु. 11:25 गएको छ स्टुडियो घडीमा कुराकानी गर्नुको लागि आउन सक्नुहुन्छ. आज गाउँ खाने कथाका प्रश्नहरू मैले राखिरहेको छु. फेसबुक लाइभतर्फ कमेन्टहरूतर्फ म लाग्छु है त. हामीलाई कार्यक्रम सुनेर कृष्ण परियारले कमेन्ट गर्नुभएको छ. नमस्कार नमस्कार हजुर, हाम्रो प्यारो कार्यक्रम सुनिरहेको जानकारी गराए है. भर्खर खाना खाएर बसेको छु भन्नुभएको छ 18 मिनट अगाडि. अहिले पनि खाना त खाइसक्नु होला होइन, बसेको छ भने त खाना खाएर बसिरहनु भएको छ, रेस्ट गर्दै हुनुहुन्छ होइन. कृष्ण परियार हुनुहुन्छ नौडाँडाको शिला टेलरदेखि. पहाड़ी विनोद सरले पनि कमेन्ट गर्नुभएको छ. सर नमस्कार, म पनि सुन्दैछु है भन्नुभएको छ. थ्याङ्क यू सो मच विनोद सर. भेटघाट हुन अलि पाइएको छैन, मेरो आफ्नो पारिवारिक समस्याले गर्दाखेरि छिट्टै भेट हुन्छौँ हामी. फोन गरिरहनु भएको छ तपाईँले, अब के गर्ने, म अलिक त्यस्तै त्यस्तै भएर भेट्नै नसक्ने अवस्थामा भएर भेट हुन पनि नसकेको हो. छिट्टै भेट हुन्छ है. र थ्याङ्क यू सो मच विनोद सर, एकदम खुसी छु किनकि तपाईँ हामी सहकारीमै छौँ. त्यसमा ढुक्क हुनुहोस्, भेट हुन चाहिँ नमात्र नपाएको है. यस्तै छ ल. कृष्ण परियारले हाम्रोतिर मजाले घाम लागिरहेको छ भन्नुभएको छ हो. ल घाम लाग्यो यस्तो गर्मी हुन्छ कृष्ण, घाम लागेको छैन भन्नुभएको छ. नौडाँडातिर त के गर्मी होला र होइन, खासै गर्मी पनि हुँदैन. शिवकुमार विश्वकर्म अलिक पछाडि पर्नुभयो, उहाँले लेख्नु भएको छ, दुःख पर्दा जसले साथ दिन्छ उही आफ्नो मान्छे, नत्र सम्बन्धले मात्र केही आफ्नो कोही आफ्नो हुँदैन. शुभप्रभात, नमस्कार. नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन. सबिन दाईको आवाज सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने. गर्मी छ है भन्नुभएको छ लास्टमा. गर्मी छ, अब गर्मीमा गर्मी नहुन त कुरै भने होइन, मौसम परिवर्तनको बेला छ. अलिक स्वास्थ्यमा पनि केयर गर्नु होला होइन. अब त्यही नै यो कुराहरू 0615-43-40-40 आज ठप्प हुने भयो, के भयो ब्यालेन्स सकियो छ कि अब फोनको. लैजान साथी आए जस्तो लाग्यो मलाई, कहाँदेखिको हुनुहुन्छ उहाँलाई स्वागत गरिहालौ. नमस्ते
2: हजुर. सायरम भाइ, सायरम
1: जमुना दिदी
2: हजुर,
1: आरामै हुनुहुन्छ
2: हजुर?
1: आरामै हुनुहुन्छ
2: हजुर हजुर.
1: अनि के छ त दिपतिर नयाँ नौलो?
2: चर्खा लाए घाम केमा पौडी खेल्दा देखाउँदा के हुन्थ्यो, त्यस्तै जस्तै भएछ.
1: ए चर्को लाग्यो घाम, जाम नौ माया पौडी खेल्न आधी खोलामा जाऊ.
2: हजुर, त्यो गीत सुनौ न आज है.
1: ए भइहाल्छ नि, गीत सुन्नु ठुलो कुरै भएन नि
2: हजुर.
1: अनि के छ त नयाँ नौलो?
2: नयाँ नौलो त अब आज घरमै हो. हिजो चाहिँ साईको बहिनी हाम्रो कार्यक्रम थियो, ईश्वर आमा दिवस, साई बाबाको आमाको जन्मोत्सव भन्नाले त्यो मनाएको. अनि विद्यार्थीहरू बाल बच्चाहरूको कार्यक्रम थियो, नाच गान नाटक सबै कार्यक्रम थियो, एकदम राम्रो. अझ चाहिँ घरमै हो
1: है
2: हजुर.
1: ल ठिक छ, एकदम खुसी लाग्यो. अनि आज प्रश्न नम्बर कति रोज्नुहुन्छ यहाँले?
2: तिन नम्बर.
1: तिन नम्बर है, रेडियो खुलै रहेछ, ट्याङ ट्याङ ट्याङ ट्याङ आइरहेको छ आवाज.
2: पल्लो कोठामा रेडियो छ, मैले त फोन गरेको, कोही साथी नआउनु
1: होला. ल छोडिदिनुहोस् म सकिहालेँ. मैले तिन नम्बरमा रहेको प्रश्न यस प्रकार रहेको छ, सेता सेता डल्ला आकाशको फल, भुइँतिर झर्दा सबैतिर जल, के होला? असिना है. ल एकदम सही जवाब दिनुभयो, अन्त्यसम्म सुन्दै गर्नु होला है त. हस् नमस्ते. उहाँ हुनुहुन्थ्यो हामीलाई दिपबाट जमुना तामाङले फोन गर्नुभएको थियो, उहाँले सही जवाब दिनुभएको छ असिना भनेर. सजिलो पऱ्यो क्या होइन, तिन नम्बरमा अलिक सजिलो रहेछ कि, चार नम्बरमा अलिक अप्ठ्यारो छ कि, फेरि होइन एक नम्बरमा सहिलो छ कि, अब दस नम्बरमा सहिलो छ कि, कता सहिलो छ होइन. जाने सबै सहिलो छ, नजाने जस्तो कुरा पनि अप्ठ्यारो छ होइन. त्यही त हो नि खासमा भन्ने हो भने, कसैलाई जानेर सजिलो भयो, कसैलाई नजानेर त्यो लास्टै गाह्रो भयो नि त. ओके 0615-43-40-40 स्टुडियो टेलिफोन नम्बर खुला रहिरहेको छ. एकछिन अब त्यो गीत खोज्न लाग्छ है त म थोरै.

ओके मैले थोरै ब्याकग्राउण्डमा टोनलाई उठाएँ. तपाईँ सुन्दै हुनुहुन्छ 01:55:40 मार्फत आउन सक्नुहुन्छ यदि सुन्दै हुनुहुन्छ भने. है त तपाईँसँग एकैछिन टाइम छ, के छ अवस्था, होइन फुर्सद नै हुनुहुन्छ अथवा थोरै म्यानेज गर्छु नि त भन्ने लाग्न नै सक्छ, म्यानेज गरे पनि आउन सक्नुहुनेछ. ओके चर्को लाग्यो घाम सुनौ एकैछिन, त्यस पछाडि म फेरि उपस्थित हुनेछु. अघि भनिहाल्नुभयो जगुनाथजीले, उहाँले भन्यो गीत है त सुनौ.

0: ल यो चर्को लाग्यो घाम तपाईँको लागि मैले राखिसकेको छु कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.7 MHz हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौँ अहिलेको लागि अर्को एकजना साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत नमस्ते
1: नमस्ते
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म लेखसाईबाट दिल थापा
0: के भन्नुभयो
1: दिल थापाले
0: ए दिलु के छ हालखबर आज चाहिँ चाँचो पाँचो मिल्यो
1: हजुर एकदमै
0: ल के छ त यो बिचमा के के भयो गतिविधिहरू के के छन् यसो सुनाउनु
1: अब गतिविधिहरू सामान्य रूपमै चल्यो अब कार्यक्षेत्रमा गइयो त्यस्तै भयो
0: हजुर
1: हजुरहरूको कार्यक्रम त
0: सुनिराखेको हाम्रो पनि त्यही नै हो हाम्रो 25 राजवर्ष कार्यक्रम पनि भयो त्यस पछाडि हामीले अब रक्तदान कार्यक्रम गर्यौं यो बीचमा तिनै हुन्
1: सामाजिक गीत हजुर गीत पनि बजाउनु भयो निकै बालापनको याद भयो
0: है
1: हजुर स्विमिङ खेल्न कहिले ठेवा ताल गइन्थ्यो कहिले पावर हाउस गइन्थ्यो कहिले खुडी पोखरी कहिले जताततै पुग्यो
0: है
1: हजुर आफै सिक्यो पौडी खेलियो अब अहिले चाहिँ अब त्यस्तो छैन अब तालतिर हेर भने
0: त्यो स्विमिङ गर्ने अवस्था नै छैन फेरि पहिला अहिले त जम्मै ढलमा के स्विमिङ गर्ने
1: हजुर एकदमै
0: होइन
1: त्यतिखेर चाहिँ अब घरबाट बाबा आमाले गाली गर्नुहुन्छ कि भनेर पनि गइयो स्विमिङ गर्दा टाउको नभि

0: जाइकन स्विमिङ गर्नेको अनुभव पनि छ।
1: ए भनेपछि तपाईँ पौडाउन चाहिँ खत्रै पौडिनुहुन्छ क्या?
0: हजुर, सबै हाम्रो पालामा सबै लेखसाइटका स्थानीयलाई कसैलाई सिकाउनु परेन, आफै जाँदै सिक्दै गर्थे, तर अहिलेका चाहिँ जान्दैनन्, यस्तै छ।
1: अहिलेको यस्तै छ, अब के गर्ने होइन?
0: हजुर,
1: उही के अरे भैँसीको दुध कहाँबाट आउँछ भन्दाखेरि डेरीबाट भन्दै।
0: एकदमै अब हामी अनि बस सुविधा सुरु हुन्थ्यो, बस सुविधा सुरु हुँदा स्कुलबाट मेरा मास्टर मेरोमै लग धेरै तालमा नजाऊ पढेर बस्छ भन्नुहुन्थ्यो, अहिले चाहिँ यसो बाहिर पनि निस्क कोठाभित्रै नबस्छ भन्ने अवस्था आउँछ।
1: आयो आयो आयो आयो, कुरै छोडिदिनु, कुरै छोड्दिनु, कुरै छोड्दिनु।
0: हजुर,
1: अब यो त अवस्था कहाँबाट कहाँ पुग्ने हो, के हुने हो भने थाहै छैन कि।
0: हजुर, एकदमै पुरा पश्चिमीकरण जस्तो क्या, विदेशमा हुन्छन् अरे, हामीले विदेशले सोद्धा तिम्रो घरका तिम्रो देशमा केटाकेटी बाहिर निस्किन डुल्ने चलन हुन्छ कि, अन्तरी नो नेभर
1: बेदर
0: भने जस्तै आइसक्यो हाम्रोमा पनि।
1: ल, कति नम्बर दिलु?
0: हजुर, अघि सुरुमा हजुरले चार नम्बर अलिक गाह्रो छ कि भन्नुहोस् त, तपाईँ पनि हेरौँ त कस्तो भयो, चारै रोज्यो,
1: चारै रोजौँ है।
0: हजुर,
1: ल, चार नम्बरमा रहेको प्रश्न तपाईँको लागि गाउँ खाने कथाको प्रश्न हो, खाजा खाँदा खाँदै भुँडी नै फुट्यो अरे, के होला?
0: हजुर, खाजा खाँदा खाँदै भुँडी नै फुट्यो भनेपछि के जुका हो कि?
1: चान्स दिएँ मैले, मिलेन।
0: हजुर, मैले त्यस्तै जुका उडुस यस्तै केही भन्न लागे
1: अथवा
0: भ्याएको, हजुर तिमी भने
1: ल, त्यतातिर होइन, यो बेलुन हो कि? तपाईँ त्यही पनि अर्को पाटोतिर जानुहुन्छ कि भनेको, यो जीव जन्तु तर्फै जानुभयो कि? हजुर, अनि तपाईँ होइन, ठिक छ, ल, एकदम खुसी लाग्यो, अब फुर्सद हुँदा सम्झिनु होला भन्दै अहिलेको लागि छुटौँ होइन। नमस्ते, उहाँ हुनुहुन्थ्यो हामीलाई दिल थापाले फोन गर्नुभएको थियो लेक साइडबाट। तपाईँ पनि सहभागिता जनाउन चाहनुहुन्छ भने 0165443040 मार्फत फोन गर्न सक्नुहुन्छ है। त दुईजना साथीसँग कुराकानी भइसकेको छ। गफाडी केटीले बेबी आई लभ यू भन्ने गीत प्ले गरिदिनुहोस् है, लवली हिरो भाइ फेसबुक लाइभमा आउनु पर्यो, एण्ड मेसेन्जर पनि लिनु पर्यो, प्लेस प्लेस प्लेस एण्ड प्लेस भन्नुभएको छ, के भन्नुभयो मैले बुझिनँ अलि। गफाडी केटी भनेर नाम छ, अब नाम पनि कस्तो अनौठै रहेछ कि, गफाडी, धेरै गफलाउनुहुन्छ क्या तपाईँले होइन। बेबी आई लभ यू भन्ने गीत प्ले गरिदिनुहोस्, लवली हिरो भाइ र फेसबुक लाइभमा आउने पर्यो, एण्ड मेसेन्जर पनि लिनु पर्यो, प्लेस प्लेस प्लेस भन्नुभएको छ, मैले बुझिनँ है त, नेपालीमा लेख्नुभयो भने अलि बुझिएला। ओके, गफाडी केटीलाई पनि धन्यवाद व्यक्त गर्छु, कार्यक्रम पोखराको लेन सुनिरहनु भएको छ, एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकैसाथ लाइभमा छौं। तपाईँसँग कुराकानी गर्ने क्रममै छु म, स्टुडियोको टेलिफोन नम्बर खुला छ, यदि आउन चाहनुहुन्छ भने। भन्दै अहिलेको लागि एकैछिन कमर्सियल ब्रेकको पालो भएको छ, ब्रेक पछाडि आउँछु है त।
2: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल, तिमीलाई थाहा छैन र, ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9856019218 9008857710।
4: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ लाग्दा एकदम विचार पुर्याउनु नि, नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
5: थाहा छ थाहा छ, सल्लाहकार तेरे के हो चेर,
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
4: नेपाल टपको विकल्प छैन,
7: आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिकठाक।
8: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
12: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: Admission are open.
15: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at the school. For more details,
14: phone 061-576-361, mobile 98461-57144.
15: Contact school administration, GAP Secondary School, education for enlightenment.
16: Refreshment sangai nutrition din aayo mausam
17: chiso.
18: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: हजुर सुन्नुस् न खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोक मा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीर को न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्ष देखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
4: तलब खाएर हैन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि
3: हाँ?
4: हो बाबा पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईं र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
3: ठीक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
4: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा बीमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला
5: फिस्टल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
6: हाँ? यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
6: हो त
5: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आइबिएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
7: ओहो नासर बे कति छाब डिजाइन बे मारै गना खिनानी खनि तोला
8: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला
7: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसो लाइने च्याब चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै त हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसेनारी बेल्ले छ्याब कोपिम ओछे
8: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
7: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
8: तमुताई रवा ताक रिवा ज्याला जाति कृवा छतैरा नत खैमा बिलन चन्नै यामो
7: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ्ग तथा अन्तरङ्ग सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
6: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
6: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मन रोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
6: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9999।

0: Hello, Okara calling.
1: Okay, Gagam Pokra calling. Suni Ranu Bhai ko FM band ko 93 toplo char megar sangsangi hamro online madhyam marfat hami ke sath live ma chhau. र कार्यक्रमको अन्त्य अन्त्य तर्फ आइसकेको संकेत मलाई प्राप्त भएको छ. दुईजना श्रोता साथीसँग त कुराकानी भइ नै हाल्यो, अन्य साथीसँग पनि कुराकानी गर्ने योजना त हो नै, तर फेसबुक लाइभमा धेरैजना साथीहरूले सम्झिनुभयो. आज खुसी लाग्यो होइन, हामीलाई सम्झिनुहुन्छ धेरै ठाउँबाट, धेरैजनाले सुनि पनि रहनु भएको छ. अहिले सुन्दा सुन्दै अब फोन गर्न मन लाग्छ भने अथवा फुर्सदमै हुनुहुन्छ के छ कुराकानी गरौँ त भन्ने लाग्छ भने 061-543-0040 मार्फत यहाँहरू आउन सक्नुहुनेछ. अब अरू के छ त, सुनको भाव घट्यो अरे है. ल, सुनको भाव घटेछ, त्यो कुरा पनि घटेको राम्रो हो कि बढेको राम्रो हो भने भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाका बासिन्दा त्रासमा भएका छन् एउटा खबर. अर्को कुरा के छ भन्दाखेरि केही छैन, अरू अब नतिजा व्यासीको कुरा मैले भनिहालेँ. बाढ़ी पहिरोको कारण केही राजमार्गहरू अवरूद्ध छन्. अब यस्तो छ, यो सरकारले पूर्व तयारी अप्नाउनुपर्छ. प्री मनसूनमै यस्ता खालको गतिविधि देखियो भने अझ मनसून सक्रिय भइसके पछाडिको अवस्था के होला होइन, त्यो कुरा चाहिँ सरकारले बुझेर पूर्व तयारी अप्नाएर अगाडि बढ्यो भने सबभन्दा राम्रो हुन्छ होइन. ओके, 061-543-0040 अब कुराकानी नगरौं होला, आगामी श्रृंखलाहरू छँदैछन् कुराकानी गर्नको लागि. आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने बेला भइसकेको छ. 11:53 एउटा गीत तपाईँको लागि मैले राख्छु, यो वरिष्ठ बलराम चलचित्रबाट हो, न्याउली बनेमा. जति सुने पनि एकदम सुनिरहँ जस्तो लाग्छ कि यो गीत चाहिँ, यहाँहरू सबैजनाको लागि मैले राख्छु. र अब आज हामीलाई फोन गर्नुभयो जमुना तामाङ र दिलु थापा, दुवैजनालाई थ्याङ्क यू सो मच. फेसबुक लाइभमा कमेन्ट गर्नुहुने धेरैजना साथीहरू हुनुहुन्छ. जय होस् भन्नुभएको छ शिवले अन्तिममा, अब जय होस् नै हो. गफाडी केटी होइन, शिव, त्यस्तै कृष्ण, विनोद लगायतका धेरैजना श्रोताहरू हुनुहुन्थ्यो हामीलाई सुनेर साथ दिनुहुने, फेसबुक लाइभमा कमेन्ट गर्नुहुने, उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्छु होइन. अब तपाईँ जहाँ जहाँ हुनुहुन्छ एकदमै आनन्द ढुक्कको साथ बस्नुहोला, आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोस्, सफलता अवश्य मिल्नेछ है. त तपाईँको दिन शुभ तरिकाले लाभ भएर बितोस्. जय होस्.

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेच बिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला मध्याह्नको 12 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र
1: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
1: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
0: सम्पर्क मोबाइल 9856019218 9008557710
2: ओहो नासर बे कति छाब डिजाइन बे मारेकन किन नि खनि तोला
3: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे
3: हजुर किमे झोको लाई नि छाब छाब छाब मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रवा ता क्रिबा जाल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
2: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 9856035815 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट
5: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
5: phone 061-576-361 mobile 9846-1-57144
6: contact school administration GEF secondary school education for enlightenment
7: डिजिटल ठगीबाट बचौ
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
7: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
8: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-262-553-834-34।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने,
5: गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
5: चिसो हर्ने।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनो सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै
3: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच कोर्निया जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन् यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ ओपीडी दर्तामा 50% छुट आँखा परीक्षणमा 30% छुट चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान
4: दिपी नयन आँखा घर क्लिनिक प्राली
3: न्यू रोड भाटभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 061-577-007 97-62-33-68-16
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार हुने समस्याहरू
6: हृदयघात
5: हाई ब्लड प्रेसर
6: हार्ट फेल
5: छातीको दुखाई तथा थकान
6: मुटुको भल्कमा समस्या
5: मुटुको बाथ रोग
6: हाई ट्राइग्लिसेराइडिटिजी
5: मुटुको धड्कनमा अनियमितता
6: हाई कोलेस्ट्रोल
5: पेसमेकर राखेको वा राख्नु पर्ने
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-263-553-834
8: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी निशुल्क सर्भिसिङ सजिलो फाइनान्सिङ दक्ष प्राविधिकद्वारा 200 पोइन्ट चेक जाँच भएको मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी थप जानकारीका लागि अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ गाडी खरिदमा तपाईँले पाउनु

0: 16 05 9820 114 952 अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप
1: भर्ना खुल्यो
2: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
1: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि दायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
3: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
2: विस्तृत जानकारी लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
4: फोन 061434900, मोबाइल 98560705।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋ ರ ಭರ್ ಪರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾ ಕೋ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೂ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋ ಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ್ ಗೇಮಿಂಗ್ ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾ ಸುಕೆ ಜಾವ್ ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕೋ ಸಾಥ ಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಾಮಿ ಛೌ ತಪಾಯಿಕೋ ಬಾಟೋ ಮಾ, ಚಿಟೋ ಭರ ಪರ್ದೋ ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕೋ ಪೈಲ ರೋಜಾಯ. 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ. उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्. यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ. ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक. फोन 061-577-007, 97-62-33-68-16.
2: भर्ना खुल्यो.
3: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो. हाम्रा विशेषताहरू
2: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित

0: व्यवस्था गरिएको।
1: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
2: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ।
3: फोन 061-434-9000 मोबाइल 98-560-70-705।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: पोखरा युनाइटेड एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: पोखराकै रमणीय स्थल भद्रकाली मार्गमा अवस्थित एवं मर्यादित वातावरणमा पढाइ हुने
6: यस पोखरा युनाइटेड एकेडेमीमा शैक्षिक सत्र 2083 का लागि प्री नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खोलिरहेको जानकारी गराउँदछौ।
5: फर्म वितरण भइरहेको छ। अभिभावक तथा विद्यार्थीहरूले चाहेको अवस्थामा फर्म भरी तत्काल इन्ट्रान्स दिन सक्नेछन्।
2: हाम्रा विशेषताहरू:
5: बाल मैत्री विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था,
2: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू,
5: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
2: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था,
5: पोखरा नगर क्षेत्र भरि यातायातको सुविधा भएको।
3: सम्पर्क पोखरा युनाइटेड एकेडेमी।
6: फोन 061-552-4091-578-877 मोबाइल नम्बर 98-560-20059।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
7: सर्टिफिकेट इन डेन्टल साइन्स,
8: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
7: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
8: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
7: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
8: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
8: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364, 580-725.

0: मा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मम्मी गर्मी भाई के ची सो पिउना
1: पिउना लाई चिसो उठाउ हटे
2: हले गर्मी मनाया से
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: चिसो हले
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0729।
7: मम्मी गर्मी भयो के, चिसो पिउ न, चिसो उठाउ हर्ने।
8: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: घुटू खुटू पियो या सिर्फ पर मायो अब कर दी लाइकिंग चीज तो हॉली रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेंट छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट पोखरा को ब्रांड 25 वर्ष को विश्वास गति से अपार 1 GBPS सम्म का पैकेज को बहार स्ट्रीमिंग गेमिंग काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सदै तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इंटरनेट तपाईको पहिलो रोजाई
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुलसिना द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार हुने समस्याहरू
4: हृदयघात
3: हाई ब्लड प्रेसर
4: हार्ट फेल
3: छातीको दुखाई तथा थकान
4: मुटुको भल्कमा समस्या
3: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
3: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
3: पेसमेकर राखेको वा राख्नु पर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीर
3: सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उपचार
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी
0: के तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
1: अपरेशन पश्चात दुखाई कम हुने
0: उपचार गरेपछि छिटो निको हुने
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
0: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा
2: फोन 0160 590 162 590 163
3: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
7: सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसिबियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
6: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9556-19218, 9028-57710।
8: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मम्मी गर्मी भयो के, चिसो पिउ न,
13: पिउ न लाई चिसो उठाउ हर्ने
14: हर्ने गर्मीमा नयाँ ट्रिक
13: रिफ्रेशमेन्ट न्यूट्रिशन
14: चिसो हर्ने
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2 77।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम इसोहोलिकको।
1: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
2: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
1: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
2: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01597021 सम्पर्क राख्नुहोला।
3: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ।
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: two. Here we go, baby, baby.
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
2: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
3: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
4: मम्मी गर्मी भयो के चिसो पिउ न पिउनलाई चिसो उठाउ हर्ले
5: हर्ले
4: गर्मीमा नयाँ स्विच रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स चिसो हर्ले
6: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेको न किन नि खनि तोला
7: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
6: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै त पो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याब पोपिम ओछे
7: हजुर किमे झोकोलाई नि छाब छाब छाब मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव चार मोहै
6: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
7: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
6: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा तान नि बिन्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
3: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560081331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
3: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू,
6: हृदय घात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263553834।
7: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
8: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा टीम नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलियो।
7: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
7: आधुनिक शिक्षण विधिको प्रयोग,
8: गायन नृत्य तथा संगीतका कक्षाहरू,
7: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
8: व्यावहारिक तथा प्रयोगत्मक शिक्षणमा जोड,
7: गरिब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
8: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बीसी मार्ग।
7: फोन नम्बर 061570718, मोबाइल 9843632336, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
9: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे,
10: गर्मीमा नयाँ ट्रिक
9: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
10: चिसो हटे।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे
3: हरे। गर्मीमा नयाँ ट्विस्ट,
2: रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स,
3: चिसो हरे।
4: भर्ना खुल्यो
5: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
4: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
6: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
5: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
7: फोन 061434900, मोबाइल 98560705।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोको।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
2: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
1: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-576-361 98461 98460-1796
0: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार। रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलियो।
3: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: आधुनिक शिक्षण विधिको प्रयोग,
4: गायन नृत्य तथा संगीतका
2: बैंकको पहल।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट

0: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
1: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
0: गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय, पोखरा 3 नदीपुर बीसी मार्ग।
0: फोन नम्बर 061570718, मोबाइल 9843632836, इमेल info@mass.edu.np। Love to learn, live to serve.
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 9856992 77।
4: घुट्टु घुट्टु पियो या सिप पर रमायो,
5: अब घर भी लाइकी चीज़ो
6: होली। रिफ्रेशमेंट संगे न्यूट्रिशन दीना आयो मौसम
5: चीज़ो होली।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364, 580-725.

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा, फोन 061-450-424, 98-0084-46-525।
5: 93.4
6: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
7: यसो बसिबियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
6: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेमो ट्राउट कहाँनिर छ र?
7: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
6: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
6: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू,
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
7: सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: सुन न हामी कति दिन यसरी लुकेर भेट्ने होला है
1: बरु हामी सर्दाउन त्यो त छुट्टी संसार हुन्छ नि

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
0: पोखरा ग्रामरी स्कूल उज्जवल भविष्यको सही शुरुआत।
1: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल डेमसाइटमा अब सञ्चालनमा।
0: फिस्टेल समूहद्वारा व्यवस्थापन,
1: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
0: स्टीम र अनुसन्धानमा आधारित सिकाइ,
1: जापानी अनुशासन, समय पालन र आत्म जिम्मेवारी,
0: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट।
1: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला।
0: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमीको पुरानो परिसर। सम्पर्क 97-135-45-357।
1: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ स्विच
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ले
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: Colgate Max Fit. Mintra Magao. Tazgi Zagao.
1: Ramudai, परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसिदियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
3: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9808557710 होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856997277
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274256375256

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरू होइन एएससी लाइट ब्रिक नै रोज्नुहोस्
3: किन एएससी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएससी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-98012-35444
5: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध के तपाईलाई

0: MRI एंड डायग्नोस्टिक सेंटर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा को विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
8: विस्तृत जानकारीको लागि
9: 061-576-3168-98461।

0: अन्ठानब्बे चार साठी एकसठी सात सौ यानबे
1: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इंग्लिश स्कूल स्ट्रीट नम्बर पाँच पोखरा नौ नयाँ बजार।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंक पहल।
4: मम्मी गर्मी भयो के चिसो पिउन
5: पिउनलाई चिसो उठाउ हटे
6: हले गर्मीमा नयाँ ट्विस्ट
5: रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिक्स
6: चिसो हले।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा नौ न्यू रोड फोन 061-590-162-590-163।
2: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-9972।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदयघात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: ಬೇಕು ಗಲ್ನು
1: ವಾತ್ಸಲ್ಯ ಪೋಖರಾ ಕ್ಲಿನಿಕ್ ನ್ಯೂ ರೋಡ್ ಪೋಖರಾ ಫರ್ಟಿಲಿಟಿ ಹೋಪ್ ಲೈನ್ 01-597-0611
2: ओहो नासर बे कति छाब डिजाइन बे मारै गना किनानी खनि तोला
3: खनै दिबा नासर बे रूपाकोट ज्योति सुनचाजी दुकान महेन्द्र पुलारी तोला
2: ए नै छाबा मार दुकान पो मोना नै प्रेसलाई नि चारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुइ बिसानारी बेल्ले छाबा कोपिम ओछे
3: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
2: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतै र तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: राष्ट्र बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोड सम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
3: हामी छौ तपाईको साथ, बनाउनु तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
3: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2. शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा. श्री एफ ई

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
3: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: आधुनिक शिक्षण विधिको प्रयोग,
4: गायन नृत्य तथा संगीतका कक्षाहरू,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
4: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
3: गरीब तथा जिहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
4: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बीसी मार्ग।
3: फोन नम्बर 061570718, मोबाइल 98463 32836, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: सल्लाहकार
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कूलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
9: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061574513552976। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
11: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
12: उपचार हुने रोगहरू:
13: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
14: खुट्टाको रगतको नसा सम्बन्धी
13: भेरिकोस भेन्सको उपचार,
12: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
14: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
12: अपरेसन पश्चात दुखाइ कम हुने,
14: उपचार गरेपछि छिटो निको हुने,
12: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
14: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 162 590 163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
5: होइन, कसले भन्यो?
4: ल, गाउँभरि हल्ला चलिरहेछ त।
5: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
4: कागको पछि लाग्ने त?
5: एकचोटि त्यो दिन सम्झौँ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
4: कस्तो मन छुने कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
5: हो त, अहिले समयमै किस्ता तिरेपो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
4: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
6: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
7: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
6: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू:
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाइ तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
11: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हले।
12: गर्मीमा नयाँ फ्रेस
11: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हले।
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-35-96-98-12-35-444।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 9853555928. विजिट www.landmarknepal.com.
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9781600025330.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-5673-61 98461-5744 98460-1796
0: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
5: मम्मी गर्मी भयो के चिसो पिउना
6: पिउनालाई चिसो उठाउ हरे
7: हरे गर्मीमा नयाँ ट्रिक
6: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
7: चिसो हरे।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-5876-5538-34।
11: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
12: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
12: शिखर इन्स्योरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
0: भर्ना खुल्यो।
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
1: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
0: फोन 061-4349-00 मोबाइल 98-560-70-705।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856997277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
8: गर्मीमा नयाँ ट्रिक,
7: रिफ्रेशमेन्ट बाथ, न्युट्रिसन मिक्स,
8: चिसो हरे।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
4: थाहा छ
5: सल्लाहकार के रे के अचेल
4: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिकठाक

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला अपराहन्नको 5 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
3: मम्मी गर्मी भयो के चिसो पिउन
4: पिउनलाई चिसो उठाउ हटे
5: हले गर्मीमा नयाँ स्विच
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिस
5: चिसो हले
6: पोखरा ग्रामर स्कूल उज्जवल भविष्य को सही शुरुआत
7: पोखरा में अनुशासन मूल्य र गुणस्तरीय शिक्षा को नया गंतव्य पोखरा ग्रामर स्कूल वेबसाइट में अब संचालन में
6: फिस्टेल समूह द्वारा व्यवस्थापन
7: आधुनिक प्रविधि र अनुभवी शिक्षक
6: स्टीम र अनुसंधान में आधारित सिकाई
7: जापानी अनुशासन समय पालन र आत्मा जिम्मेवारी
6: कला संगीत योग माइंडफुलनेस र मार्शल आर्ट
7: नया शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
6: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकेडेमी को पुरानो परिसर सम्पर्क 97135 45357
7: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी।
8: हेलो
9: हजुर नमस्कार।
8: हेलो
9: नमस्कार काका सुन्नु भएन?
8: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू:
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856809277।
12: भर्ना खुल्यो
2: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
12: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस्ड आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
2: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
13: फोन 061434900, मोबाइल 9856070705।
14: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
15: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
14: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
15: शिखर इन्स्योरेन्सको सहकार्यमा
14: अस्पताल खर्च सहाराले गर्छ।
15: ई सेवा सबै सधैँ सँगै।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
11: विस्तृत जानकारीको लागि
2: 061-576-3161-9417-144 98460-1790
11: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
11: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
11: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
11: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन, कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ। एक्सेलेन्स इन टेक्निकल एजुकेशन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा, फोन 061-588-364-580-725।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: मम्मी गर्मी भयो के चिसो पिउ न पिउ न लाई चिसो उठाउ हर्ने गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हर्ने
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम सहरिसको।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
2: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ। फोन 01-591-3596-98-012-35-444।
0: पोखरा ग्रामर स्कूल, उज्जवल भविष्य को सही शुरुआत।
3: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षा को नया गंतव्य पोखरा ग्रामर स्कूल डेमसाइट मा अब संचालन मा।
0: फिस्टेल समूह द्वारा व्यवस्थापन,
3: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
0: स्टीम र अनुसन्धान मा आधारित सिकाई,
3: जापानी अनुशासन, समय पालन र आत्म जिम्मेवारी,
0: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट।
3: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला।
0: इसान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमी को पुरानो परिसर। सम्पर्क 97-135-45-357।
3: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन, जीवनको तयारी।
4: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
5: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
4: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
5: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
4: आधुनिक शिक्षण विधिको प्रयोग,
5: गायन नृत्य तथा संगीतका कक्षाहरू,
4: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
5: व्यावहारिक तथा प्रयोगत्मक शिक्षणमा जोड,
4: गरीब तथा जिम्मेदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
5: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बीसी मार्ग।
4: फोन नम्बर 01-5570-718, मोबाइल 98-463-32-836, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: 93.4
8: मम्मी, गर्मी भयो के चिसो पिउन?
9: पिउनलाई चिसो उठाउ हर्ले
8: हर्ले। गर्मीमा नयाँ ट्विस्ट,
9: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
8: चिसो हर्ले।
0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू:
3: हृदयघात,
0: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने।
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम भर्ना खुल्यो।
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि दायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
2: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
1: विस्तृत जानकारी लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ।
3: फोन 0164349000, मोबाइल 98560707005।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0165917828, मोबाइल 98560702729।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
7: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
8: बाप्रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ओहो नाचर, कति छाप डिजाइन बे मारेको न किन नि खनि तोला खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी टोला
14: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
13: हजुर किमे झोकोलाई नि छाब छाब छाब मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
14: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
13: समुदाय रवा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा दिलन चन्न यामो
14: तोय निल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
13: छतैरा त तान नि भिम्द
15: बाजेदेखि नाति

0: विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था,
1: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू,
0: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
1: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था,
0: पोखरा नगर क्षेत्र भरि यातायातको सुविधा भएको,
2: सम्पर्क पोखरा युनाइटेड एकेडेमी,
3: फोन 061-552-4191-578-877, मोबाइल नम्बर 98-560-20059।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर,
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
0: पोखरा ग्रामर स्कूल, उज्जवल भविष्यको सही शुरुआत,
6: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल, डेमसाइटमा अब सञ्चालनमा,
0: फिस्टेल समूहद्वारा व्यवस्थापन,
6: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
0: स्टेम र अनुसन्धानमा आधारित सिकाइ,
6: जापानी अनुशासन, समय पालन र आत्मा जिम्मेवारी,
0: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट,
6: नयाँ शैक्षिक सत्र 2083 लागि कक्षा 9 सम्म भर्ना खुल्ला,
0: स्थान पोखरा 17 ड्याम साइड, फिस्टेल एकाडेमीको पुरानो परिसर, सम्पर्क 97-135-45-357।
6: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन, जीवनको तयारी।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।

0: फेस्टिल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9008857710
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9852355928 विजिट www.landmarknepal.com

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढ़ाई हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
3: फोन 061-570-2 10-585-307।
2: Be the Galaxians, be the different. Dedicated to academic excellence since 1994.
4: Oho
5: la! La la la la morning ke ho?
4: Hero ta ragatai ragat bo. Chamo ta testo herna ni sakdina.
5: Terika. Kasto zebra cross bata bato kaatnu parne, ka beech bata ma bato kaateko.
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो,
4: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक।
6: यति बेला साँझको छ बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजरामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने। कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्न राष्ट्रपति सभापति लामिछानेको जोड। सरकार जनताको हितभन्दा बाहिर नजाने प्रस्तोक्ति। गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम शुरू। पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारितामा मल्टीमिडिया तथा एआई सम्बन्धी तालिम आयोजना। तरूण दलको तदर्थ समिति विधान अनुसार नियुक्त गर्न माग। विधिमिचीय समानान्तर समितिको चेतावनी। पोखराको बागुङ बस पार्कमा ग्याङ फाइट गर्ने 6 जना पक्राउ। झगडाको कारण लागू औषध भएको दावी। लेबनानमा इजरायलको हवाई आक्रमण 39 जनाको ज्यान गयो। युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत र काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक। नेपालले पहिलो खेल 8 जेठमा भारतसँग खेल्ने। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअगाडि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टी बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटा र 5 जना मन्त्रीले 1-1 वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूको लागि आयोजना गरिएको प्रशिक्षणको समापन समारोहमा आज उहाँले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउने भन्दा कानून बनाउने जिम्मेवारीमा लाग्न निर्देशन समेत दिनुभयो। सभापति लामिछानेले देशमा रहेका समस्या समाधानको लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रश्न पार्नुभयो। सरकारले सोचेर कदम चालिरहेको छ। आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन पर्ने अवस्था छैन, उहाँले भन्नुभएको छ। कतिपय कानून निर्माणलाई फास्ट ट्र्याकमा लिएर जान अध्यादेश ल्याइएको हो। नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकोले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैन। हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौं, उहाँले भन्नुभएको छ। सभापति लामिछानेले नेपाली जनताले परिवर्तनको लागि राष्ट्रपतिलाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौं भनेर नसोच्न सांसदहरूलाई आग्रह गर्नुभयो। उहाँले विगतमा अन्य राजनैतिक दलले अनवरत संघर्ष गरेर परिवर्तन ल्याएको उल्लेख गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकोले सोही अनुसार काम गर्नुपर्नेमा जोड़ दिनुभयो। विगतमा दलहरूले अनवरत संघर्ष गरेर एकतन्त्रीय शासन ढालेका हुन्। जीवन जोखिममा राखेर परिवर्तनको यात्रामा होमिएका पार्टीहरूसँग केही असहमति भए पनि हामीले उहाँहरू जस्तो धेरै संघर्ष गर्नु परेको छैन, उहाँले भन्नुभएको छ। हिजो व्यवस्था बदलियो तर अवस्था नबदलिएकाले जनताले हामीलाई पत्याएका हुन्। विभिन्न राजनैतिक दलमा आस्थावानहरूले आफ्नो दल छोडेर हामीलाई मत दिएका छन्, त्यसैले कसैको मानमर्दन गर्नु हुँदैन। सभापति लामिछानेले आम नागरिक समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिनुभयो। हामी जीवनी लेख्ने यात्रामा होइनौं, इतिहास लेख्न हिँडेका हौं। त्यसैले पार्टीमा योगदानको मूल्य माग्ने बेला भएको छैन, अब सबै मिलेर अवस्था बदल्ने क्रान्तिमा लागौं, उहाँले भन्नुभयो। सभापति लामिछानेले सबै सुकुम्बासी र भूमिहीनलाई सरकारले अधिकार दिने बताउनुभयो। हामीले चुनावमा गरेका वाचा अनुसार काम गर्छौं। सुकुम्बासी समस्यालाई उच्चस्तरीय आयोग बनाएर स्थायी समाधान गर्छौं। संविधानको मर्म अनुसार सबैको अधिकार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं, उहाँले भन्नुभयो। सभापति लामिछानेले संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीशको सिफारिश भएको बताउनुभयो। उहाँले सरकार बजेट बनाउन व्यस्त रहेको र त्यसलाई उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिनुभयो। उहाँले सँगै देश हाम्रो निर्वाचन क्षेत्र हो भन्ने ठानेर राज्यको सामर्थ्य बढ़ाउने गरी काम गरिने धारणा राख्नुभयो।
सभापति लामिछानेले सरकारले आम जनमानसमा सकारात्मक सन्देश दिने गरी काम गरिरहेको र सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने गरी खबरदारी सधैं अपेक्षित रहेको बताउनु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 2 स्थित बागलुङ बस पार्कमा ग्याङ फाइट गर्ने 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख 22 गते राति करिब 9:30 बजेको समयमा भएको उक्त झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले वैशाख 26 गते पोखराको बाँझोपाटन र बागलुङ बस पार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नम्बर 13 बाँझोपाटन बस्ने 27 वर्षीय सुजन आले मगर, सो स्थान बस्ने माडी गाउँपालिका वडा नम्बर 11 का 23 वर्षीय राजेश परियार र गोर्खा धार्से गाउँपालिका वडा नम्बर 6 घर भई बाँझोपाटन बस्ने 30 वर्षीय दिपेश भन्ने दिलेराम गुरूङ रहेका छन्। त्यसै गरी नुवाकोट स्थायी ठेगाना भई हाल पोखरा 2 बागलुङ बस पार्क बस्ने 18 वर्षीय सुजन तामाङ र 25 वर्षीय राजकुमार तामाङ तथा पोखरा 2 बागलुङ बस पार्क बस्ने 20 वर्षीय लिजापुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबीच लागू औषध कारोबारको विषयलाई लिएर विवाद हुँदा झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक हरिबहादुर बस्नेतले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा खोजतलाश गर्दा उनीहरू पक्राउ परेको र झगडाको मुख्य कारण लागू औषध कारोबार देखिएको बताउनुभयो। उहाँले सार्वजनिक स्थानमा अशान्ति मचाउने र गैरकानूनी गतिविधिमा

0: प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तथ्याङ्क पत्रकारिता डेटा ड्रिभनको अन्तिम चरणको तालिम आजदेखि पोखरामा शुरू भएको छ। पहिलो हप्ता भौतिक तालिम, त्यसपछि छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल आठ हप्तासम्म तालिम सञ्चालन हुनेछ, जसमध्ये अन्तिम चरणको भौतिक तालिम आजदेखि शुरू भएको हो। तालिमको उद्घाटन सत्रमा बोल्दै प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारितै आवश्यकताको आधारमा तालिम राखिएको बताउनुभयो। पत्रकारको दक्षता वृद्धिको लागि अनेकन अडचन झेलेरै भए तापनि यो प्रकृतिको तालिम आयोजना गरिएको उहाँको भनाइ छ। उहाँले तालिम पश्चात पत्रकारले अरूलाई पनि सिकाउन सक्ने गरी दक्ष बन्नेमा विश्वास व्यक्त गर्नुभयो। अरूलाई पनि सिकाउन सक्ने क्षमता बनाउनुहोला, प्राविधिक तालिमका लागि उमेरले छेक्दैन, समय परिपालना गर्नुहोला उहाँले भन्नुभएको छ। तालिममा सहभागी युवराज श्रेष्ठले रजिस्ट्रारको कार्यालयले आवश्यकता अनुसार उत्कृष्ट तालिम आयोजना गरेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकृतिको तालिम सञ्चालन गर्न आग्रह गर्नुभयो। तालिमका स्रोत व्यक्ति चेतना कुँवरले सबै सहभागीमा सिक्ने इच्छा र उत्कृष्ट रहेको बताउनुभयो। अर्का स्रोत व्यक्ति उमेश श्रेष्ठले दोस्रो चरणको भौतिक कोर्सबाट तालिममा सहभागीको अझै दक्षता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आजदेखि पत्रकारितामा मल्टीमिडिया तथा एआई सम्बन्धी तालिम शुरू भएको छ। वैशाख 29 गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि उहाँले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गर्नुभयो। उहाँले कलमको शक्तिलाई समाजलाई सही दिशा दिने र सरकारका कमी कमजोरीलाई औल्याएर सुधारको बाटो देखाउने बताउनुभयो। उहाँले भन्नुभयो कलमले जहिले पनि समाजलाई रूपान्तरण गर्ने काम गर्छ, पत्रकारिताले सरकार समाज र विभिन्न संघ संस्थाका कमजोरी र राम्रा पक्षलाई केलाएर समाजलाई सही मार्गमा डोर्याउने काम गर्छ। पत्रकारिता क्षेत्र निकै नै महत्वपूर्ण रहेको र यसले सरकारलाई सधैं झकझक्याउने र समाजलाई व्यवस्थित बनाउन भूमिका खेल्ने उहाँको भनाइ थियो। वर्तमान समयमा प्रविधिको विकास र एआई आर्टिफिसियल इन्टेलिजेन्सको युग शुरू भइसकेको सन्दर्भमा पत्रकारितालाई अझ सशक्त बनाउनु पर्नेमा उहाँको जोड़ थियो। यो तालिमले पत्रकारलाई नयाँ प्रविधि, मल्टीमिडियाको प्रयोग र बदलिँदो समयको लय समात्न ठूलो सहयोग पुर्याउने उहाँको विश्वास थियो। तालिमको सैद्धान्तिक र व्यावहारिक पक्षबारे चर्चा गर्दै उहाँले भन्नुभयो कुनै पनि तालिमले ज्ञान, दृष्टिकोण र सिप गरी तीनवटा कुरा प्रदान गर्छ। यो तालिमले पत्रकारिताको ज्ञानका साथै यस क्षेत्रमा हुनुपर्ने सही दृष्टिकोण र समाचारलाई प्रभावकारी बनाउने सिप विकास गर्नेछ। उहाँले कहिलेकाहीँ केही संचार माध्यमका कारण समग्र पत्रकारिता क्षेत्रको बदनाम हुने गरेको प्रति सचेत गराउँदै तालिमले पत्रकारहरूको कार्यशैली र सोचमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रविधिको ठूलो प्रभाव परेको र मोबाइल जर्नालिजमको महत्व बढ़दै गएको बताउनुभयो। पहिले हुलाकबाट पठाउनुपर्ने बाध्यता रहेकोमा अहिले प्रविधिको विकासले पत्रकारितालाई सहज र छिटो बनाएको उहाँले उल्लेख गर्नुभयो। पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले समय आन्दोलनका अभियान समेत शुरू गरेको उहाँले बताउनुभयो। तालिममा सहभागीहरूले प्रशिक्षकबाट धेरै प्रयोगत्मक ज्ञान हासिल गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो। तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिइने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले जानकारी दिनुभएको छ। महासंघ कास्कीका सचिव भूपाल गुरूङले सञ्चालन गरेको उद्घाटन समारोहमा उपाध्यक्ष माधव रेग्मीले स्वागत गर्नुभएको थियो। पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टीमिडिया पत्रकारिता सञ्जाल निमजिन रहेको छ। तालिममा विभिन्न संचार माध्यममा कार्यरत 75 जना पत्रकारको सहभागिता रहेको छ। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलमा विधान अनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख 21 गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यतालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरूण दलमा नयाँ नेतृत्व चयनको रसाकसी शुरू भएको हो। तत्कालीन केन्द्रीय अध्यक्ष विद्वान गुरूङले राजीनामा दिएपछि स्वत विघटन भएको तरूण दलसहितका भातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ। सोही निर्णय अनुसार महिला संघमा तदर्थ समिति बनिसकेको भए तापनि तरूण दलमा भने विधानको पालनालाई लिएर विवाद देखिएको छ। विधान विपरीत नेतृत्व चयनको गृह कार्य भइरहेको भन्दै तरूण दलका नेता तथा कार्यकर्ताहरूले यस्तो स्थिति आएमा समानान्तर समिति गठन गर्ने चेतावनी समेत दिएका छन्। नेपाली कांग्रेसका तत्कालीन महामन्त्री तथा वर्तमान सभापति गगन थापा नेतृत्वको कार्य समितिबाट पारित नेपाल तरूण दलको विधान 7 संशोधनको दफा 43 उपदफा 2 ले अध्यक्ष पदको लागि स्पष्ट योग्यता तोकेको छ। विधान अनुसार अध्यक्ष बन्नको लागि केन्द्रीय कार्य समितिमा कम्तीमा एक कार्यकाल सदस्य भएको वा प्रदेश तथा जिल्ला अध्यक्षको रूपमा एक कार्यकाल नेतृत्व गरेको अनुभव हुनुपर्नेछ। साथै संगठनको पूर्ण सदस्य भएको कम्तीमा 10 वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ। यसैबीच पार्टी नेतृत्वले विशेष आवश्यकताको नाममा विधानभन्दा बाहिर गएर नियुक्ति गर्न खोजेको भन्दै युवा नेताहरूले प्रश्न उठाएका छन्। हिजो नेतृत्वमा पुग्नका लागि विधानको दफा 17 उपदफा 2-5 वैधानिकताको आधार मान्नेहरू नै आज भातृ संगठनमा विधान मिच्न खोज्नु नैतिक रूपमा गलत भएको उनीहरूको तर्क छ। यदि संघर्ष योगदान र विधानभन्दा माथि पहुँच र व्यक्तिगत रोजाई आदि हुन्छ भने युवाको भरोसा कसरी बन्छ भन्दै कार्यकर्ताहरूले आक्रोश व्यक्त गरेका छन्। यता तरूण दलको तदर्थ समिति गठनको विषयमा नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले भने पार्टीले विशेष परिस्थितिमा आवश्यक निर्णय लिन सक्ने बताउनु भएको छ। पौडेलले भन्नुभयो पार्टीले भातृ संगठनलाई विधान दिने हो, विशेष आवश्यकतालाई ध्यानमा राखेर पार्टीले निर्णय गर्न सक्छ। विधानमा तोकिए जति नै सदस्य वा पदाधिकारी हुनुपर्छ भन्ने छैन, 11-13 सदस्यीय प्लेन कमिटी पनि बनाउन सकिन्छ। महामन्त्री पौडेलले अहिले सबै भातृ संगठनहरूको तदर्थ समिति बनाउने विषयमा छलफल भइरहेको बताउनु भएको छ। तरूण दल जस्तो प्रभावशाली युवा संगठनमा विधि मिचिए त्यसको असर पार्टीप्रतिको विश्वास र समग्र युवा पुस्ताको मनोबलमा पर्न सक्ने कतिपयको भनाइ छ। तरूण दलका एक नेताले अध्यक्षमा मनिष कोइरालालाई बनाउने सुनिए पनि विधान मान्य हो भने उहाँ योग्य नै नभएको जिकिर पनि गर्नुभयो। कोइराला हालसम्म केन्द्रीय सदस्य समेत नभएको व्यक्ति भएको उहाँको भनाइ थियो। बेगना सिंचाई प्रणाली अन्तर्गत बेगना सिंचाई जल उपभोक्ता समिति दुई नम्बर शाखा अन्तर्गत आज बाँधाको रहमा स्थानीय उपभोक्ताहरूले सामूहिक पूजा गरेका छन्। शाखा अन्तर्गत बेङ्गास नहरबाट सिंचाई सेवा लिइरहेका उपभोक्ताले विगत 100 वर्षभन्दा अघिदेखि हरेक वर्ष बौद्ध पूर्णिमा या महत्वपूर्ण तिथिविधि पारेर त्यहाँ स्थित भङ्गेरकाली नाग सेतीनाग र वनस्कन्धिनको पूजा आजा गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको समितिका अध्यक्ष शिवबहादुर थापाले जानकारी दिनुभएको छ। नहरमा कुनै समस्या नआओस्, राम्रोसँग सिंचाई होस्, खेतीबाली राम्रो होस् भन्ने कामनासहित स्थानीय उपभोक्ताले प्रत्येक वर्ष सामूहिक पूजा आजा गर्दै आएका छन्। बेङ्गना सिंचाई प्रणाली अन्तर्गत विभिन्न 5 शाखा रहेको मूल समितिका अध्यक्ष राजु खत्रीले जानकारी दिनुभएको छ। यस वर्ष संघीय बजेट अन्तर्गतको करिब 55-60 लाख रूपियाँ लागतमा यहाँको 5 शाखामा आवश्यकता अनुसार मर्मत सम्भारको कामहरू अघि बढ़ेको उहाँले बताउनु भएको छ। प्राचीनकालदेखि त्यहाँ गरिँदै आएको सामूहिक पूजाको विशिष्ट महत्व रहेको समाजसेवी एवं ज्येष्ठ सदस्य कृष्णप्रसाद अधिकारीले बताउनु भएको छ। प्राचीन संस्कार तथा संस्कृतिको जगेर्नासँगै नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक रहेको दुई नम्बर शाखाका निवर्तमान अध्यक्ष विष्णुबहादुर बस्नेतले बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटीजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 शनिबार बिहान 9 दिउँसो 3
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-263-553-834।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड
6: पोखरा।
8: फोन 061-590-162 590-163।
9: घुट्टु घुट्टु पियो या सेब मरमायो,
10: अब गारंटी है लाइकी चीज को हर्डी।
11: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
13: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
14: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमेस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बदलिन्दो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सातौं राष्ट्रिय अधिवेशनमा उहाँले यस्तो बताउनु भएको हो। संवैधानिक व्यवस्थाको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश कानून संघीय कानूनसँग बाजिएको अवस्थामा संघीय कानून नै मान्य हुने स्पष्ट पार्नुभयो। यस क्षेत्रको समस्या समाधानको लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि कानून निर्माण र लबिङमा सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ। गत वर्ष राइट सेयरिङ सेवालाई कानूनी मान्यता दिँदा भएको विरोधका सन्दर्भमा मुख्यमन्त्री पाण्डेले व्यवसायीलाई प्रविधिको महत्व बुझाउन आवश्यक रहेको बताउनुभयो। यातायात व्यवसायीहरूले राज्यलाई तिर्दै आएको कर, रूट परमिट, दस्तुर र नवीकरण शुल्कको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले दर्ता भएर सञ्चालनमा रहेका सवारी साधन र राइड सेयरिङमा रहेका सवारी बीचको कानूनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गरिने बताउनुभयो। राज्यलाई विधिवत रूपमा कर बुझाउने व्यवसायहरूको हितलाई ध्यानमा राख्दै नयाँ प्रविधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रदेश सरकार अगाडि बढ़ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। पोखरासाद मासवारीस्थित मदरल्याण्ड माविले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय गणित हाजिर जवाब प्रतियोगितामा मदरल्याण्डकै टीम उत्कृष्ट बनेको छ। विभिन्न विद्यालयका 47 टीमले प्रतिस्पर्धाको लागि सहभागिता जनाएकोमा मदरल्याण्डका सार्थक अधिकारी संकल्प पौडेल र सूरज पौडेलको टीम प्रथम भएको हो। म्याथ काउन्सिलले एक महिना अघि आयोजना गरेको गणित हाजिर जवाब प्रतियोगितामा मदरल्याण्डकै यही टीम राष्ट्रिय स्तरमै च्याम्पियन बनेको थियो। काउन्सिलले एक महिना अघि सातै प्रदेशमा प्रतियोगिता आयोजना गरेर अन्तिम प्रतिस्पर्धा काठमाडौँमा गरेको थियो। मदरल्याण्डले आयोजना गरेको प्रदेश स्तरीय प्रतिस्पर्धामा न्यू मोडल बोर्डिङ स्कूलका अनिश पोखरेल र प्रियांशु अधिकारीको टीम द्वितीय भएको छ। त्यस्तै भास्कर माविका उत्सव शर्मा र अर्पण कटेलको जोडी तृतीय भएको छ भने शान्तरव पुरस्कार पाउनेमा ग्लोबल कलेजिएटको आर्य हमाल र प्रणव भट्टराईको टीम बनेको छ। पोखराको पालिखेचुक स्थित प्रतिभा माविले गण्डकी प्रदेश स्तरीय विज्ञानी हाजिर जवाब प्रतियोगिता आयोजना गरेको छ। माध्यमिक शिक्षा परीक्षा एसी दिएर बसेका विद्यार्थीको लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो। आइतबार आयोजित कार्यक्रममा पोखरा र कास्की आसपासका गरेर 29 विद्यालयका टीमले सहभागिता जनाएका छन्। प्रतिस्पर्धामा अक्सिजन टीम प्रथम भएर 30,000 रूपियाँ नगद पुरस्कार पाएको छ। त्यस्तै दोस्रो भएको नाइट्रोजन टीमले 20,000 पाए भने तेस्रो भएर 10,000 रूपियाँ नियन टीम ले पाएको छ भने चौथो भएको हेलियम टीमले 5,000 तथा पाँचौं भएको आर्गन र छैटौं भएको हाइड्रोजन टीमले 2,000 रूपियाँको दरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 ज्यान गएको र 15 घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइते हुनेहरू बालबालिका पनि रहेको बीबीसीले जनाएको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्साकियममा हिजबुल्लाहका लड़ाकूलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको छ। आक्रमणमा नागरिक हताहतीबारे समीक्षा भइरहेको इजरायली पक्षको भनाइ छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 सैनिक घाइते भएका छन् जसमध्ये 1 अवस्था गम्भीर छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ। तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ। तत्कालीन सोभियत संघले नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलोपटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रिय विदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 युद्धविरामको धेरै पटक उल्लंघन भएको आरोप एकअर्कामाथि लगाएका छन्। काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक गरिएको छ। 8 टोलीको सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कपडहलमा आगामी 8-15 जेठसम्म हुनेछ। नेपाल भलिबल संघले आइतबार सोही प्रतियोगिताको विजेताले हात पार्ने ट्रफी सार्वजनिक गरेको हो। यसपटकको प्रतियोगितामा उज्बेकिस्तान, कजाकिस्तान, ताजकिस्तान, कजाकिस्तान, भारत, मालदिव, श्रीलंका र नेपालले सहभागिता जनाउँदैछन्। अघिल्लो संस्करण नेपालमा आयोजना हुने तय भए पनि 8-9 सेप्टेम्बरमा भएको जेन्जी आन्दोलनको कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो जसमा नेपालले सहभागिता जनाएन। एक वर्षको ग्यापपछि नेपाल प्रतियोगितामा फर्किन लागेको हो। नेपाल समूह एमा छ। यो समूहमा नेपालसहित कजाकिस्तान, भारत र मालदिव छन्। यस्तै अर्को समूहमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश छन्। नेपालले पहिलो खेल 8 जेठमा भारतसँग खेल्नेछ। त्यही दिन कजाकिस्तान र मालदिव्स तथा इरान र बंगलादेश पनि भिड्नेछन्।
दुवै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल 15 जेठमा हुनेछ। प्रतियोगिताको बजेट 2,50,00,000 अनुमानित रहेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। त्यसमा नेपाल सरकारको 1 करोड़ र काठमाडौँ महानगरपालिकाले 30,00,000 रूपियाँ सहयोग गर्नेछ। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने। कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको जोड़। सरकार जनताको हितभन्दा बाहिर नजाने प्रस्तोक्ति। गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा जीवन पत्रकारिता तालिम शुरू। पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम आयोजना। तरूण दलको तदर्थ समिति विधान अनुसार नियुक्त गर्न माग। विधिमिचे समानन्तर समितिको चेतावनी। पोखराको बागलुङ बस पार्कमा ग्याङ फाइट गर्ने 6 जना पक्राउ। झगडाको कारण लागू औषध भएको दावी। लेबनानमा इजरायलको हवाई आक्रमण 39 जनाको ज्यान गयो। युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत। र काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक। नेपालले पहिलो खेल 8 जेठमा भारतसँग खेल्ने। अवस्थ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।

0: पॉइंटसँग सधैँ रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
9: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
10: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
9: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
10: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछ्रे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
9: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
10: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
9: सम्पर्क मोबाइल 9856019218, 9028857710।
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
11: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
11: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
11: न्युरो सर्जरी सेवा,
12: बाल रोग,
11: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
11: प्रसूति तथा स्त्री रोग,
12: छाला यौन तथा कुष्ठ रोग,
11: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
11: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्स रे,
11: सिटी स्क्यान सेवा,
12: भिडियो एक्स रे, इको कार्डियोग्राफी,
11: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
11: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
11: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की,
11: फोन नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्छन् त डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
5: ओहो घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
6: थाहा छ
7: सल्लाहकार
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
8: भर्ना खुल्यो
9: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो हाम्रा विशेषताहरू
8: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको
9: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
8: फोन 061-434-9000 मोबाइल 98-560-70-705
10: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
11: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
12: हो र
11: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज

0: कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
5: सर्टिफिकेट इन डेन्टल साइन्स,
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
5: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
5: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
4: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
6: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
7: न्यू ग्यालेक्सी मावी नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावी नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
8: फोन 061-570-210-585-307।
7: Be the Galaxy Ends, be the different. Dedicated to academic excellence since 1994.
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-0279-29।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
5: विस्तृत जानकारीको लागि
4: 061-576-3161-97461-44, 98460-61796।
5: संस्थापक प्राचार्य GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: भर्ना खुल्यो।
3: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
3: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वाह्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
6: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
2: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा हात रोग, पेट छाती तथा मुटु रोग,
2: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मन रोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
2: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-979।
3: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
4: के ल्याएर अफर?
3: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक Wi-Fi 6 र एक्सेस पोइन्टको सुविधा।
4: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
3: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
4: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
3: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
7: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98-560-48-082, 98-461-48-082।

0: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
1: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
0: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
1: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
2: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
3: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
2: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
1: फोन 061-578-788, 98-461-17-230।
4: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
0: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
11: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
12: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
11: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
12: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
12: सम्पूर्ण ओपिडी सेवा,
11: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
12: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
11: रेटिना सम्बन्धी जाँच एवं उपचार,
12: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
11: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
12: आँखा छर्केको सिधा पार्ने सर्जरी,
11: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
12: लेजर सर्जरी सम्बन्धी सेवा,
11: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
12: बच्चादेखि वृद्धमा आँखाबाट बाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
11: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
12: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
11: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
12: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
13: साथै यही श्रावण 1 नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 0615902175929।
12: स्वस्थ आँखा स्वच्छ दृष्टि।
10: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
14: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
15: होइन, कसले भन्यो?
14: गाउँभरि हल्ला चलिरहेछ त।
15: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
14: कस्तो मन छ नि कुरा गर्यो बुढा। खोला तरेपछि लौड बिर्सन त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
15: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
14: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
16: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
17: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
16: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
18: यति बेला साँझको 7 बजेको छ।
19: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
20: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। थप 11 समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 11 सहकारीका 110 ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो। समितिले कृषि विकास बहुद्देशीय सहकारी संस्था, गोर्खा सेभिङ एण्ड क्रेडिट, लुनिभा बहुद्देशीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, पेसिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट सोसाइटल बचत तथा ऋण सहकारी र पशुपति सेभिङ एण्ड क्रेडिटका ठूला ऋणीको नाम सार्वजनिक गरेको छ। त्यस्तै शिवशिखर बहुद्देशीय सहकारी संस्था, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र लालीगुराँस बहुद्देशीय सहकारीका पनि ठूला ऋणीको नाम सार्वजनिक गरिएको छ। ऋणीहरूको नाम सार्वजनिक गर्दै समितिले ठूला ऋणीलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न ताकेता गरेको छ। सम्पर्कमा नआए कानून अनुसार असुली गरिने समितिले चेतावनी दिएको छ। सरकारले विदेश स्थित 15 अवैतनिक दूत पदमुक्त गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेश स्थित 15 अन्डररी कन्सुलर जनरल र कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने भारतीय नागरिक सहित 4 पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेका 24 मो अल्ताफ खाँ, सल्यानका 19 केशव सुनार, भारतका 29 संजय कुमार र भारतकै 52 नगेन्द्र शाह रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार अल्ताफ खाँले बुल्गेरिया पठाउने भन्दै 51 लाख रूपियाँ, केशव सुनारले क्यानाडा पठाउने भन्दै 1,50,000 रूपियाँ, संजय कुमार र नगेन्द्र शाहले बेलायत पठाउने भन्दै 22 लाख रूपियाँ ठगी गरी सम्पर्क विहीन भएका थिए। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ। धनगढ़ी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन्। पत्रकार सम्मेलन गर्दै मेयर हमालले 5 प्राप्त हुने पारिश्रमिकमा 5 लाख रूपियाँ थप गरेर 44 लाख रूपियाँ विपन्न तथा जेहेन्दार विद्यार्थीको पढ़ाईमा खर्च गर्ने बताएका हुन्। हमालले 5 आर्थिक वर्षमा 38,42,873 रूपियाँ सेवा सुविधा बापत प्राप्त गरेको र बाँकी रकम आफ्नो व्यक्तिगत थप गरेर 44 लाख ल्याउने बताएका छन्। अबदेखि कम्पनी दर्ताको काम एक दिनमै सकिने भएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले सेवाग्राहीको सहजताका लागि कम्पनी दर्ताको काम एक दिनमै सकिने व्यवस्था मिलाइएको जनाएको हो। कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार अहिले कम्पनीको नाम दर्ता अनलाइन अनुरोध प्राप्त भएको, एक कार्यदिनभित्र नयाँ कम्पनी दर्ता तोकिएको ढाँचामा निवेदन प्राप्त भएको, एक कार्यदिनभित्र हुने व्यवस्था मिलाइएको छ। त्यस्तै दर्ता पश्चातका कार्यहरू सामान्यतया 1-3 कार्यदिनभित्र सकिने र कम्पनी खारेज गर्नु पर्ने 5 कार्यदिनभित्र काम सम्पन्न हुने कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ। यसो त यसअघि कम्पनी दर्ता गर्न कम्तीमा पनि 7 दिन लाग्ने गर्दथ्यो, तर कम्पनी खारेजीका लागि कुनै समयसीमा तोकिएको थिएन। कम्पनी खारेज गर्न झनै ठूलो झन्झट र निकै लामो समय लाग्ने सेवाग्राहीहरूले गुनासो गर्दै आएका थिए। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका 30 सहकारी संस्था मध्ये करिब 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी 8,000 इजाजत भेरिफाई विवरण रुजू गर्ने तथा अपुग भएका कागजात अध्ययन गर्ने क्रममा रहेको जनाएको छ। नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले कार्की सहित 14 विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 3,62 करोड़ भन्दा बढ़ी बिगो दावी सहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ। ठेकेदार कम्पनीलाई कर छूट दिएर राज्यलाई नोक्सानी गराएको आरोपमा कार्की लगायत तत्कालीन नेपाल सरकारका सचिव सहितलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सिंहदरबार भित्रै म्याद गुज्रिएको दही बेच्ने हाम्रो खाजा घरलाई कारवाही गरिएको छ। आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएको दही बेचेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाम्रो खाजा घरलाई कारवाही गरेको हो। कारवाही स्वरूप काठमाडौँ महानगरपालिका 11 स्थित हाम्रो खाजा घरलाई तत्कालै 2,05,000 रूपियाँ जरिवाना तिराइएको अनुगमनमा सहभागी विभागका एक अधिकारीले बताएका छन्। सगरमाथा लुम्बिनी इन्सुरेन्स र लर्ड बुद्ध रि इन्सुरेन्स ब्रोकिङ कम्पनी कार्यवाहीमा परेका छन्। बीमा निर्देशिकामा गरिएका व्यवस्था पालना नगरेको भन्दै बीमा प्राधिकरणले दुई कम्पनीलाई कार्यवाही गरेको हो। कार्यवाहीमा परेको सगरमाथा लुम्बिनी इन्सुरेन्सलाई सम्पत्ति बीमा निर्देशन 2080 दफा 25(2) व्यवस्था पालना नगरेको भन्दै कार्यवाही गरिएको प्राधिकरणले जनाएको छ। उक्त व्यवस्था अनुसार बीमा कम्पनीले जारी गर्ने बीमा लेखको बीमा शुल्कमा कुनै प्रकारको छुट, रियायत, कटौती वा सहुलियत दिन नपाइने उल्लेख छ, तर कम्पनीले उक्त व्यवस्थाको पालना नगरेको पाइएपछि प्राधिकरणले कारवाही गरेको हो। सरकारले स्वास्थ्य क्षेत्रमा 977 स्थायी दरबन्दी थप गर्ने तयारी गरेको छ। दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट समेत स्वीकृत भइसकेको छ। स्वास्थ्य मन्त्रालयले स्थायी प्राविधिक र विशेषज्ञमा 977 दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो। सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार हाल स्वास्थ्य क्षेत्रमा अति आवश्यक दरबन्दी थप गर्न लागि हो। यसो त यसअघि थुप्रै पटक स्वास्थ्य मन्त्रालयले दरबन्दी थप गर्न प्रस्ताव गर्दै आएको थियो, तर सरकार स्वीकृति नदिँदा दरबन्दी थप हुन सकेको थिएन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधा अन्तर्गत आफूले प्रयोग गरिरहेको गाड़ी फिर्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको निर्देशनमा गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाड़ी फिर्ता गर्न पत्र नै पठाएपछि ओलीले गाड़ी फिर्ता गरेका हुन्। गृह मन्त्रालयका एक अधिकारीका अनुसार ओलीले प्रयोग गर्दै आएको 12/13/64/37 नम्बरको निजी नम्बर प्लेटको गाड़ी सरकारलाई फिर्ता गरेका छन्। ओलीसँगै गृहले पूर्व विशिष्ट पदाधिकारीलाई पनि दोहोरो सुविधामा प्रयोग गरेको गाड़ी फिर्ता गर्न निर्देशन दिएको छ। सरकारले 12 कर्मचारी ट्रेड युनियन खारेज गरेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले 12 कर्मचारी ट्रेड युनियन खारेज गरेको हो। विभागले एक सूचना जारी गर्दै 8 निजामती कर्मचारीका र 4 स्वास्थ्य कर्मीका ट्रेड युनियनहरू खारेज गरेको जनाएको छ। खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्य कर्मी संघ, मधेसी स्वास्थ्य कर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संघ र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन रहेका छन्। त्यस्तै स्वास्थ्यकर्मी ट्रेड युनियनतर्फ नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन खारेज भएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उनकी पत्नी डाक्टर आरजू राणा देउबा विरूद्ध रेड नोटिस जारी गर्ने तयारी गरिएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउबा र पूर्व परराष्ट्र मन्त्री समेत रहेकी आरजू विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्ने तयारी गरेको हो। त्यसका लागि इन्टरपोलले नेशनल सेन्ट्रल ब्यूरो एनसीबीसँग थप कागजातको विवरण माग गरेको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार देउबा दम्पत्ति विरूद्ध कागजात नपुगेकी कारण इन्टरपोलले रेड नोटिस जारी गरेको छैन, तर रेड नोटिस जारी गर्ने प्रक्रियामा रहेको बताइएको छ। माग गरिएका कागजात पाउने बित्तिकै इन्टरपोलले देउबा दम्पत्ति विरूद्ध रेड नोटिस जारी गर्ने स्रोतले बताएको छ। सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा शुरू गरेको छ। अर्थ मन्त्रालय मार्फतको भन्सार विभागले स्थल मार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। उक्त प्रणालीको एक कार्यक्रम बीच अर्थमन्त्री डाक्टर सोरिङ वाग्लीले शुभारम्भ गरेका छन्। नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारी साधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न यसअघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था गरिएको थियो। साथै नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो, तर नयाँ अनलाइन प्रणाली शुरू भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारी साधनको इजाजत पत्र घरैबाट अनलाइन मार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्ने भएका छन्। सन् 2026 अप्रेलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षा भन्दा कम देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त महिनामा 1,07,934 पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा निकै कम हो। तथ्याङ्क हेर्दा सन् 2025 अप्रेलमा 1,16,490 पर्यटक नेपाल आएका थिए भने महामारी अघि सन् 2019 अप्रेलमा 1,09,399 पर्यटक आगमन भएको थियो। यसले पुनरुत्थानको क्रममा रहेको पर्यटन क्षेत्र अझै पूर्ण रूपमा स्थिर हुन नसकेको संकेत गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका ठूला ऋणीबाट कर्जा असुल गरी साना बचतकर्ताले रकम फिर्ता गर्ने तयारी गरेको छ। समितिले पत्रकार सम्मेलन गर्दै जेठको पहिलो साताबाट बचत फिर्ता गर्ने तयारी गरेको जानकारी दिएको हो। समितिका अनुसार देशभरका समस्याग्रस्त सहकारी संस्थाका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ फिर्ता गर्न बाँकी रहेको छ। समितिले बचत फिर्ता र कर्जा असुली दुवै कार्यलाई एकसाथ अगाडि बढाएको अध्यक्ष दिल्लीराज आचार्यले जानकारी दिएका छन्। आचार्यका अनुसार सबै बचतकर्ताले समानुपातिक रूपमा रकम फिर्ता पाउनेछन्। बचतकर्ताहरूको पहिलो चरणमा बचतको कम्तीमा 50% बचत फिर्ता गर्ने गरी समितिले कर्जा असुलीको काम गरिरहेको उनको भनाइ छ। सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। केही नेपाल इनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत सरकारले भूमि आयोग खारेज गरेको हो। अध्यादेशबाट भूमि सम्बन्धी ऐनको दफा 52(क)(3) र 52(ख)(6) खारेज गरिएको छ। अध्यादेशबाट आयोगको सट्टा कार्यदल वा समिति गठन गर्न सकिने प्रावधान अघि सारिएको छ। सरकारले अध्यादेशबाट भूमि आयोग खारेज गरेसँगै 70 जिल्लामा रहेका आयोगका नेतृत्वहरूको पद पनि स्वतः खारेज भएको छ। भूमि आयोग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले 81 सालमा गठन गरेको थियो, तर सुशीला कार्के नेतृत्वको अन्तरिम सरकारले उक्त आयोग खारेज गरेको थियो। यद्यपि सर्वोच्चको परमादेशपछि आयोग खारेज गर्ने सरकारी निर्णय कार्यान्वयनमा रोक लगाइएको थियो। त्यसपछि सरकारले सर्वोच्चको आदेश पुनरावलोकन गर्न माग गर्दै रिट दायर गरेको थियो। हाल भने सरकारले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दै अध्यादेश मार्फत आयोग नै खारेज गरेको छ। स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्। नेपाल सरकारको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको बेइमानीपूर्वक हिनामिना गर्न खोजेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले जोशीलाई पक्राउ गरेको हो। जोशीलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाडौँ 2 खुर्सानी टारबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। हाल स्मार्ट टेलिकम बन्द छ भने टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको छ। नियमानुसार अनुमति पत्र लाइसेन्स नवीकरण नगरेपछि दूरसञ्चार ऐन 2053 अनुसार स्मार्ट टेलिकमको लाइसेन्स 2080 वैशाख 3 गते रद्द भएको थियो। तर सरकारको स्वामित्वमा आइसकेको टेलिकमको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक लुटाउने उद्देश्यका साथ काम गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ। नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले साउनको दोस्रो हप्तादेखि सुरुङ मार्ग सञ्चालन गर्न निर्देशन दिएका हुन्। उनले निर्माण गरिसकेको अवस्थामा अब पनि सुरुङ मार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताएका छन्। यसअघि सुरुङ मार्ग 2082 माघ महिनामा सञ्चालन गर्ने भनिए पनि फेरि साउनको दोस्रो हप्ताका लागि समय सरेको प्रति असन्तुष्टि जनाएका छन्। त्यस्तै गजुरेलले नागढुङ्गा सुरुङ मार्ग सञ्चालनका लागि निजी क्षेत्र छनौट भइसकेको र कार्यविधि र दर रेट तय भइसकेको अवस्थामा अब भने सुरुङ मार्ग सञ्चालन गर्न ढिला गर्न नहुने बताएका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। भ्रष्टाचार मुद्दामा चीनले 2 पूर्व रक्षा मन्त्रीलाई मृत्युदण्डको सजाय सुनाएको छ। चीनले पूर्व रक्षा मन्त्री ली साङफो र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो। चीनका पूर्व रक्षा मन्त्री ली साङफोमाथि पदको दुरूपयोग गरेको, पार्टीको अनुशासन र कानून उल्लंघन गरेको तथा ठूलो मात्रामा घुस लिएको र दिएको आरोप छ। भ्रष्टाचार आरोप लागेपछि उनलाई गत वर्षको अक्टोबरमा अचानक पदबाट हटाइएको थियो। यता पूर्व रक्षा मन्त्री वेई फेङ्गेमाथि पनि घुस लिएको आरोप छ। उनलाई चीनको सैन्य अदालतले भ्रष्टाचार दोषी ठहर गरेको थियो। हाल भने चीनले दुवैजनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूको अनुसार दुवैजनालाई पहिलो 2 वर्ष जेलमा राखिनेछ। उक्त अवधिमा दुवैजनाले कुनै अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिने चीनले जनाएको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले सीए विद्यार्थी अंकित शाहसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौ। आजको संवादमा हामीले सीए इन्टरमिडिएटमा अल इण्डिया र्याङ्क ल्याउन सफल उनी अंकितका संघर्ष र सफलताका कुरा सुन्छौ। प्रस्तुत छ उनी अंकितसँग गरिएको खास कुराकानी।
1: अंकित जी, स्वागत छ यहाँलाई कार्यक्रममा।
2: हजुर, धन्यवाद।
1: सबभन्दा पहिला त तपाईलाई बधाई छ। अल इण्डिया र्याङ्कमा नाम निकाल्न सफल हुनुभएको छ, त्यसका लागि तपाईँलाई बधाई छ।
2: धन्यवाद।
1: अब शुरू गरौं, यो मैले शुरूमै पनि भनिसके, धेरैलाई चाहिँ सीए भन्ने बित्तिकै पढ्न साह्रै गाह्रो हुन्छ भन्छन्। धेरैले सम्भवतः जहाँसम्म लाग्छ सीए क्षेत्र वा सीए पढ्छु भनेर यो क्षेत्रमा आउने विद्यार्थीहरूले पनि शुरूमा चाहिँ गाह्रै हुन्छ भनेरै प्रवेश गर्छन्। तपाईँको यो सीए क्षेत्रमा आउँदा चाहिँ कसरी प्रवेश गर्नुभयो वा शुरूको चाहिँ कस्तो थियो?
2: हजुर, मेरो लागि चाहिँ के थियो भन्दाखेरि, जसरी पनि अब सबैले सिओ त सुरुमा गाह्रो नै भन्थ्यो होइन, तर जब मैले प्रवेश गरेँ सिएमा, मलाई के कस्तो लाग्यो भन्दाखेरि, सिए गाह्रो चाहिँ होइन, सिएले चाहिँ हाम्रो पेसेन्सलाई चाहिँ चेक गर्दो रहेछ कि हामी कतिको पेसेन्स छौँ, हामी कतिको कन्सिस्टेन्ट छौँ भन्ने कुरालाई चाहिँ चेक गर्दो रहेछ। यदि हामीले आफ्नो पुरै मेहनत गरेर सिएलाई पुरै आफ्नो टाइम दिएर गऱ्यौँ भने सिए चाहिँ सकिँदो रहेछ। गाह्रो चाहिँ छ, गाह्रो नभएको पनि होइन, तर असम्भव चाहिँ हुने रहेनछ।
1: जस्तो बजारमा भन्छन् नि, तपाईँका साथीभाइहरूले पनि भन्छन्, म सीए पढ्छु भन्दै गर्दाखेरि त्यस्तो गाह्रो पनि किन पढ्ने भन्छन् नि, तपाईँलाई पनि भन्यो होला नि सम्भवतः साथीभाइहरूले। अहिले चाहिँ तपाईँले पढिरहँदाखेरि र एक खालको यो अल इण्डिया ऱ्याङ्कमा नाम निकाल्न सफल भइरहँदाखेरि चाहिँ गाह्रो चाहिँ छैन भन्ने चाहिँ तपाईँलाई लाग्यो?
2: हजुर हजुर।
1: यो खासमा गर्नुपर्ने चाहिँ के रहेछ?
2: हजुर,
1: मान्छेको सोच नै रहेछ।
2: हजुर, मान्छेको सोच चाहिँ के भइसकेको छ भन्दाखेरि, यसमा पास हुँदैनन्, यस्ता हुन्छन्, त्यही भएर चाहिँ अब यिनीहरूलाई चाहिँ गाह्रो भन्दो रहेछन् कि। अब के हुन्छ भन्दाखेरि, अब आधीभन्दा बढी मान्छे त होइन, मेरो बुवाले भने, मेरो गार्जियनले भने, त्यस्ता मायास्पटले चाहिँ इक्जाम दिन जाँदो रहेछन्। त्यही भएर जति हाम्रो रिजल्ट चाहिँ आउँदो रहेछ, त्यसलाई चाहिँ डबल गरेर चाहिँ हामीले हेर्नु पर्दो रहेछ कि। 10% आयो भने चाहिँ अब त्यसमा त, किनभने जति इक्जाम दिन गएको छन् त्योबाट आधीले त होइन, जसरी नै फेल नै हुन्छ होला, पढाए होइन, त्यस्ता मानसिकताका बढी हुँदो रहेछन् कि। त्यही भएर चाहिँ रिजल्ट चाहिँ अलिकति कम आउँदो रहेछ। हामीले मेहनत गर्दै गयो भने चाहिँ जसरी पनि पास हुँदो रहेछ, ऱ्याङ्क आउँदो रहेछ भन्ने कुरा चाहिँ छ।
1: तपाईँको घर सर्लाही?
2: हजुर हजुर।
1: प्राय मधेसतिरबाट सीए पढ्न आउने विद्यार्थीको संख्या पनि अहिले त बढी नै छ, कुनै बेला एकदम नगन्ने मात्रामा थियो, अहिले के छ त्यहाँका साथीभाइहरू? तपाईँहरू पनि थुप्रै हुनुहुन्छ होला पढ्ने।
2: हजुर, यस्तो हुन्छ, हाम्रो समाजमा चाहिँ के छ भन्दाखेरि, सीए भन्ने कुरा चाहिँ अब यत्तिकै बुझ्न चाहिँ बुझ्दैनन्, परिवारहरूमा पनि बुझ्दैनन्, समाजले पनि के गरेर होलान्, कसो गरेर होलान्। अब हाम्रोतिर त के हुन्छ भन्दाखेरि, छोरो विदेश जान्छ, उसले पैसा कमाएर पठाउँछ भन्ने कुरालाई चाहिँ बढी प्राथमिकता दिन्छ।
1: कि त डाक्टर बनिदियो हुन्थ्यो, एउटा फार्मेसी वा हस्पिटल खोलेर बस्न सक्थ्यो, इन्जिनियर बनिदियो भए अब केही गर्थ्यो होला, पाइलट बनेको भए प्लेन उडाउँथ्यो होला भन्ने मात्रै छ।
2: हजुर, यिनीहरू हाम्रोतिर चाहिँ सीए भन्ने चाहिँ के रहेछ भन्न चाहिँ खासै बुझ्दो रहेनछन्। उनीहरूले त हाम्रो छोरा डक्टरै भए राम्रो गर्छन्,
1: इन्जिनियरै
2: भए राम्रो गर्छन् भन्ने कुराहरूमा चाहिँ बढी ध्यान दिँदो रहेछन्। तर अब मेरो परिवारमा चाहिँ के थियो भन्दाखेरि, मलाई चाहिँ डक्टर बन्नु छैन, म सिए नै बन्छु भन्दाखेरि, परिवारले पनि होइन, तिमीलाई जे गर्नु मन छ त्यही गर भनेर चाहिँ धेरै नै फोकस गरे, अनि आफ्नो पुरै सपोर्ट दिएर चाहिँ मैले चाहिँ यति गर्न सकेको हो।
1: परिवारको सपोर्ट चाहिँ पाउनु भयो?
2: हजुर।
1: शुरूआती दिनमा त सम्भवतः तपाईँलाई पनि परिवारलाई सिए भनेको यो हो भनेर बुझाउन त गाह्रै पर्यो होला, त्यो दिन सम्झिँदाखेरि चाहिँ कसरी सम्झिनुहुन्छ?
2: हजुर, मैले चाहिँ आफ्नो परिवारलाई सम्झाउँदा अब उहाँहरूमा के हुन्थ्यो भन्दाखेरि, समाजले भनिरहेको थियो होइन, छोरालाई डक्टर नै बनाउनु पर्छ, तर उहाँहरूको जुन विश्वास थियो होइन, छोराले जे गर्छ राम्रै गर्छ, उसले आफ्नो भविष्यको लागि आफूले डिसाइड गर्न सक्छ भन्ने कुराहरू चाहिँ उनले धेरै नै सपोर्ट आउँथ्यो। त्यही भएर चाहिँ मलाई उहाँहरूलाई सम्झाउन खासै त गाह्रो भएको थिएन। सुरु सुरुमा चाहिँ होइन, यस्तो छ भन्दा चाहिँ अलिकति नबुझ्दा पनि होइन, छोराले राम्रै गरेर होला भन्ने चाहिँ विश्वास चाहिँ थियो।
1: तपाईँ आफूलाई चाहिँ म सिए पढ्छु भन्ने कसरी लाग्यो वा कहिले लाग्यो?
2: हजुर, म चाहिँ अब 8-9 हुँदाखेरि, अब हामी चाहिँ एउटा मध्यवर्गीय परिवार भएकोले, अब सिए गरेर धेरै पैसा कमाउन सकिँदो रहेछ, पैसा पनि सुरुमा पढ्दाखेरि कम नै लाग्छ, मेहनत चाहिँ धेरै गर्नुपर्छ भनेर सुन्दाखेरि चाहिँ होइन, जसरी पनि मेहनत त गर्छु आफ्नो परिवारको लागि, आफू जसरी पनि गर्नु नै पर्यो भन्ने चाहिँ मेरो विचार थियो। अनि त्यही भएर चाहिँ अब सिए नै गर्छु, आफ्नो परिवारलाई एउटा राम्रो स्थानमा पुर्याउँछु भन्ने सोचले चाहिँ सिए चाहिँ छुट गरेको।
1: सिए क्षेत्रमा चाहिँ सम्भावना छ भन्ने चाहिँ देख्नुभयो तपाईँले?
2: हजुर हजुर। हाम्रा 11-12 जुन हाम्रो एकाउन्टको टिचर हुनुहुन्थ्यो, पछि हाम्रो जुन सरहरू हामीलाई भेट्दै जानुभयो, उहाँहरूले चाहिँ सिएमा गर्न सक्यो भने चाहिँ धेरै कुरा गर्न सकिँदो रहेछ भन्ने चाहिँ भन्दै गएपछि मैले चाहिँ सिए चुज गरेँ।
1: यो सिए पढ्न थालिसकेपछि चाहिँ एकदम धेरै पढ्नुपर्छ भन्छन्, तपाईँले चाहिँ कति पढ्नुभयो?
2: हजुर, सिएको फाउन्डेसन लेभलमा चाहिँ गर्दाखेरि अब कतिले नपत्याउलान् होइन, तर अब म चाहिँ एकदमै आरामले चाहिँ पढ्थेँ, किनभने अब मेरो के थियो भन्दाखेरि, कन्सेप्चुअल क्ल्यारिटी भयो भने चाहिँ हामीले सबै कुरा बुझेपछि हामीलाई पढ्न खासै गाह्रो हुँदैन रहेछ। हामीले जहिले पनि अब यो धेरै पढ्नुपर्छ भन्दा पनि हामीले इफेक्टिभ कतिको पढ्न सक्छौँ भन्ने कुरा चाहिँ हुन्छ। हामीले सब कुरा बुझ्दै गयो भने चाहिँ रट्टा मार्नु पर्दैन, त्यस्तो कुराहरू चाहिँ बढी ध्यान दिँदो रहेछ पर्दो रहेछ।
1: धेरैलाई चाहिँ फेरि के लाग्छ भने रट्टै मार्नु पर्यो।
2: हजुर, यो रट्टा मार्नु पर्छ भन्ने चाहिँ धेरै नै गलत सोचै हो जस्तो लाग्छ मलाई चाहिँ, किनभने रट्टा मार्ने बित्तिकै 2 याद हुन्छ, 4 याद हुन्छ, 5 दिनमा हामी बिर्सिन्छौँ। तर हाम्रो जुन यो प्रोफेसनल लाइफ छ, यसमा चाहिँ 2-4 याद भएर होइन, जीवनभरि याद हुने तरिकाले पढ्नुपर्छ।
1: त्यो तरिका चाहिँ कस्तो रहेछ, पढ्नुपर्ने चाहिँ कसरी रहेछ खासमा?
2: हजुर, अब कुनै पनि कन्सेप्ट अब आयो भने यो टपिकमा अब यो अब कुनै ठाउँमा हाम्रो के हुन्छ भन्दाखेरि यो कसरी भयो भन्ने कुरा चाहिँ खासमा हामीले बुझ्नु पर्दो रहेछ. अब एकाउन्टमै हुँदा पनि हामीले उनीहरूलाई के लाग्छ भन्दाखेरि जर्नल एन्ट्री होला लेजर होला भन्ने कुराहरू चाहिँ ए यो त यस्तै हो यो त यस्तै हो भन्ने चाहिँ लाग्छ. तर होइन, त्यसको पछाडि पनि धेरै अरू नियमहरू हुँदो रहेछ, यो यसरी हुन्छ, यो यो कारणले यस्तो हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्दो रहेछ.
1: भनेको जति सोचियो त्यति गाह्रो चाहिँ छैन.
2: हजुर, त्यति गाह्रो चाहिँ छैन.
1: मेहनत त गर्नु,
2: हामीले मेहनत चाहिँ गरिराख्नुपर्छ. अब जबसम्म अब यस्तो हुन्छ, कहिलेकाहीँ हामीलाई के पनि फिलिङ आउँछ भन्दाखेरि पढ्दै जाँदाखेरि होइन सकिन्न होला त्यस्तो आउँछ
1: आउँछ.
2: तर त्यसलाई चाहिँ हजुर मलाई पनि अब इक्जामको तयारी गर्दाखेरि होइन कति धेरै रहेछ, मैले यो नि भ्याएको छैन त्यो नि भ्याएको छैन भन्ने आउँदो रहेछ. दुई चार दिन पढ्नै नसकिँदो हुँदो रहेछ. तर जब हामी गर्दै जान्छौँ नि होइन म गर्न सक्छु जसरी पनि गर्छु भन्ने चाहिँ भित्र आफूले आँट राख्यो भने चाहिँ गर्न सकिँदो रहेछ भन्ने कुरा चाहिँ
1: धेरैलाई चाहिँ कस्तो हुन्छ भनेदेखि चाहे सिए क्षेत्रकै होस् चाहे अरू क्षेत्रको होस् पढ्दाखेरि चाहिँ सबैभन्दा ठुलो तनाव नै पास उनी तनाव हुँदो रहेछ कि. तपाईँले त अल इन्डिया ऱ्याङ्कमा टपरै गर्नुभएको छ, 11 नम्बरमै नाम निकाल्नु भएको छ. त्यो अचिभमेन्ट हासिल गर्नका लागि चाहिँ कति घन्टा पढ्नु भयो तपाईँ?
2: हजुर म त के भन्छु भन्दाखेरि
1: कति भन्दा
2: हजुर ठ्याक्कै भन्दा चाहिँ म 6-7 घन्टा इफेक्टिभली पढ्थेँ कि
1: दैनिक.
2: हजुर दैनिक पनि पढ्थेँ, किनभने हाम्रो के हुन्छ भन्दाखेरि 11-12 घन्टा 13 घन्टा 14 घन्टा पढ्नुभन्दा पनि हामीले इफेक्टिभ कतिको पढ्छौँ भन्नेले चाहिँ बढी मायने राख्दो रहेछ कि. अब मैले 12-14 घन्टा किताब पल्टाए पनि अब हामीले कसरी पढेर हुन्छ भन्दाखेरि कहिले यो गरेको कहिले मोबाइल चलाएको छ बिचमा पानी खान गएको छ त्यस्तोहरूले चाहिँ हाम्रो डिस्ट्राक्सन चाहिँ गर्दो रहेछ. अब हामीले अब 1 घन्टा पढ्यो भने 5 मिनटको पानी खान ब्रेक लिनुपर्छ, सर्ट ब्रेकहरू लिइराख्नुपर्छ, किनभने माइन्डलाई पनि अलिकति रेस्टै चाहिँदो रहेछ. अब हामीले बुझ्दै पढ्यो भने दिनकै हरेक दिन 6-7 घन्टा पढ्यो भने चाहिँ सकिँदो रहेछ ल्याउनु ऱ्याङ्क चाहिँ.
1: भनेको तपाईँले दिनको 6-7 घन्टा पढेरै ऱ्याङ्क ल्याउन सफल हुनुभयो?
2: हजुर हजुर.
1: त्यो पढ्दाखेरि चाहिँ के के कुरामा ध्यान दिनुपर्ने रहेछ, वा त्यो पढुन्जेल जुन 6-7 घन्टाको समय भन्नुभयो, कतिपयले चाहिँ यहाँ 12-14 घन्टा पढेर पनि पासै गर्न सकिएन, यत्रो वर्षौंदेखि झुल्लिरहेछु भन्छन्, त्यो बिचमा चाहिँ के के गर्नुपर्ने रहेछ?
2: हजुर पढ्दाखेरि चाहिँ हामीले सर्वप्रथम के गर्नुपर्छ भन्दाखेरि अहिलेको सबभन्दा ठुलो डिस्ट्राक्सन त मोबाइल छ. अब फ्यामिलीसँग छ भने पनि अब सबैको फ्यामिली सपोर्टै हुँदैनौँ कि. अब फलानुलाई यो काम गरिदियो, फलानु यो काम गर्यो, गेस्ट आयो भन्ने कुराहरू हुन सक्छन्, मेरो मोबाइलमा मिस कल आयो, यो आयो त्यो आयो हुन सक्छन्. तर मलाई के लाग्छ भन्दाखेरि अब यो हाम्रो जुन इक्जामको टाइम हुन्छ त्यस्तो बेला चाहिँ अब सबै कुरालाई छोड्नु पर्ने रहेछ. अब हामीले इक्जाम नै फोकस गरेर पढ्नुपर्छ हाम्रो. अब जसरी किनभने हामीलाई के लाग्छ भन्दाखेरि होइन एक दिन त हो दुई दिन त हो, तर त्यसले के गर्छ हाम्रो कन्सन्ट्रेसन बिगार्छ. हामीले इफ डेली त्यो कुरालाई टाइम दिन सकेनौँ भने है यो यस्तो टाल्न चाहिँ सक्छौँ कि. हामी के गर्छौँ ए यो भोलि गरौँला त्यो भोलि गरौँला यस्तो शान्तिनो कुराहरूले चाहिँ हाम्रो चाहिँ कन्सन्ट्रेसन बिगारेर हामीले पढ्न चाहिँ नसक्दो रहेछौँ कि. अब पढ्दाखेरि हामीले सबै कुरा कन्सेप्चुअली बुझ्दै गयौँ, यो यसरी भयो त्यसरी भयो बढ्दै गयौँ. अब आइसिआईमा चाहिँ स्टडी मेटेरियल हामीले फोकस गरेर पढ्नु पर्दो रहेछ. रिभिजन 3-4-5 पटक जतिचोटि गर्दै गयौँ, सुरुमा त के लाग्छ भन्दाखेरि यो पनि आउँदैन त्यो पनि आउँदैन, तर जतिचोटि हामीले पढ्दै जान्छौँ त्यति हाम्रो कन्फिडेन्स चाहिँ बढ्दै जान्छ भन्ने कुरा.
1: भनेको बुझेर पढ्नु पर्यो,
2: हजुर
1: रटेर होइन कि, बुझेर पढ्नु पर्यो. नम्बर एक, दिनको 6-7 घन्टा पढ्दा पनि मजाको राम्रो नतिजा ल्याउन सकिन्छ.
2: हजुर
1: अर्को कुरा, पढ्दाखेरि चाहिँ मान्छेको दिमाग हुन्छ नि त्यो डाइभर्ट गर्नु भएन, चारतिर फैलाउनु भएन, पढ्दाखेरि चाहिँ बुझेर पढ्नु पर्यो, 6-7 घन्टा पढ्दा पनि हुन्छ. अर्को महत्वपूर्ण कुरा चाहिँ परिवारको साथ पनि चाहिने रहेछ.
2: हजुर किनभने के हुन्छ भन्दाखेरि परिवारमा अब कसै कसैको सपोर्टिभ हुन्छौँ कसै कसैको हुँदैनन्, कसैले अब यस्तो हुन्छ परिवारहरूमा के हुन्छ भन्दाखेरि अब गेस्टहरू आयो भने केही फङ्सनहरू छन् भने ए हिँड न हिँड तिम्रो 3 महिना बाँकी छ 4 महिना बाँकी छ इक्जामको भन्दो रहेछ. तर त्यो 3-4 महिनाको जुन हाम्रो कन्सिस्टेन्सीको फ्लो हुन्छ उनीहरूले सबैकोले बुझ्दैनन्, किनभने यो सिए भन्ने कुरा हरेकको परिवारमा हुँदैन. त्यही भएर चाहिँ अब परिवारले साथ दियो भने होइन मेरो छोराछोरीको इक्जाम आउँदैछन् भन्ने कुरा चाहिँ परिवारले पनि बुझ्दो रहेछन् भने चाहिँ धेरै नै सहयोग हुँदो रहेछ.
1: सङ्गतको असर चाहिँ कस्तो पाउनुहुन्छ तपाईँ साथीभाइ साथी सङ्गीको?
2: हजुर सङ्गत कसर भन्दा पनि अब मेरा साथीहरू अब यस्तो थियो जसले मलाई डिस्ट्राक्ट गर्थे मैले उनीहरूसँग अलिक टाढा बस्थेँ, उनीहरूले भन्थे होइन 5 मिनट त हो घुम्न हो 5 मिनट त हो भेट्न हो भन्ने कुरा चाहिँ धेरै नै आइरहेको थियो. तर मैले अब म यता छु म भ्याउँदिनँ भन्ने अलिअलि आलटाल नै गर्थेँ. अब अलिअलि रिसाएँ के भयो अब ठिकै छ, पछि उनीहरूले अब रिजल्ट हेर्दा चाहिँ सबै खुसी भएका छन्, उनीहरूले पनि बुझे कि होइन टाइम लाग्दो रहेछ भन्ने कुरा चाहिँ. अब त्यो बेला हामीले चाहिँ साथीहरू म यो भन्दिनँ कि छोड्नै हुन्छ भन्ने, तर इफ हामीलाई डिस्ट्राक्सन भइरहेछ भने साथीहरूसँग अलिकति टाढा भएकै राम्रो हुन्छ.
1: सुरुमा पढ्दाखेरि तपाईँले चाहिँ ऱ्याङ्क आउँछ भन्ने सोच्नु भएको थियो?
2: हजुर, सुरुमा पढ्दाखेरि अब इक्जामकै तयारी गर्दाखेरि सुरुमा चाहिँ होइन अब म ऱ्याङ्कै ल्याउँछु भन्ने पनि हुँदैन होइन, तर अब मैले आफूले सकेसम्म चाहिँ राम्रो गर्छु, ऱ्याङ्क आइदिए राम्रै हुन्छ भन्ने कुरा हुन्छ। किनभने हाम्रो फर्स्ट प्रायोरिटी त के हुन्छ भन्दाखेरि हामी पास चाहिँ हुनु पर्यो भन्ने हुन्छ नि त। अब त्यही भएर चाहिँ सुरुमा अब होला सबकन्सियसली चाहिँ होइन ऱ्याङ्क ल्याउनु पर्छ भन्ने थियो, तर मैले मेन फोकस चाहिँ आफ्नो बेस्ट दिन्छु, आफूले गरे सकेसम्म चाहिँ गर्छु भन्ने चाहिँ विचार थियो।
1: भनेको सुरुवाती दिनमा जब तपाईँ पढ्नुहुन्थ्यो, दिनको 7 घन्टा पढ्नुहुन्थ्यो, त्यो बेलामा चाहिँ ऱ्याङ्कै ल्याउँछु भनेर चाहिँ पढ्नु भएको थिएन?
2: हजुर, त्यस्तो चाहिँ थिएन। मैले सकेसम्म आफ्नो बेस्ट गर्छु, ऱ्याङ्क आइदिए झनै राम्रो, तर होइन मैले आफ्नो बेस्टै गर्नुपर्छ भन्ने चाहिँ विचार थियो।
1: आफ्नो बेस्ट दिँदा दिँदै चाहिँ ऱ्याङ्क आयो।
2: हजुर,
1: रिजल्ट आउँदा चाहिँ कस्तो अनुभव भयो?
2: हजुर, हाम्रो रिजल्ट
1: लाग्यो।
2: हजुर, हाम्रो रिजल्टको चाहिँ नोटिफिकेसन के थियो भन्दाखेरि आइसिआईले अब तिमीहरूको रिजल्ट चाहिँ 10:30 बजे आइसक्छ भन्दाखेरि अब हाम्रो के भएको थियो, एक दिन अगाडि हामी सुत्नै सकेका थिएन, म 4 बजे सुत्या थिएँ। अब बिहानै साथीहरूले 6 बजे जाम क्रिकेट खेल्न भनेर हामी चाहिँ क्रिकेट खेल्न हिँडेका थियौँ। अब त्यहाँबाट हामी लगभग 9:30 फर्क्यौँ, एकछिन फ्रेस हुँदैखेरि अब आइ 10 बज्न थालिसकेको थियो, अब रिजल्ट आउला अब रिजल्ट आउला भन्ने चाहिँ मनमा उत्सुकता थियो कि। अब हामीले ल्यापटपमा पुरै त्यो वेबसाइट खोलेर रिफ्रेस गरे अब मनमा पुरै डर थियो, हात कामिरहेको थियो होइन। हजुर, त्यसपछि अब जब हामीले मैले आफ्नो रोल नम्बर हालेँ, रेजिस्ट्रेसन नम्बर हालेँ, त्यसपछि अल इन्डिया ऱ्याङ्क देख्दा चाहिँ अब भित्र आफूले कुनै पनि अब फिलिङ नै अब के गरौँ जस्तो आयो होइन। एक्साइटमेन्ट पनि थियो, पुरै आफूले गरेको सङ्घर्षहरूको रिजल्ट देखिँदै भन्दा पनि त्यतिखेर चाहिँ हाम्रो पुरै नै मेरो हातहरू कामिरहेको थिएँ, अब कसरी कसलाई भनौँ के भनौँ जस्तो खुसी पनि थियो। त्यसपछि आधी घन्टापछि म पुरै फ्रेस भइसकेपछि
1: पहिलो कल कसलाई गर्नुभयो?
2: हजुर, सबभन्दा सुरुमा त घरमा भने हो, किनभने घरकै सपोर्टहरूले गर्दा त्यसपछि हाम्रा गुरुहरूलाई चाहिँ भने कि मेरो यस्तो आयो भन्ने चाहिँ सबैजनालाई सुनाएपछि सबैजना खुसी भए, साथीहरूलाई पनि दुई मेसेजहरू आउन थाल्यो, साथीहरूलाई भन्दै गए, सबैजनाको मुखमा जुन खुसी थियो त्यो देखेपछि चाहिँ आफूलाई पनि होइन मैले गरेको राम्रै धेरै नै गरिरहेछु भन्ने चाहिँ खुसी लागेको थियो।
1: बेस्ट गर्छु भन्दा भन्दै अझ बेस्ट भइदियो, त्यो बेस्ट मोमेन्ट चाहिँ तपाईँले घरमा सेयर गर्नुभयो, पहिलोपटक तपाईँले घरमै फोन गर्नुभयो, घरमा घरबाट चाहिँ कस्तो खालको प्रतिक्रिया पाउनुभयो वा के थियो एक्साइटमेन्ट?
2: हजुर, घरमा एक्साइटमेन्ट धेरै नै थियो, किनभने अब मैले पुरै इन्डियामै नै ऱ्याङ्क ल्याएको छु भन्दाखेरि चाहिँ उहाँहरूले पनि अब यस्तो थियो, परिवारहरूलाई पनि भन्थे छोरालाई किन यति धेरै पैसा लाएर पढिरहेछौ, छोरालाई किन यस्तो छुट दिइरहेछौ भन्ने कुरा चाहिँ आइरहेको थिए। अब मैले जब भने उनीहरूलाई ऱ्याङ्क आएको छ भन्दाखेरि अब उहाँहरू पनि धेरै खुसी हुनुभयो, रिलेटिभहरूलाई पनि अब सुनाउन पाउनुभयो, त्यति भएपछि धेरै नै खुसी हुनुभएको थियो।
1: मेरो छोरो टपर भयो भनेर सुनाउन पाउँदा त कुन भयो उहाँलाई खुसी हुँदैन र होइन? अनि कलेजमा स्कुलमा साथीभाइहरूको प्रतिक्रिया रियाक्सन चाहिँ कस्तो थियो?
2: हजुर, अब हाम्रा साथीहरू पनि अब धेरै नै अब अलिअलि फेल पनि भएका थिए, नभएका होइनन् होइन, तर उनीहरूको के थियो भन्दाखेरि होइन म फेल भएन पनि मेरो साथीको यस्तो राम्रो ल्याङ्क आएको रहेछ, मेरो साथीहरूलाई सेलिब्रेट गर्नुपर्छ भन्ने चाहिँ मानसिकता थियो कि। मेरो साथीको राम्रो आयो भन्दाखेरि उनीहरू आफ्नो फेल भन्दा पनि मेरो रिजल्ट हेरेर चाहिँ धेरै खुसी भएका थिए, त्यस्तो देख्दा पनि मेरो साथीहरू कति राम्रो रहेछन् भन्ने चाहिँ भावना आएको थियो।
1: त्यो साथीहरू जो साथीहरू फेल हुनुभयो, अब त्यो अवसर भन्ने चिज त समयले दिइरहन्छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
2: हजुर, मैले उहाँहरूलाई चाहिँ अब धेरै नै अब यस्तो हुन्छ कहिलेकाहीँ लकले म्याटर गरिदिन्छ भन्ने कुरा सम्झाएँ। उहाँहरूले पनि जसरी पनि अब यो अर्को एटेम्पमा चाहिँ जसरी पनि गर्छु भन्ने चाहिँ उनीहरूको पनि भावना थियो। मैले पनि लगभग उनीहरूसँग सकेसम्म सबैसँग कुराहरू गरेँ, उनीहरूलाई जसरी पनि अब मेमा चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ बुझाउन खोजेँ।
1: भनेको साथीहरूलाई पनि तपाईँले सम्झाउनु भयो?
2: हजुर,
1: गरे सम्भव छ भन्ने कुरा बुझाउनु भयो?
2: हजुर, गरेपछि जसरी पनि हुँदो रहेछ, कहिलेकाहीँ अब हुन्छ हामीले लकले साथी दिँदैन, कहिलेकाहीँ अब क्वेसन अलिकति तलमाथि भइदिन्छ, तर अब इफ हामीले गऱ्यौँ भने चाहिँ सकिँदो रहेछ भन्ने कुरा चाहिँ सम्झाएर
1: यो सिए बनेपछि चाहिँ के गर्ने प्लान छ तपाईँको?
2: हजुर, सिए भनेपछि त सबभन्दा सुरुमा त अब परिवारकै इच्छा पुरा गर्ने विचार छ, परिवारहरूमा अब आमा हुनुभयो, दिदीहरू हुनुभयो, सबको लागि अब उहाँहरूले यति हाम्रो लागि गरिदिनु भएको छ, उहाँहरूलाई चाहिँ अब सकेसम्म उनीहरूको सपना पुरा गरिदिने, त्यसपछि आफ्नै सपना पुरा गर्ने पनि विचार चाहिँ राखेको छु।
1: तपाईँको सपना चाहिँ के छ भन्न मिल्छ?
2: हजुर, मेरो सपना चाहिँ के हो भन्दाखेरि सबभन्दा सुरुमा त अब परिवारलाई खुसी देख्न चाहन्छु, अब आफ्नै पनि भयो भने मेरो विचार चाहिँ सुरुमा त अब टिचिङतिर लागेर अथवा कुनै कामतिर लागेर चाहिँ आफू सुरुमा चाहिँ पैसा जम्मा गरेर अब त्यसपछि आफ्नो बिजनेस खोल्ने चाहिँ स्टार्टअपहरू गर्ने चाहिँ विचार रहेको छ। नेपालमा हामीले अब अरू कुरा नगर्दा पनि नेपालमा धेरै नै सम्भावनाहरू छन्, अब पछि चाहिँ अब नेपालमा यस्तो बिजनेस गर्न सकिन्छ, त्यस्तो बिजनेस गर्न सकिन्छ भनेर चाहिँ अब प्लानहरू बनाइरहेको छु, के गर्दा राम्रो होला भन्ने कुराहरू चाहिँ अहिलेदेखि नै सोचिरहेको छु।
0: हवस् आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रमसँग सम्बन्धित केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855106448 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
5: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट।

0: मा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाको लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
3: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
6: Oho, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at the school. For more details,
7: phone 061-576-361, mobile 98461-571-44.
6: Contact school administration, GEF Secondary School.
8: Education for enlightenment.
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: न्यू गैलेक्सी मावी नदीपुर पोखरा को भर्ना सम्बन्धी सूचना शैक्षिक क्षेत्र में समर्पित व्यक्तित्वहरुको व्यवस्थापन में संचालित विद्यार्थी में अन्तर्निहित बहुआयामिक प्रतिभा को खोजी विकास करते विद्यार्थी केन्द्रित शिक्षण विधि में पढ़ाई होने इस न्यू गैलेक्सी मावी नदीपुर पोखरा में प्ले ग्रुप देखि कक्षा 9 सम्म सीमित सीट का लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारी का लागि न्यू गैलेक्सी स्कूल प्लस टू कलेज अफ साइंस मैनेजमेंट कंप्यूटर टूरिज्म एंड होटल मैनेजमेंट नदीपुर पोखरा
1: फोन 0170-570-210-585-307
0: बी द गैलेक्सियंस बी द डिफरेंट डेडिकेटेड टू एकेडेमिक एक्सीलेंस सिंस 1994।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
1: फोन 061-590-162-590-163।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: मम्मी गर्मी भयो के चिसो पिउन
7: पिउनलाई चिसो उठाउ हले
6: हले गर्मीमा नयाँ ट्विस्ट
7: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
6: चिसो हले।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदय घात,
10: हाई ब्लड
1: प्रेसर,
12: हार्ट फेल,
1: छाती को दुखाई तथा थकान,
12: मुटु को भल्क मा समस्या,
1: मुटु को बाथ रोग,
12: हाई ट्राइग्लिसेराइडीजी,
1: मुटु को धड़कन मा अनियमितता,
12: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखे को वा राख्नु पर्ने,
12: एंजियोग्राफी एंजियोप्लास्टिक गरे को वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
13: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
12: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-5872-65-8-34।
14: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
15: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
14: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
15: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
16: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
19: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
4: टाइम चेक,
5: यति बेला रातिको 8 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्रा खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सैनिक हवाई सेवाले वैशाख 21 गते मध्य एयरबेस कौचरमा विविध कार्यक्रमको आयोजना गरी 60 वार्षिकोत्सव मनाएको छ। सो दौरान प्रधान सेनापतिले सैनिक हवाई सेवामा कार्यरत रही उत्कृष्ट योगदान दिनुभएका 4 भूतपूर्व रथीवृन्द तथा अधिकृतहरूलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो। नेपाली सेनाको अगुवाईमा जंगी अड्डामा वैशाख 21 गतेदेखि 23 गतेसम्म 8 संस्करणको अभ्यास हातेमालो सञ्चालन भएको छ। विपद व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। बलाधिकृत रथी श्री प्रदीप जंगकेसीले समापन गर्नुभएको सो अभ्यासको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले शुभारम्भ गर्नुभएको थियो। सो अभ्यासमा विपद व्यवस्थापनसँग सरकार राख्ने निकायहरूको सहभागिता रहेको थियो। 3 दिनसम्म सञ्चालित अभ्यासका दौरान विपद पूर्व तयारी तथा विपद प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरूमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकामा सञ्चालन भइरहेको फिल्ड क्याम्प अभ्यासको वैशाख 25 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले अभ्यासको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभयो। उपत्यका प्रेतना अन्तर्गतका वाहिनी तथा अन्तर्गत युनिटहरूले युद्ध तथा युद्ध मद्दती फौजको सहभागितामा अभ्यास चक्रव्यूह 1 सञ्चालन गरेका छन्। उक्त अभ्यास कम्बाइन्ड आर्म्स कन्सेप्ट र परम्परागत युद्ध विधिमा आधारित रहेको थियो। सो क्रममा वैशाख 23 गते नम्बर 1 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई ललितपुर जिल्ला बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित रडार स्टेशनमा अभ्यास सञ्चालन गरिएको थियो। सो दौरान उपत्यका प्रेतनापति उपरथी श्री रविन्द्र खत्रीले अभ्यासको निरीक्षण गर्नुभई आवश्यक निर्देशन दिनुभयो। यसै गरी वैशाख 22 गते नम्बर 26 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका साथ ठुलीचौर इलाकामा अभ्यास सञ्चालन गरिएको थियो। त्रिनेत्र दलगढ़बाट वैशाख 22 गते खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका 9 स्थित रोशी खोलामा आएको बाढ़ीमा फँसेका 89 यात्रुहरूको उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा मोटरबोट, हार्नेट्स र लाइफ ज्याकेट लगायतका सामग्रीहरू प्रयोग गरी यात्रुहरूको उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल एडभेन्चर रनिङ महासंघले काठमाण्डौमा वैशाख 19 गते सञ्चालन गरेको चागु नारायण राष्ट्रिय ट्रेल रन 2026मा सैनिक धावक विजयी भएका छन्। प्रतियोगितामा पुरूषतर्फको 36 किलोमिटर दौड़मा कुमारी दलगुल्मका अमलदार राजन रोकायाले निर्धारित दूरी 2 घण्टा 6 मिनट 23 सेकेण्डमा पूरा गरी प्रथम हुनुभएको छ। प्रथम भएसँगै उहाँले नगद रू 1,00,000 जित्नुभयो। इन्द्रध्वज गढ़को व्यवस्थापन र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको 6 लिस्टीको दुगुनागढ़ी माउन्टेन ट्रेल रेस 2083मा सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगिता वैशाख 21 गते सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका 3 ड्राइपोर्टदेखि दुगुनागढ़ीसम्म सञ्चालन गरिएको थियो। प्रतियोगिता अन्तर्गत 24.5 किलोमिटर ट्रेल दौड़को खुल्ला पुरूष विधातर्फ रडसेरगढ़का सिपाही सञ्जय राईले निर्धारित दूरी 2 घण्टा 11 मिनटमा पूरा गरी प्रथम हुनु प्रथम भएसँगै उहाँले नगद रू 1,10,000 प्राप्त गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगढ लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
3: दुर्गा बक्सगढ ओखलढुङ्गा,
2: वीरदलगढ उदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
2: गरूडदलगढ चरीकुट दोलखा,
3: श्रीजङ्ग वीरगंज पर्सा,
2: बरकगढ राजपिराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरेनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड कुलमा धागीथुम गुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवीदत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोज कुलमा हुटु मुगु,
3: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्रीदल कुलमा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लुहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरूसिंगे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी र केशकर्तक,
2: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार,
3: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहकार,
2: र श्रीदलगुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खा पत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
4: सूचना
5: प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता 2083 चौथो संस्करण जेठ 4 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ।
4: प्रतियोगितामा समावेश विधाहरू
5: खुल्लातर्फ पुरुष र महिलाको एकल र डबल,
4: भेटरान्सतर्फ 35, 45, 55 र 65 वर्ष माथिको उमेर समूहतर्फ एकल र डबल,
5: र 70 वर्ष माथिको उमेर समूहतर्फ एकल विधामा प्रतिस्पर्धा हुनेछ।
4: दर्ता मिति स्थान
5: वैशाख 25 गतेदेखि 30 गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब जंगी अड्डामा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नाम दर्ता गर्न सक्नुहुनेछ।
4: थप जानकारीका लागि
5: 01-59-79-468 वा 98-41-29-15-54 सम्पर्क गर्न सक्नुहुनेछ।
6: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका प्राविधिक हवाई तथा विविध सेवातर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिकतर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ, प्राविधिक सुबेदार ओभरसियर, प्राक जमादार, प्राविधिक जमादार भेहिकल मेकानिक्स, प्राविधिक जमादार रेडियो मेकानिक्स, प्राविधिक जमादार छापाखाना, प्राविधिक जमादार एएनसी इलेक्ट्री मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन्। प्राविधिक बिल्लादारतर्फ पण्डित हुत्ता, प्राविधिक अमलदार मेडिकल, डेन्टल, जनरल मेकानिकल, इलेक्ट्रिकल, आर्मर मेकानिक्स, आर्मामेन्ट मेकानिक्स, रेडियो मेकानिक्स, भेहिकल मेकानिक्स, जनरल मेकानिक्स एसी एण्ड रेफ्रिजरेशन मेकानिक्स, जनरल मेकानिक्स जेनेरेटर, जनरल मेकानिक्स, इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, वेल्डर, कम्प्युटर, सर्वे, भेटेरिनरी, ब्याण्ड, अशवाफ, एएनसी मेकानिकल, एभियोनिक्स, इलेक्ट्रिक इलेक्ट्रोनिक, ग्राउण्ड ह्याण्डलिङ, एभिएसन स्टोर, डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन्। दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पूरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। विस्तृत जानकारीका लागि 01-5979-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री।
7: यी आवाजसँगै उठिरहेका कदम नयाँ सपना र सोच सहित सिपाही बन्ने लक्ष्य पूरा भएको क्षणको हो। एक सामान्य व्यक्तिले 9 महिनासम्म गरेको त्याग, कठोर परिश्रम पछिको सफलताको गौरवपूर्ण क्षण अर्थात लामो समयको धैर्यता पछि सिपाहीको गौरवपूर्ण पहिचानमा बदलिएको क्षण सैन्य आधार तालिम दीक्षान्त समारोहको हो।

0: सेनालाई कुनै पनि राष्ट्रको पहिचान र सुरक्षाको बलियो आधार मानिन्छ र त्यसलाई जीवन्त र शक्तिशाली बनाउने काम भने सिपाहीले नै गर्दछन्। त्यसैले भनिन्छ, सेना राष्ट्रको पहरेदार हो भने सिपाही त्यसको मेरुदण्ड हो। 9 महिनासम्म घाम पानी दिन र रात नभनी राइफलको सिरानी हालेर तालिमको मैदानमा पसिना बगाएका जवानहरू अब राष्ट्रका मेरुदण्ड बनेका छन्। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्शलाई आत्मसात गर्दै विभिन्न तालिम केन्द्रबाट 2087 जना पुरूष तथा 384 जना महिला गरी 2471 जना नयाँ ऊर्जावान जनशक्ति नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका हुन्।
1: श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाका विभिन्न वाहिनी अड्डा गढ गुल्म तथा तालिम केन्द्रमा सञ्चालित 9 महिनाको कठोर सैन्य आधार तालिम सम्पन्न गरी सैन्यबाट सिपाहीमा प्रवेश गरेका जवानहरूको अन्तिम दलेल कवाज, उनीहरूको अनुभव, परिवारजनको खुशी र तालिमको महत्व समेटेर तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार मुकुन्द बस्नेत
0: र म प्राविधिक सुबेदार सुजना केसी।

0: नेता सिपाही हुनका लागि निस्वार्थपन, सच्चाई, अनुशासन, साहस, कुशल युद्धकला जस्ता गुणहरू अनिवार्य शर्त हुन्। यस्ता गुणहरूमा पारंगत बनाउन नवप्रवेशी युवाहरूलाई नेपाली सेनाले विभिन्न युनिटमा सैन्य आधार तालिम संचालन गर्दै आएको छ। यसैबीच गत वर्ष 2082 असार 2 गतेबाट नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरू सहित 16 स्थानमा संचालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। उक्त अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलिल कवाच प्रदर्शन गरेका थिए।
1: यसै क्रममा त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा संचालित सिसम 83 सैन्य आधार तालिमको बलाधिकृत रथी श्री प्रदीपजङ केसीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई तालिम समापन गर्नुभएको थियो। सो अवसरमा उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाहीमा नियुक्त हुनुभएका 528 जना तालिमे सिपाहीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले राष्ट्रको मेरुदण्ड सेना भएकोले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई एक कर्मठ, वफादार, इमानदार र अनुशासित सदस्यको रूपमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो।
2: सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई दृष्टिगत गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यवसायिक क्षमता, दक्षता र सिप प्रदर्शन गर्दै पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास तपाईँहरूबाट नेपाली सेनाले लिएको छ।
0: यस्तै महाराजगंज स्थित प्यारा तालिम शिक्षालयमा संचालित सिसम 21 सैन्य आधार तालिमको विशेष फौज वाहिनीपति सहायक रथी श्री दिपेन्द्र गुरूङले अन्तिम दलिल कवासको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्नुभएको थियो। सो दौरान उहाँले माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्न निर्देशन दिनुभयो।
3: तपाईँको सफल सैनिक जीवन तथा कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। आजबाट तपाईँहरूमा राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको छ। माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्नुहुनेछ भन्ने कुरामा तपाईँलाई म स्मरण गराउन चाहन्छु।
1: यस्तै भक्तपुरको सूर्य विनायक स्थित रणशेरगढ़मा संचालित सिसम 9 सैन्य आधार तालिमको नम्बर 1 वाहिनीपति सहायक रथी श्री सुनिल सिंह राठौरले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई समापन गर्नुभएको हो। सो क्रममा उहाँले नवजवानहरूलाई सम्बोधन गर्नुभई तालिममा सिकेको व्यावसायिक क्षमता, दक्षता र सिपलाई पेशागत जीवनमा लागू गरी नेपाली सेनाको गौरवलाई उचो राख्न निर्देशन दिनुभयो।
4: नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जसोसुकै जटिल र विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउने हुनेछ भन्ने विश्वास नेपालीलाई दिएको छ।
0: राष्ट्र सेवाका लागि हरेक नागरिकको आआफ्नै भूमिका रहने भए तापनि सैनिक भई प्रत्यक्ष रूपमा सेवा गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन, यस्तो सौभाग्य प्राप्त गर्ने सैनिकहरू हर हमेशा राष्ट्र र जनताको लागि आफ्नो ज्यान समेत आहुति दिन तत्पर हुन्छन्। साथै सेना हुनु भनेको नै अनुशासन तथा कर्तव्य परायणता जस्ता विशिष्ट गुण भएको प्रमाण समेत हो।
1: यसरी राष्ट्रले विश्वास गरी आफ्नो विशिष्ट गुणहरूको कदर गर्दै निस्वार्थ सैनिकका रूपमा छनौट हुनु आफैमा ठूलो उपलब्धि हो। अझ गौरवशाली इतिहास बोकेको विश्वकै पुरानो सैनिक संगठनको रूपमा परिचित नेपाली सेनाको सदस्य हुनु त झनै गर्वको विषय हो। यो गौरवपूर्ण क्षण र आगामी लक्ष्य सार्दै नवनियुक्त सिपाहीहरू भन्नुहुन्छ।
5: आमा सुनिल बुढा, तालिमको दौरानमा कतिपय अवस्थामा कठिनाई पनि आयो, कतिपय अवस्थामा रमाइलो पनि भयो, गुरुजीहरूले सम्पूर्ण ट्याक्टिक्सहरू सिकाउनु भयो। वास्तविक लडाइँमा चाहिँ हामीले अवश्य सिकेका कुराहरूलाई लागू गर्नेछौँ र आज पास आउट भएर अझै हाम्रो तालिम सकेको छैन, हामी अझै पनि तिखारिँदैछौँ। जसरी हाम्रो पुर्खाहरूले यो इतिहास यो संस्थालाई अहिलेसम्म जोगाएर बचाइराख्नु भएको छ, हामीहरूले चाहिँ यो संस्थालाई अझै बलियो र देश र जनतालाई हामी अझै सेवा गर्नेछौँ। र यो मौका दिने नेपाल आर्मी संस्थालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
6: सिपाही आनन्द गुरुङ, मेरो घर चाहिँ खोटाङ जिल्ला दिक्तेलु पकड मजगढ नगरपालिका। सेनामा चाहिँ म खेलकुदमा रुचि भएकोले चाहिँ सेनामा प्रवेश गरेको। दुःख पछिको सुख चाहिँ कस्तो हुन्छ आज फर्स्ट भए, सुरुमा चाहिँ अलिक गाह्रो गाह्रो कता कता डर लागेको थियो, तर त्यो जोस आएपछि त्यो डर सर हराएर चाहिँ झन् जोस फुर्तीको साथ झन् रमाइलो हुँदो रहेछ। अझ गरौँ गरौँ, अब यो कति छिटो सकिएको छ, अझै धेरै पर्यट गर्नु पाए हुन्थ्यो जस्तो लाग्दो रहेछ। यहाँ जति पनि कुराहरू सिकेको छ त्यही अनुभवहरू लिएर चाहिँ म आउने दिनमा अगाडि बढ्नेछु भन्न चाहन्छु।
0: श्रोता, सैन्य आधार तालिम कठोर तालिम हो। बिहानको झिसमिसेसँगै रातको अन्धकारसम्म विभिन्न अभ्यासमा सरिक भई आफूलाई पोख्त बनाउन हरेक नवप्रवेशी युवाले कडा मेहनत गरेका हुन्छन्। यो मेहनतमा परिवारको साथ सहयोग र हौसला पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले तालिमको यो 9 महिनाको अवधि ती परिवारजनका लागि पनि एउटा प्रतीक्षाको घडीकै रूपमा रहेको हुन्छ।
7: एकदमै गर्व लाग्छ, एकदमै खुसी लाग्छ, अझै सधैँ देशको रक्षा गर्दै जाओस्, राम्रो होस्। बाबुले आफ्नो यस्तो चाहियो, मैले त खालि पढाइमा फोकस गरेको थिएँ, बाबु चाहिँ आफै पढेर एकदम मिहिनेत गरेर बाबुले त सधैँभरि देशको रक्षा गरोस्, एकदमै राम्रो होस्, अझै ठुलो बनोस्।
8: म राजु काफले, काभ्रे पलाञ्चोक जिल्ला नवबुद्ध नगरपालिका वडा नम्बर 4 बाट। हाम्रो वंशमा यसरी आफ्नो छोरीहरूलाई यसरी दीक्षित भइरहँदाखेरि देख्न पाउँछौँ पाउँदैनौ? अब हिजोसम्म पनि थिएन, अब भोलि पनि होला नहोला, तर एकदम गर्वको महसुस भइरहेछ। सुरुमा स्कुल पढ्दैदेखि चाहिँ म पुलिस अथवा आर्मीमा जान्छु उसको भित्रदेखिको जुनुन थियो। अनि त्यहाँबाट स्कुलमा एनसिसी आइरहँदा स्कुलबाट एनसिसीमा कनेक्ट गर्ने अवसर मिल्यो, त्यसबाट कन्टिन्यू अब उसको त्यो इच्छा पनि जागरूक हुँदै गयो, एनसिसीमा पनि राम्रो सफलता प्राप्त गरी एकदम धेरै खुसी लागेको छ।
9: प्रदीप पार्की हो, सामा खुसी बस्छु, भाइको पास आउटको लागि आएको। मेरो भाइको नाम चाहिँ निरज पार्की। अनि यहाँ आउँदाखेरि चाहिँ एकदमै गर्व फिल भइरहेछ कि जब यो यसरी सैनिक ब्यारेकमा छिर्न पाउँदाखेरि र यो मोमेन्टहरू देख्दाखेरि एकदमै राम्रो छ, एकदमै खुसी लागेको छ।
10: सूर्यबहादुर सुनार, घोराई उपमहानगरपालिकाको वार्ड नम्बर 3। हजारौं युवाहरू विदेश खाडीमा चाहिँ जाने, पसिना बगाउने, होइन, त्यो गर्नुभन्दा आफ्नो स्वदेशमै नै केही गर्नुपर्छ र देश र जनताको सेवा गर्नुपर्छ भन्ने मेरो एउटा चाहिँ त्यो सोचले पनि देशभक्त बन्नुपर्छ भन्ने त्यो सोचाइले मैले छोरालाई पढाएको हो। आफ्नो चाहिँ परिश्रम देशमै गरेर देशको सुरक्षा गर्ने र नेपाली जनताहरूको सुरक्षा कायम गर्ने गरून् भन्ने चाहिँ मेरो प्रेरणा चाहिँ त्यो छ। मेरो मात्रै छोरा नभएर हरेक नेपालीका छोराहरू सबैले आफ्नो स्थानमा गरून् भन्ने मेरो चाहिँ सोचाइ।
1: श्रोता, एउटा सिपाहीको काँधमा सिङ्गो देश, करोडौं जनताको भविष्य र सुरक्षाको गहन जिम्मेवारी रहेको हुन्छ। त्यसैले देशको अभिभार बोकेका सिपाहीमा थकान र मनमा हारको कुनै स्थान हुँदैन। एउटा साधारण नागरिकलाई अनुशासित र साहसी सिपाही बनाउँदै शत्रुको अगाडि सधैँ अटल र अभिमानी रहने सामर्थ्य तालिमले नै दिन्छ।
0: यही ज्ञान सिप प्रदान गर्ने महत्वपूर्ण भूमिका सैन्य तालिम केन्द्रले खेलिरहेको छ, जसले नवजवानलाई पेशागत दक्षता सिप प्रदान गरी एक सच्चा सिपाही बन्न प्रेरित गरिरहेको हुन्छ। एक साधारण नागरिकलाई सबल तथा सक्षम सिपाहीमा रूपान्तरण गर्ने यो प्रक्रियामा तालिम केन्द्र र तालिम शिक्षकको भूमिका कस्तो रहन्छ त? प्यारा तालिम शिक्षालयका शिक्षक अधिकृत सेनानी श्री शिव लम्साल र नम्बर 1 सैन्य तालिम केन्द्रका सेनानी श्री क्षेत्रजङ हमाल,
11: उनीहरूमा चाहिँ गर्छु भन्ने भावना जागृत होस् भन्ने हिसाबले पनि हामीले हरेक दिन चाहिँ हामीले रोल कल मार्फत पनि उनीहरूलाई जानकारी गराइरहेछौँ, उनीहरूलाई मोटिभेट गरिराखेका हुन्छौँ र आज के गरियो, भोलि के गर्ने भन्ने कुराको पनि समीक्षा प्लस योजना पनि गर्छौँ। उनीहरू सँगसँगै बस्छौँ, उनीहरूसँगै हिँड्दै बस्दै गर्दाखेरि उनीहरू पनि हामीसँग जस मोटिभेट नै हुन्छ। अझ भन्ने हो भने हामीले चाहिँ हरेक चरण चरणमा चाहिँ उनीहरूको काउन्सिलिङ पनि लिने गरेका छौँ। त्यो काउन्सिलिङले गर्दाखेरि पनि उनीहरूको पीर मर्काहरू जस्तो के छ, समस्याहरू के छ, हामीले प्रत्यक्ष रूपमा बुझ्न पाइन्छ र त्यस्तै हामी पनि आफै शिक्षकहरू बसेर त्यसलाई चाहिँ त्यस्तो खालको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर हामी चाहिँ कोर्डिनेट गरेर मिटिङ बसेर त्यही अनुसारको हामीले चाहिँ उनीहरूको समस्याहरूलाई सुधार्नतर्फ पनि गरिरहेका छौँ। त्यसले गर्दाखेरि उनीहरूले चाहिँ आफूलाई आफूमा देखेको समस्याहरू यस्तो छ भन्ने कुरा समस्याको पनि समाधान पाउँदाखेरि चाहिँ उनीहरू झन् मोटिभेट भएको देखिन्छ।
12: तालिम अधिकृतको भूमिका चाहिँ यो नेपाली सेनाले तालिम निर्देशिका 2077 बहुमुखी चाहिँ नव प्रवेशी व्यक्तिहरूलाई चाहिँ तालिम गराउने उनीहरूको तालिम सुरुवात गर्नुभन्दा अगाडि सम्पूर्ण व्यवस्थाहरू गरी तालिमको योजना गर्ने र तालुकोटासँग समन्वय गरी व्यवस्थित पारदर्शी र स्पष्ट ढंगले तालिम सञ्चालन गराउने मुख्य भूमिका सैन्य आधार तालिम भनेको नव प्रवेशी गैर सैनिक व्यक्तिहरूलाई एउटा मिलिट्री प्याटर्नमा ढाल्नलाई तालिम गराइन्छ त्यसको लागि इनिसियल फेजदेखि हामीले ससाना कुराहरूलाई सूक्ष्म ढंगले चाहिँ मोनिटर गरेर तालिमहरू कन्डक्ट गराइन्छ र यो सैन्य आधार तालिममा विशेष त हामीले उनीहरूलाई चाहिँ बिस्तारै ग्रेजुअली चाहिँ तालिमहरू कन्डक्ट गराउँदै लगिन्छ भने यो सैन्यबाट तालिम सिकाइमा प्रवेश गर्ने सम्पूर्ण शिक्षार्थी भाइ बहिनीहरूलाई आगामी दिनहरूको यो सैन्य करियर चाहिँ राम्रो बनोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नेपाली सेनाको एउटा विशिष्ट सुन्दरता भनेकै यसको विविधता हो। मेचीदेखि महाकालीसम्मका विभिन्न समुदाय भाषा भाषी र फरक फरक संस्कृति एउटै संगठनको ओतमुनि भेटिनुले नेपाली सेनाको समावेशी रंगलाई चहकिलो बनाउँदै आएको छ। यसरी फरक पृष्ठभूमि फरक बानी व्यवहार र बुझाई बोकेर आएका गैर सैनिक व्यक्तिलाई एउटै लय एउटै अनुशासन र एउटै लक्ष्यमा बाँध्न सक्नु तालिमको सबैभन्दा चुनौतीपूर्ण र सुन्दर पक्ष हो। एउटा सामान्य नागरिकलाई सैनिक जीवनको कठोर साँचोमा ढाल्ने यस प्रक्रियाका अनुभव र अवसर बारे तालिम शिक्षक हुँदा सरिता नेपाल र प्युठ खगेश्वर रेग्मी भन्नुहुन्छ,
13: आफूले ट्रेनिङ गराएर पठाएका ती सिभिललाई अहिले सेना बनाएर पठाइयो, उनीहरू अब ठुलो ठुलो माथि माथि पुग्छन्, एकदम गर्व लाग्छ उनीहरूलाई देख्दा चाहिँ। हामी त कहिले उनीहरू बाबा मम्मी जस्तो पनि हुनुपर्छ, कहिले साथी कहिले इन्स्ट्रक्टरमा हामी सबै रूपमा उनीहरूसँग घुलमिल भएर तालिम गराउँदा चाहिँ उनीहरूलाई राम्रो हुन्छ। उनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अझै राम्रो उन्नति प्रगति गर्दै जानुहोस्, हामीले तपाईँहरूलाई जसरी सिकाए तपाईँहरूले पछि आउने चेलाहरूलाई उनीहरूलाई चाहिँ यही हिसाबले राम्रोसँग सिलाउनु अझै अगाडि बढ्न प्रोत्साहन दिनुहोस् भनेर चाहिँ एकदम गर्व लाग्छ उनीहरूलाई देखेर।
14: यो चाहिँ एकदम मलाई अवसर जस्तो पनि लाग्छ नेपाली सेनामा आफूले सिकेका कुराहरूलाई सिकाउन पाउँदाखेरि चाहिँ आफूले आफैलाई चाहिँ गर्व लाग्छ। तालिमको क्रममा चाहिँ यिनीहरू बेसिक भएको भएर ड्रिल सिकाउँछ, हतियार सम्बन्धी सिकाउँछ यिनीहरूलाई, मेजर ट्याक्टिक्स माइनर ट्याक्टिक्सहरू चाहिँ नर्मल सिकाउँछ।
0: श्रोता, तालिमको मैदानमा बगाएको पसिना र हासिल गरेको ज्ञान नै सिपाहीको असली हतियार हो। तालिमको कठोर दिनहरू संयमता पूर्वक पार गरी परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै तालिम पूरा गरेको क्षण नवनियुक्त सिपाहीहरूको लागि अविस्मरणीय बन्ने गर्दछ।
14: त्यसको माया अनि आफ्नो घर परिवारको खुसी अनि आफ्नो सपना पूरा गर्नको लागि अबको योजना देशको लागि सुरक्षामा खट्नु। गुरुजीलाई धन्यवाद दिन चाहन्छु, हामीलाई राम्रोसँग
15: चेतन गुरु। अनुशासन नै सेनाको पहिलो जग हो जस्तो लाग्छ मलाई। यो कुरा चाहिँ हाम्रो गुरुबाहरू लगायत शिक्षालय परिवारले मलाई एउटा सच्चा सिपाही हुन सिकाएको छ र म आफ्नो कर्तव्यप्रति सधैँ वफादार रहेर काम गर्नेछु।
1: सैन्य आधार तालिम पूरा गरेसँगै संस्थाले समेत नयाँ जनशक्ति प्राप्त गर्दछ। नयाँ ऊर्जाका साथ संस्थामा थपिएका यस्ता जनशक्ति राष्ट्रकै सम्पत्ति हुन्। सैन्य आधार तालिमको दीक्षान्त समारोहमा आमन्त्रित स्थानीय जनप्रतिनिधि र संचारकर्मीले समेत नव प्रवेशीहरूमा देशको सुन्दर र सुरक्षित भविष्य देखेका छन्।
16: नरेन्द्र पाण्डे, म लिखु वडा नम्बर 1 अहिले जुन परिस्थिति अवस्थामा नेपाली सेनाले जनताको चाहिँ बीचमा जनताको मन बीच जितेर जुन चाहिँ अगाडि बढेको छ, यसमा हामी आफू पनि गर्व मान्दै छौँ। अझ चाहिँ बढी परिष्कृत भएर चाहिँ अगाडि बढ्नेछ भन्ने मैले आशा पनि लिएको छु।
17: राम हरि नेउपाने हो, घर नुवाकोट, नुवाकोटमै बसेर पत्रकारिता गरिरहेको छु। सुरक्षाको प्रमुख जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनामा थप दक्ष जनशक्तिहरू निर्माण भइरहँदाखेरि चाहिँ यो देशको गरिमा, यो देशको व्यवस्थापन, यो देशको सुरक्षामा थप अझ बढी हामीलाई विश्वास र आकर्षक बनाएको छ। राष्ट्रको सुरक्षा गर्ने, विपद व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा समेत शान्ति स्थापना गर्नको लागि नेपाली सेनाको जुन भूमिका रहेको छ, अहिले सिपाही हुनुभएका कर्मठ इमान्दार जनशक्तिहरूबाट चाहिँ यो देशको रक्षाको लागि हामी सम्पूर्णलाई नेपाल र नेपालीको रक्षार्थको लागि चाहिँ एउटा थप उत्साह र उमङ्गहरू पनि फैलिएको छ। यसले नेपाली सेना आम जनमानसमा, आम नागरिक जनसमुदाय स्तरसम्म एउटा नयाँ सम्बन्ध स्थापित गर्नको लागि, आपसी सामिप्यता बढाउनको लागि, आपसी सम्बन्ध स्थापित गर्नको लागि चाहिँ ठूलो योगदान दिएको छ। यसलाई हेर्दाखेरि रमाइलो रोमाञ्चक सँगसँगै हाम्रो थप जिम्मेवारीहरूलाई पनि एक आपसमा बढाएको महसुस भएको छ।
0: पक्कै पनि एउटा सिपाही योद्धा मात्र नभई समाजको भरोसा र विकासको संवाहक पनि हो। हालै सैन्य आधार तालिम पूरा गरेका 2471 जनाको संख्या सानो लागे पनि संस्थागत जीवनका लागि ठूलो संख्या हो। जननी जन्मभूमिस्थ स्वर्गादपि गरिएसीको मर्मलाई शिरोपर गर्दै राष्ट्र सेवालाई नै जीवनको अन्तिम लक्ष्य बनाउने शपथ खाएका तालिमी सिपाहीहरूको काँधमा राष्ट्रिय जिम्मेवारी समेत थपिएको छ। दीक्षित भएका यी नवायुक्त जवानहरूले राष्ट्रिय झण्डालाई साक्षी राखी लिएको शपथ अब देशकै शक्ति बनेको छ। राष्ट्रको रक्षा सेवा र सम्मानमा समर्पित नेपाली सेनाका नव सिपाहीहरूको यो 9 महिनाको कठोर तालिम, पसिनाको मेहनत र अनुशासनको अभ्यासले उनीहरूलाई साधारण नागरिकबाट सक्षम सिपाहीमा रूपान्तरण गरेको छ। मातृभूमिको रक्षा, जनताको सेवा, राष्ट्रको गौरव र देशको झण्डालाई सधैँ उच्च राख्ने संकल्पसहित अघि बढेका नवजवानहरूलाई नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सफल कार्यकालको शुभकामना।
18: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार चरित्र खत्री पनि बिदा हुन्छु। नमस्ते।

0: ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्रीला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै। हरे

0: phone points sanga sadai rewarded
1: khuchu khuchu piyo ya sip mara mayo
2: ab gar me like it cheese so honey
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
4: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिन नि है
5: लो किन नि के भो सन्चो भएन
4: हैन यतिकै जानै मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
5: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमी सँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
6: नमस्ते कति कामले पाल्नु भयो
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
6: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: न्यू ग्यालेक्सी माबी नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना।
4: सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि

0: अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ।
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा।
2: फोन 061-570-210-585-307।
1: बी द ग्यालेक्सियन्स, बी द डिफरेंट, डेडिकेटेड टू एकेडेमिक एक्सिलेंस सिंस 1994।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364, 580-725.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-0352-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: होइन कसको अनि कस्तो छु? नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि? भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
0: भर्ना खुल्यो
3: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको।
5: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
3: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
6: फोन 061-434-9000 मोबाइल 98-560-70-705।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत।

0: डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
0: हृदय घात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
0: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161-97461-44 98460-196-96।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
11: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
12: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
12: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648 572-849।
13: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
14: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
13: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
14: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
16: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
17: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
16: नेपाल आदिवासी जनजाति महासंघ।
18: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
19: के भयो? के को हल्ला खल्ला हो यो?
20: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
21: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
19: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
21: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
20: हो त है, हामीले त ध्यानै नदिएको।
21: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
22: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
1: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
0: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
23: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन
24: स्कुल भनेको शिक्षा मात्रै होइन संस्कार पनि हो स्कुल भनेको पढाई मात्र होइन स्वस्थ हुर्काई पनि हो त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या
23: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र
24: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि
25: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू पौष्टिक आहार अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि
26: हजुर तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसरीमै जानुहोला
25: बीएम मोन्टेसरी एन्ड एलिमेन्ट्री स्कुल रानी पौवा पुरानो धारबाट सिटीभिटी फुलबारी जाने बाटोमा
24: फोन 061-578-788 98-461-17-230
27: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ थाहा छ, सल्लाहकार के अरे के बच्चे।
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा। फोन 061-454-6989, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
10: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9855-48082, 9541-48082।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
12: यति बेला रातिको 9 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सातौं महाधिवेशन पोखरामा शुरू। महाधिवेशनले 3 वर्षको लागि नयाँ नेतृत्व चयन गरे। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने। कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्न राज्यसभा सभापति अमित छानेको जोड। सरकार जनताको हितभन्दा बाहिर नजाने प्रस्तोक्ति। गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम शुरू। पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारितामा मल्टिमिडिया तथा ज्ञाई सम्बन्धी तालिम आयोजना। तरूण दलको तदर्थ समिति विधान अनुसार नियुक्त गर्न माग। विधि मिचिए समानान्तर समितिको चेतावनी। पोखराको बागलुङ बस पार्कमा ग्याङ फाइट गर्ने 6 जना पक्राउ। झगडाको कारण लागू औषध भएको दावी। लेबनानमा इजरायलको हवाई आक्रमण, 39 जनाको ज्यान गयो। युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत। र काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक। नेपालले पहिलो खेल 8 सेटमा भारतसँग खेल्ने। 45 जिल्ला क्रिकेट संघहरूलाई 2 लाख रूपियाँ दिने क्यानको निर्णय। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको 7 महाधिवेशन पोखरामा शुरू भएको छ। पोखराको लेक्सा डिस्ट्रिक्ट पोखरा इभेन्ट सेन्टरमा आजदेखि शुरू महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्नुभएको छ। 3 दिनसम्म चल्ने पोखरा महाधिवेशनले 3 वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष द्वय पुण्यप्रसाद सेटौला सरोज र हरिशरण केसीले बलियो दावीदारी प्रस्तुत गर्नुभएको छ। केदार छेत्रीले पनि आकांक्षा देखाए पनि चुनाव लड्ने पक्षमा उहाँ नरहेको उहाँ निकट एक प्रतिनिधिले बताउनु भएको छ। सिटोलाले केसीले भने चुनाव नै भए पनि पछि नहट्ने बताउँदै आउनु भएको छ। यी दुवै हालका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। सिटोला पहिलो नम्बरका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने केसी तेस्रो नम्बरका। अर्का वरिष्ठ उपाध्यक्ष इन कुमार साई भने अध्यक्षको आकांक्षी हुनुहुन्न। उहाँ सर्वसम्मत भएमा वरिष्ठ उपाध्यक्ष दोहोरिने पक्षमा हुनुहुन्छ। तर वरिष्ठ उपाध्यक्षमा पनि आधा दर्जन बढ़ीले आकांक्षा देखाएका छन्। अध्यक्ष लगायत सबै पदाधिकारी र सदस्यमा सहमतिको प्रयास भइरहेको बताइन्छ। यद्यपि सहमति हुने सम्भावना हुने न्यून रहेको व्यवसायहरू बताउँछन्। सहमति नभएमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने वर्तमान सचिव भानुभक्त बरालले बताउनु भएको छ। उहाँका अनुसार सोमबार बन्द सत्र हुने र सँगसँगै उम्मेद्वारी मनोनयन पनि हुनेछ। सहमति नभएमा मंगलबार चुनाव हुन्छ उहाँले भन्नुभएको छ। चुनाव विद्युतीय माध्यमबाट हुने उहाँले बताउनु भएको छ। त्यसका लागि 40 वटा विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। महाधिवेशनमा देशभरका 387 संस्था कम्पनीका 2000 भन्दा बढ़ी प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहेको महासंघ गण्डकी प्रदेशका निवर्तमान संयोजक केदार पौडेलले जानकारी दिनुभएको छ। महासंघको महाधिवेशनमा सबै गरेर करिब 5000 यातायात व्यवसायी सहभागी भएको उहाँको अनुमान छ। महाधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले यातायात क्षेत्रलाई सुधार्न खोजे पनि नसकेको बताउनुभयो। यातायात क्षेत्र सुधार्न धेरै प्रयास भएको उहाँको भनाइ छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले यातायातलाई व्यावसायिक बनाउन सुझाव दिनुभयो। सड़क सुरक्षादेखि यात्रुमैत्री वातावरण बनाउँदा सुरक्षित यात्रासँगै व्यवसाय पनि मर्यादित र व्यवस्थित बन्ने बताउनुभयो। नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले यातायात व्यवसायसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो। महासंघका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार विगेन्द्र नाथ कर्माचार्यले व्यवसाय बीच एकता अहिलेको आवश्यकता भएको बताउनुभयो। लोसे बहुद्देशीय प्रणालीका अध्यक्ष इन्जिनियर दीपक कुमारले राज्यको स्पष्ट नीति नहुँदा यातायात क्षेत्र धराशयी बन्ने स्थितिमा पुगेको भन्दै त्यसलाई जोगाउन व्यावसायिक एकता अपरिहार्य भएको बताउनुभयो। महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले यातायात क्षेत्रमा व्यावसायिकता र व्यावसायिक एकता आवश्यक भएको भन्दै यो महाधिवेशनले त्यसमा ठोस कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो। महासंघका अध्यक्ष विजयबहादुर सुवादले यातायात व्यवसायीहरूलाई राज्यले अपराधीको जस्तो व्यवहार गरेको गुनासो गर्नुभयो। उहाँले यातायात क्षेत्रमा व्यावसायिक र व्यावसायिक एकताको लागि प्रयास गरिएको बताउनुभयो। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 बजे अघि नै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअगाडि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टी बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुको साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटा र 5 जना मन्त्रीले 1-1 वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछानेले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा उहाँले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउने भन्दा कानून बनाउने जिम्मेवारीमा लाग्नेको लागि निर्देशन समेत दिनुभयो। सभापति लामिछानेले देशमा रहेका समस्या समाधानको लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रश्न पार्नुभयो। सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि राष्ट्रपतिलाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौं भनेर नसोच्न सांसदहरूलाई आग्रह गर्नुभयो। उहाँले विगतमा अन्य राजनैतिक दलले अनवरत संघर्ष गरेर परिवर्तन ल्याएको उल्लेख गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकोले सोही अनुसार काम गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति लामिछानेले आम नागरिक समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिनुभयो। सभापति लामिछानेले सबै सुकुम्बासी र भूमिहीनलाई सरकारले अधिकार दिने बताउनुभयो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीशको सिफारिश भएको समेत सभापति लामिछानेले बताउनुभयो। उहाँले सरकार बजेट बनाउन व्यस्त रहेको र त्यसलाई उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भएको जानकारी समेत दिनुभएको छ। पोखरा महानगरपालिका वडा नम्बर 2 स्थित बागलुङ बस पार्कमा ग्याङ फाइट गर्ने 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख 22 गते राति करिब 9:30 बजेको समयमा भएको उक्त झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले वैशाख 26 गते पोखराको बाँझापाटन र बागलुङ बस पार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको छ। पक्राउ गर्नेहरूमा पोखरा महानगरपालिका वडा नम्बर 13 बाँझापाटन बस्ने 27 वर्षीय सुजनाले मगर, सोही स्थान बस्ने माधी गाउँपालिका वडा नम्बर 11 23 वर्षीय राजेश परियार र गोर्खा धार्चे गाउँपालिका वडा नम्बर 6 घर भई बाँझापाटन बस्ने 30 वर्षीय दिपेश भन्ने दिलेराम गुरूङ रहेका छन्। त्यसै गरी नुवागोट स्थायी ठेगाना भई हाल पोखरा 2 बागलुङ बस पार्क बस्ने 18 वर्षीय सुजन तामाङ र 25 वर्षीय राजकुमार तामाङ तथा पोखरा 2 बागलुङ बस पार्क बस्ने 20 वर्षीय लिजापुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबीच लागू औषध कारोबारको विषयलाई लिएर विवाद हुँदा झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक हरिबहादुर बस्नेतले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा खोज तलास गर्दा उनीहरू पक्राउ परेको र झगडाको मुख्य कारण लागू औषध कारोबार देखिएको बताउनुभयो। उहाँले सार्वजनिक स्थानमा अशान्ति मचाउने र गैर कानूनी गतिविधिमा संलग्न हुनेहरूलाई कुनै पनि हालतमा नछाडिने उल्लेख गर्नुभयो। प्रहरीले पक्राउ परेका 6 जनामाथि नै म्याथप गरी विस्तृत अनुसन्धान गरिरहेको छ। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तथ्याङ्क पत्रकारिता डेटा ड्रिभनको अन्तिम चरणको तालिम आजदेखि शुरू भएको छ। पहिलो हप्ता भौतिक तालिम, त्यसपछि 6 हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल 8 हप्तासम्म तालिम सञ्चालन हुनेछ, जसमध्ये अन्तिम चरणको भौतिक तालिम आजदेखि शुरू भएको छ। तालिमको उद्घाटन सत्रमा बोल्दै प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताउनुभयो। पत्रकारको दक्षता वृद्धिको लागि अनेकन अडचन झेलेरै भए तापनि यो प्रकृतिको तालिम आयोजना गरिएको उहाँको भनाइ छ। उहाँले तालिम पश्चात पत्रकारले अरूलाई पनि सिकाउन सक्ने गरी दक्ष भन्नेमा विश्वास व्यक्त गर्नुभयो। तालिममा सहभागी युवराज श्रेष्ठले रजिस्ट्रारको कार्यालयले आवश्यकता अनुसार उत्कृष्ट तालिम आयोजना गरेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकृतिको तालिम सञ्चालन गर्न आग्रह गर्नुभयो। तालिमको स्रोत व्यक्ति चेतना कुमारले सबै सहभागीमा सिक्ने इच्छा उत्कृष्ट रहेको बताउनुभयो। अर्का स्रोत व्यक्ति उमेश श्रेष्ठले दोस्रो चरणको भौतिक कोर्सबाट तालिममा सहभागी अझै दक्ष बन्ने विश्वास गर्नुभयो। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आजदेखि पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम शुरू भएको छ। वैशाख 29 गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम आर्यालले उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि बोल्दै उहाँले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गर्नुभयो। उहाँले कलमको शक्तिले समाजलाई सही दिशा दिने र सरकारका कमजोरीहरूलाई औल्याएर सुधारको बाटो देखाउने बताउनुभयो। पत्रकारिता क्षेत्र निकै नै महत्वपूर्ण रहेको र यसले सरकारलाई सधैं झकझगाउने र समाजलाई व्यवस्थित बनाउन भूमिका खेल्ने उहाँको भनाइ थियो। वर्तमान समयमा प्रविधिको विकास र एआई आर्टिफिसियल इन्टेलिजेन्सको युग शुरू भइसकेको सन्दर्भमा पत्रकारितालाई अझै सशक्त बनाउनुपर्नेमा उहाँको जोड़ थियो। यो तालिमले पत्रकारलाई नयाँ प्रविधि, मल्टिमिडियाको प्रयोग र बदलिन्दो समयको लय समात्न ठूलो सहयोग पुर्याउने उहाँको विश्वास थियो। तालिमको सैद्धान्तिक र व्यावहारिक पक्षबारे चर्चा उहाँले गर्नुभएको थियो। उहाँले कहिलेकाही केही संचार माध्यमको कारण समग्र पत्रकारिता क्षेत्रकै बदनाम हुने गरेको प्रति सचेत गराउँदै तालिमले पत्रकारको कार्यशैली र सोचमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रविधिको ठूलो प्रभाव परेको र मोबाइल जर्नालिजमको महत्व बढ़दै गएको बताउनुभयो। पहिले हुलाकबाट पठाउनुपर्ने बाध्यता रहेकोमा अहिले प्रविधिको विकासले पत्रकारितालाई सहज र छिटो बनाएको उहाँले उल्लेख गर्नुभयो। पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले समय आन्दोलनको अभियान समेत शुरू गरेको उहाँको भनाइ थियो। तालिममा सहभागीहरूले प्रशिक्षकबाट धेरै प्रयोगत्मक ज्ञान हासिल गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिइने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले जानकारी दिनुभएको छ। महासंघ कास्कीका सचिव भूपाल गुरूङले सञ्चालन गरेको उद्घाटन समारोहमा उपाध्यक्ष माधव रेग्मीले स्वागत गर्नुभएको थियो। पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल निम्चिन रहेको छ। तालिममा विभिन्न संचार माध्यममा कार्यरत 75 जना पत्रकारहरू सहभागी छन्। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलमा विधान अनुसार तटस्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख 21 गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यतालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरूण दलमा नयाँ नेतृत्व चयनको रस्साकसी शुरू भएको हो। तत्कालीन केन्द्रीय अध्यक्ष विद्वान गुरूङले राजीनामा दिएपछि स्वत विघटन भएको तरूण दलसहितका भातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ। सोही निर्णय अनुसार महिला संघमा तदर्थ समिति बनिसकेको भए तापनि तरूण दलमा भने विधानको पालनालाई लिएर विवाद देखिएको छ। विधान विपरीत नेतृत्व चयनको गृह कार्य भइरहेको भन्दै तरूण दलका नेता तथा कार्यकर्ताहरूले यस्तो स्थिति आएमा समानान्तर समिति गठन गर्ने चेतावनी समेत दिएका छन्। नेपाली कंग्रेसका तत्कालीन महामन्त्री तथा वर्तमान सभापति गगन थापा नेतृत्वको कार्यसमितिबाट पारित नेपाल तरूण दलको विधान 7 संशोधनको दफा 43 दफा 2 अध्यक्ष पदको लागि स्पष्ट योग्यता तोकेको छ। विधान अनुसार अध्यक्ष बन्नको लागि केन्द्रीय कार्य समितिमा कम्तीमा एक कार्यकाल सदस्य भएको वा प्रदेश तथा जिल्ला अध्यक्षको रूपमा एक कार्यकाल नेतृत्व गरेको अनुभव अनिवार्य हुनुपर्छ। साथै संगठनको पूर्ण सदस्य भएको कम्तीमा 10 पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ। नेपालको वर्तमान भूगोल निर्माणको लागि आफ्नो प्राण र पसिना अर्पण गर्ने तर इतिहासको पानामा नाम नलेखिएका पात्रहरूको योगदानमा आधारित रहेर पोखरामा आज उपन्यास अज्ञातमाथि विमर्श गरिएको छ। लेखक केशवराज गेवालीले लेखिएको फाइन प्रिन्ट पब्लिकेशनबाट प्रकाशित कृतिको बारेमा सहप्राध्यापक कविल अधिकारीले लेखकसँग संवाद गर्नुभयो। विक्रम सम्वत 1843 1871 सम्मको ऐतिहासिक कालखण्डलाई समेटेर लेखिएको यस उपन्यासले गोर्खा राज्यको विस्तार र नेपालको सीमाना रक्षाको लागि लड्ने भूई मान्छेहरूको कथालाई उजागर गरेको छ। पोखरामा भएको यो परिचर्चा कार्यक्रममा साहित्य अनुरागी तथा पाठकहरूको उल्लेख उपस्थित थियो। परिचर्चाका क्रममा कपिल अधिकारीले उपन्यासमा प्रयोग गरिएको शोध र तथ्यहरूको प्रशंसा गर्नुभयो। उहाँले नेपाली आख्यानमा ऐतिहासिक दस्तावेज र सन्दर्भ सामग्रीसहित उपन्यास लेखिने चलन निकै कम रहेको बताउनुभयो। पहिलो कुरा त उपन्यासमा सन्दर्भ सामग्री अहिलेसम्मै देखिएको थिइन। फिक्सनमा सन्दर्भ सामग्री र फुटनोटसहित लेखिनु मेरो लागि नयाँ अनुभव भयो, अधिकारीले भन्नुभएको छ। उहाँले इतिहासमा रूचि राख्ने पाठकका लागि यो पुस्तक निकै पठनीय रहेको बताउनुभयो। उहाँले जर्मन कवि बर्टोल्ट ब्रेक्टको एउटा कविताको प्रसंग जोड्दै इतिहासमा केवल ठूला शासक र सेनापतिको मात्र चर्चा हुने तर त्यसको मूल्य चुकाउने साधारण सिपाही र मजदूर ओझेलमा पर्ने प्रवृत्तिलाई यो उपन्यासले चुनौती दिएको उल्लेख गर्नुभयो। लेखक केशवराज गेवालीले उपन्यासको कालखण्ड र विषयवस्तु छनौटको बारेमा प्रकाश पार्नुभएको थियो। उहाँले विक्रम सम्वत 1843 71 सम्मको समय नेपालको भौगोलिक विस्तार र राजनैतिक स्थिरताको हिसाबले निकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विक्रम सम्वत 1850 चीनसँग भएको युद्धले उत्तरतर्फको सिमाना स्थिर गरेको र विक्रम सम्वत 1871 लड़ाईले नेपालको पूर्व पश्चिम र दक्षिणको सिमाना तय गरेको जानकारी दिनुभयो। गेवालीले नालापानीको युद्धको उदाहरण दिँदै इतिहासमा नाम छुटेका पात्रहरूको महत्वबारे चर्चा गर्नुभयो। उहाँले अंग्रेजी फौजले लेखिएको शिलालेखमा समेत बलभद्र र उहाँका करिब 5-600 साथीहरूले लड़ेको उल्लेख भए पनि हालसम्मको तथ्याङ्कमा केवल 25 जनाको मात्र नाम भेटिने बताउनुभयो। ऐतिहासिक तथ्य र आख्यानबीचको सन्तुलन मिलाउन निकै चुनौतीपूर्ण रहेको अनुभव गेवालीले सुनाउनु भएको थियो। उहाँले धेरै जानकारीहरू राख्दा पाठकलाई बुझिलो हुन सक्ने भएकाले पुनर्लेखनको समयमा सचेत रहेको पनि बताउनु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: 1.1 सँग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
7: थाहा छ। सल्लाहकार के अचेल
8: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
6: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
9: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
10: फोन 061-570-210-585-307।
9: Be the Galaxy Ends, be the different. Dedicated to academic excellence since 1994.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग बेगना सिंचाई प्रणाली अन्तर्गत बेगना सिंचाई जल उपभोक्ता समिति 2 नम्बर शाखा अन्तर्गत आज बाँधाको रहमा स्थानीय उपभोक्ताले सामूहिक पूजा गरेका छन्। शाखा अन्तर्गत बेगनास नहरबाट सिंचाई सेवा लिइरहेका उपभोक्ताले विगत 100 वर्षभन्दा अघिदेखि हरेक वर्ष बौद्ध पूर्णिमा या महत्वपूर्ण तिथिमिति पारेर त्यहाँ स्थित भंगेर, कालीनाग, सेतीनाग र वनस्कन्धीको पूजाआजा गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको समितिका अध्यक्ष शिवबहादुर थापाले जानकारी दिनुभएको छ। पोखरासात मासपार स्थित मदरल्याण्ड माध्यमिक विद्यालयले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय गणित हाजिर जवाब प्रतियोगितामा मदरल्याण्डकी टीम उत्कृष्ट बनेको छ। विभिन्न विद्यालयका 47 वटा टीमले प्रतिस्पर्धाको लागि सहभागिता जनाएकोमा मदरल्याण्डका सार्थक अधिकारी संकल्प पौडेल र सुरज पौडेलको टीम प्रथम भएको हो। म्याथ काउन्सिलले 1 महिना अगाडि आयोजना गरेको गणित हाजिर जवाब प्रतियोगितामा मदरल्याण्डकै यही टीम राष्ट्रिय स्तरमै च्याम्पियन बनेको थियो। काउन्सिलले 1 महिना अघि साथी प्रदेशमा प्रतियोगिता आयोजना गरेर अन्तिम प्रतिस्पर्धा काठमाडौँमा गरेको थियो। मदरल्याण्डले आयोजना गरेको प्रदेश स्तरीय प्रतिस्पर्धामा न्यू मोडल बोर्डिङ स्कूलका अनिश पोखरेल र प्रियांशु अधिकारीको टीम द्वितीय भएको छ। त्यस्तै भास्कर माविका उत्सव शर्मा र अर्फन कट्टेलको जोडी तृतीय भएको छ। सान्त्वना पुरस्कार पाउनेमा ग्लोबल कलेजिएटका आर्य हमाल र प्रणव भट्टराईको टीम बनेको छ। यी बाहेक पोखराकै एसयूएस बोर्डिङ र गण्डकी बोर्डिङ स्कूलले पनि अन्तिम 6 भित्र प्रतिस्पर्धा गरेका थिए। पोखराको पालिखेचोक स्थित प्रतिभा माभिले गण्डकी प्रदेश स्तरीय विज्ञान हाजिर जवाब प्रतियोगिता आयोजना गरेको छ। माध्यमिक शिक्षा परीक्षा एसई दिएर बसेका विद्यार्थीको लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो। आइतबार आयोजित कार्यक्रममा पोखरा र कास्की आसपासका गरेर 29 वटा विद्यालयका टीमले सहभागिता जनाएका थिए। प्रतिस्पर्धामा अक्सिजन टीम प्रथम भएर 30,000 रूपियाँ नगद पुरस्कार पाएको छ। त्यस्तै दोस्रो भएको नाइट्रोजन टीमले 20,000 रूपियाँ, नियन टीम तेस्रो भएर 10,000 रूपियाँ प्राप्त गर्न सफल भयो। चौथो भएको हेलियम टीमले 5,000 तथा पाँचौं भएको आर्कन र छैटौं भएको हाइड्रोजन टीमले 2,000 रूपियाँको दरले सान्त्वना पुरस्कार पाएका छन्। विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयमा हुने यस्ता प्रतिस्पर्धाले विद्यार्थीले कक्षा कोठामा पढ़ेको ज्ञानको परीक्षण हुने बताउनुभयो। अहिले कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डु लगायतका हिमाली पहाड़ी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रूकुम पूर्व आसपासका जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुका साथै पूर्वीय वायुको समेत प्रभावको कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो। यो हप्ता पर्ने पानी अलिक छोटो अवधिको हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना हावाहुरीसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइते हुनेहरू बालबालिका पनि रहेको बीबीसीले जनाएको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्साकिएममा हिजबुल्लाहका लड़ाकुलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। आक्रमणमा नागरिक हतायतीबारे समीक्षा भइरहेको इजरायली पक्षको भनाइ छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ। तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्नो युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ। तत्कालीन सोभियत संघले नाजी जर्मनी विरूद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलोपटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघको जितको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रिय विदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिने युद्धविरामको धेरै पटक उल्लंघन भएको आरोप एकअर्कामाथि लगाएका छन्। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक गरिएको छ। 8 टोलीको सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कवडालमा आगामी 8 देखि 15 जेठसम्म सञ्चालन हुनेछ।
नेपाल भलिबल संघले आइतबार सोही प्रतियोगिताको विजेताले हात पार्ने ट्रफी सार्वजनिक गरेको छ। यस पटकको प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, कजाखस्तान, भारत, मालदीव, श्रीलंका र नेपालले सहभागिता जनाउँदैछन्। अघिल्लो संस्करण नेपालमै आयोजना हुने तय भए पनि 8-9 सेप्टेम्बरमा भएको जेएनजी आन्दोलनको कारण प्रतियोगिता ताजिकिस्तानमा सारिएको थियो, जसमा नेपालले सहभागिता जनाएन। एक वर्षको ग्यापपछि नेपाल प्रतियोगितामा फर्किन लागेको हो। नेपाल समूह एमा छ। यो समूहमा नेपालसहित किर्गिस्तान, भारत र मालदीव छन्। यस्तै अर्को समूहमा इरान, कजाखस्तान, श्रीलंका र बंगलादेश छन्। नेपालले पहिलो खेल 8 जेठमा भारतसँग खेल्नेछ। त्यही दिन किर्गिस्तान र मालदीव तथा इरान र बंगलादेश पनि भिड्नेछन्। दुवै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल 15 जेठमा हुनेछ। प्रतियोगिताको बजेट 2,50,00,000 अनुमानित रहेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। त्यसमा नेपाल सरकारको 1 करोड़ र काठमाडौँ महानगरपालिकाले 30,00,000 रूपियाँ सहयोग गर्ने बताइएको छ। नेपाल क्रिकेट संघ क्यानले 45 जिल्ला क्रिकेट संघहरूलाई 2,00,000,000 को दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लीगबाट प्राप्त आमदानीबाट सम्पूर्ण 45 जिल्ला क्रिकेट संघहरूलाई 2,00,000,000 को दरले रकम उपलब्ध गराउने निर्णय गरिएको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। आज विराटनगरमा सम्पन्न नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाले सो निर्णयहरू गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको 7 औं महाधिवेशन पोखरामा शुरू। महाधिवेशनले 3 वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने। कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्न राजसोपा सभापति लामिछानेको जोड। सरकार जनताको हितभन्दा बाहिर नजाने प्रश्नोक्ति। गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम शुरू। पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारितामा मल्टीमिडिया तथा ईआई सम्बन्धी तालिम आयोजना। तरूण दलको तदर्थ समिति विधान अनुसार नियुक्त गर्नमा विधिमिचीय समानान्तर समितिको चेतावनी। पोखराको बागलुङ बस पार्कमा ग्याङ फाइट गर्ने 6 जना पक्राउ। झगडाको कारण लागू औषध भएको दावी। लेबनानमा इजरायलको हवाई आक्रमण 39 जनाको ज्यान गयो। युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत। र काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक। नेपालले पहिलो खेल 8 जेठमा भारतसँग खेल्ने। 45 जिल्ला क्रिकेट संघहरूलाई 2,00,000 रूपियाँ दिने क्यानको निर्णय। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजी अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज।
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061 572 648 572 849।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बाजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: नेपाली को गौरव
4: नेपाली को पहिचान
3: पालिखे ढाका टोपी
4: जसले शिर को शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो बर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
7: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
9: Admission are open.
10: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
9: Phone 061-576-361. Mobile 98461-57144.
10: Contact School Administration. GEF Secondary School. Education for Enlightenment.
11: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिन बाट गुणस्तर जाँच्ने जमाना
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
11: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
11: यी गरगहना बिक्री वा स्वाप मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहना

0: प्रति सुन चाँदी दोकान को प्रतिबद्धता।
1: फोन 5308 15
0: 5308 15
1: मोबाइल नंबर 9852268 71 महेन्द्रपुर पालिकी चोक जाने बाटो में हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपरमार्केट को गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
2: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: हेलो।
9: हजुर नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्छन् त डाक्टर?
9: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: Booking.com makes trip planning easy.
1: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बाजार में आए को हुनाले प्लास्टिक में मात्र न भई पाइप में पनि जिंदल लेखे को पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: टाइम चेक
4: यति बेला रातिको 10 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।